0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू: 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू: नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
1: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: हेलो, के छ तेरो खबर?
5: ठिक छु यार, सन्चै छस्?
4: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
5: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
4: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
5: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
4: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
5: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जाऊँ न।
4: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
1: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा।
6: प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कूलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412 9464667887।
7: तन्ना आजै फेरि आउनुस्।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
9: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
11: हाम्रो वन हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असार 4 गते बिहिबार, तदनुसार सन् 2026 जून 18 तारीक नेपाल सम्बत 1146 जेठ शुक्ल पक्ष चतुर्थी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ।

शुक्ल पक्ष चतुर्थी तिथि तपाई हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र

चार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने भूमि मन्त्री रावलको भनाई, सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्य कोषको एक पैसा पनि खर्च नभएको दावी, पोखरामा डग होस्टेल सञ्चालनका लागि प्रस्ताव आह्वान, उद्धार गरिएका तथा छाडा कुकुरहरूको सुरक्षित आवास व्यवस्था गर्ने उद्देश्य, नेकपाका नेता खनालद्वारा प्रचण्डलाई असन्तुष्टि पत्र लेख्दै विद्रोहको शुरूआत, यही नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म लैजान नसक्ने दावी, वित्तीय संस्थाहरूको लागि कर्मचारी सेवा नियमावलीको विनियमावलीको परिमार्जित मस्यौदा सार्वजनिक, बैंकका कर्मचारीलाई दुई गुणासम्म ओभरटाइम सुविधा, दलको सदस्यता लिन निषेध, मनसून भित्रिन अझै ढिलाई, एलो निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता, विश्वमा वर्षेनी 324 ट्रिलियन लिटर ताजा पानी घट्दै गएको प्रतिवेदन सार्वजनिक, अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव, र राखेप सदस्य शक्ति गौचनद्वारा पोखरा रंगशालामा स्वागत, 46औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनशीपमा गण्डकीको सहभागिता अन्यलमा।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 र 5 54834।

अब समाचार विस्तारमा विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम शुरू भएको छ। बुधबार 8 विभागीय मन्त्रीले जवाफ दिनुभएको छ। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रम बिहिबार पनि जारी रहनेछ। बुधबार मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि सुधार, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको बताउनु भएको छ। रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिशमा उक्त कार्य अगाडि बढ़ाइएको बताउनु भएको हो। उहाँले सहकारीका बचतकर्तालाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि बताउनुभयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक संचालक लगायतबाट असुल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको मन्त्री रावलले सदनमा जानकारी दिनुभएको छ। 10,000 रूपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ता

59 लाख रूपियाँ फिर्ता भइसकेको उहाँले बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नीति सुधारको काम भइरहेको बताउनु भएको छ। मेहताले बीमा ऐन संशोधनको लागि गृह कार्य रहेको र आवश्यक सुझाव दिन समेत आग्रह गर्नुभएको छ। उहाँले संगठित क्षेत्रमा स्वास्थ्य बीमा अनिवार्य गर्ने, आधारभूत स्वास्थ्य सेवालाई अलग गर्ने, विभिन्न कोष अन्तर्गतका बीमा कार्यक्रमलाई स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका नीतिगत सुधारका कार्यक्रम अगाडि बढ़ाउने तयारी भइरहेको पनि बताउनु भएको छ। दशकदेखि औषधिको मूल्य समायोजन नभएकोमा मन्त्रालय गम्भीर रहेको पनि उहाँले बताउनु भएको छ। औषधि परामर्श परिषदबाट चाँडै नै प्रक्रिया अगाडि बढ़ाउने पनि मन्त्री मेहताले बताउनु भएको छ। आगामी आर्थिक वर्षमा जलन कोष संचालनको लागि 20 करोड़ रूपियाँ विनियोजन भएको पनि उहाँले बताउनु भएको छ। किर्तिपुर र वीर अस्पतालमा जलन उपचारका लागि आवश्यक बजेट विनियोजन भएको पनि उहाँले बताउनु भएको छ। जलन उपचार सम्बन्धी कानून चाँडै संसदमा पेशको प्रतिबद्धता पनि उहाँले जनाउनु भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजेट कृषकलाई केन्द्रमा राखेर तयार पारिएको बताउनु भएको छ। चौधरीले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा बजेटलाई उच्च प्राथमिकतामा राखिएको बताउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगार बढ़ाउन नीतिगत सुधारको लागि मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ।

पोखरा महानगरपालिकाले पोखराको पृथ्वी चोकमा आधुनिक बस पार्क निर्माणका लागि त्यहाँका संरचना हटाउन 35 दिने सार्वजनिक सूचना जारी गरेको 60 दिन बित्यो। केहीले आफ्ना घर आफै हटाइरहेका छन्। सूचनाको म्याद सकिएपछि डोजर लिएर निस्कने मेयर धनराज आचार्यको घोषणा भने पूरा भएन। 35 दिने सूचनापछि सुकुम्बासी पहिचान र व्यवस्थापनका लागि जग्गा खोजी गर्न दुई छुट्टा छुट्टै समिति गठन गरिए। उक्त समितिले जेठ 28 प्रतिवेदन दिनुपर्ने थियो। अहिलेसम्म एउटा समितिले मात्रै प्रतिवेदन दिएको छ। समयमा प्रतिवेदन नदिएपछि समितिको म्याद कार्यपालिका बैठकले थप गरिदिएको छ। जग्गा खोजी गरी सिफारिश गर्ने समितिले 6 ठाउँमा सुकुम्बासी व्यवस्थापन गर्न सकिने सुझाव दिएको थियो। उक्त जग्गा लालपूर्जामा पर्ने भएपछि पुनः नयाँ जग्गा खोजी गर्न सोही समितिको म्याद थप गरिएको छ। थप 10 दिनमा समितिले अरू नै जग्गा खोज्ने गरी कार्यपालिका बैठकले म्याद थपिदिएको महानगरपालिकाले जनाएको छ। यस्तै वास्तविक सुकुम्बासी खोजी गर्न गठित समितिको पनि म्याद थप भएको छ। उक्त समितिलाई थप 15 दिनको म्याद दिइएको हो। समितिका संयोजक पोखरा महानगरका प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीले थपिएको म्यादभित्र काम सकिने बताउनु भएको छ। उहाँका अनुसार बसपाक क्षेत्रमा बसोबास गरिरहेका अव्यवस्थित बसोबासीहरूले दर्ता गराएका विवरणहरूको छानबिन कार्य जारी रहेको छ। हालसम्म 572 जनाले आफूसँग अन्यत्र जग्गा नभएको निवेदन दिएका छन्। तीमध्ये करिब 250 विवरण मालपोत कार्यालयको भूमि सूचना व्यवस्थापन प्रणाली र जिल्ला प्रशासन कार्यालयको प्रणाली मार्फत प्रमाणीकरण भइसकेका छन्। सबै निवेदन कम्प्युटरमा इन्ट्री गरिसकेका छौं। अब त्यो विवरण अरू मालपोत कार्यालयको एलआरएमआईएसमा भेरिफाई गर्ने चरणमा छ। उहाँले भन्नुभयो, यसबाट देशका अन्य ठाउँमा सम्बन्धित व्यक्तिका जग्गा छन् कि छैनन् भनेर भेरिफाई हुन्छ। प्रारम्भिक छानबिनका क्रममा संकलित विवरणहरूमध्ये करिब 10-15% निवेदकहरूको अन्यत्र पनि जग्गा जमीन रहेको पाइएको छ। वास्तविक सुकुम्बासी पहिचान गर्ने काम संवेदनशील र समय सापेक्ष भएकाले छानबिन गम्भीर हिसाबले नै एकिनको काम चलिरहेको उहाँले सुनाउनु भएको छ। अहिलेसम्म 10-15% मात्रैको अन्यत्र जग्गा भेटिएको अवस्था छ। उहाँले अगाडि भन्नुभयो, बाँकीको भेटिएको छैन, अझै खोजी भइरहेको छ। जग्गा खोजी गर्न वडा नम्बर 17 वडाध्यक्ष राधिका साई योगीको संयोजकत्वमा समिति गठन भएको थियो। समितिले यसअघि सिफारिश गरेका 6 सम्भावित स्थानहरूमध्ये केही जग्गामा लालपूर्जा कायम रहेको वा सार्वजनिक स्वामित्वमा अन्य अस्पष्टता देखिएकाले थप अध्ययन आवश्यक भएको महानगरले जनाएको छ। प्रस्तावित जग्गाको रेखांकन प्लटिङ र भौतिक संरचना निर्माणको सम्भाव्यता अध्ययन गरिरहेको प्राविधिक समितिको म्याद पनि 10 थप गरिएको छ। वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा प्राविधिक समिति गठन भएको थियो। न्यायिक निरूपण समितिले पनि असार 17 म्याद पाएको छ। महानगरपालिकाले बसपाक क्षेत्र खाली गराउने क्रममा त्यहाँका बाल शिक्षामा असर पर्न नदिने स्पष्ट पारेको छ। बसपाक क्षेत्रभित्र संचालित र करिब 240 विद्यार्थी अध्ययनरत सहारा विद्यालयलाई पनि सुकुम्बासी बस्तीसँगै उपयुक्त र सुरक्षित स्थानमा स्थानान्तरण गरिने तिवारीले जानकारी दिनुभएको छ। नयाँ ठाउँमा विद्यालयको भवन निर्माणका लागि आवश्यक पर्ने पर्याप्त जग्गाको समेत व्यवस्थापन गर्ने महानगरको तयारी रहेको छ। महानगरपालिकाले बसपाक क्षेत्र जबरजस्ती नभई संवादबाट खाली गराउन लागेको मेयर धनराज आचार्यले बताउनु भएको छ। बसपाक समस्या सहजीकरण समिति र स्थानीय बसोबासीहरूसँगको निरन्तर समन्वयमा स्थानान्तरण प्रक्रिया अगाडि बढ़ाइएको उहाँले सुनाउनु भएको छ।

नागडुङ्गा नौबिसे सुरुङ मार्गबाट सवारी साधन साउन महिनादेखि सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी थालिएको छ। नेपालको बहुप्रतीक्षित सुरुङ मार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे नागडुङ्गा सड़क खण्डमा हुने सवारी आवत जावत सहज हुने अपेक्षा गरिएको छ। नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागडुङ्गा सुरुङ मार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिनुभएको छ। सुरुङ मार्गभित्रका सबैजसो काम सकिएको छ। सुरुङभित्र हुने आकस्मिक कुनै घटना भएमा कसरी उद्धार गर्ने र सवारी व्यवस्थापन गर्ने विषयमा आवश्यक परीक्षणका काम भइरहेको छ उहाँले भन्नुभएको छ। सुरुङ मार्ग बाहिरको पहिरो रोकथामको काम मात्रै बाँकी छ। नागडुङ्गा नौबिसे सुरुङ मार्ग अन्तर्गत 2688 मिटर कुल लम्बाई रहेको छ। शुरूआती ठेक्का सम्झौता अनुसार यो आयोजना 26 अप्रेल 2023 भित्रै सम्पन्न हुनुपर्ने थियो। ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारणले यो आयोजना निर्माणको कामले गति लिन नसकेको हो। आयोजनाका अनुसार अहिले सुरुङ मार्ग सञ्चालन व्यवस्थापन अभ्यासको काम हुँदै आइरहेको छ। आयोजनाका निर्देशक नेपालले नागडुङ्गा नौबिसे सुरुङ मार्ग उपयोग गरे बापत तिर्नुपर्ने दस्तुर संकलन गर्ने बैंकको छनौट र कार्ड छाप्ने लगायतको प्रक्रिया पनि अगाडि बढ़िसकेको दावी गर्नुभएको छ।

तीन दर्जन पार्टी र समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी नेकपामा नेतृत्वको कार्यशैली विरूद्ध शीर्ष नेताहरूले नै विद्रोह गर्न थालेका छन्। पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपाका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई असन्तुष्टि पत्र लेख्दै विद्रोहको शुरूआत गर्नुभएको हो। नेता खनालले संयोजक प्रचण्डलाई लेखेको 36 बुधे असन्तुष्टि पत्रमा नेकपाको नेतृत्व विचलित भएकाले यही नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म लैजान नसक्ने बताउनु भएको छ। खनालले संयोजक प्रचण्डलाई लेखेको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको गम्भीर आरोप लगाउनु भएको छ। पार्टीको अन्तरिम विधानलाई सार संग्रहवादी खिचड़ी विधानको संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने खनालको दावी रहेको छ। खनालले पार्टी एकताको घोषणा भएको 7 महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण पूरा नभएको, निर्वाचनमा पार्टीले अपेक्षा विपरीत शर्मनाक पराजय भोग्नु परेको तथा बदलिएको राष्ट्रिय राजनैतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको भन्दै नेतृत्वमाथि प्रश्न गर्नुभएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: इसका एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
4: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
5: सर्टिफिकेट इन डेन्टल साइन्स,
6: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
5: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
6: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
5: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
6: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
4: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
6: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाडी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड र पोखरा महानगरपालिका वडा नम्बर एक का आमा समूहको लागि 3 किलोमिटर को दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिवार। स्थान पोखरा महानगरपालिका वडा नम्बर एक पुरानो टुडीखेल राष्ट्रिय मावि को गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठीक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजे सम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर एक को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।
7: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
8: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
8: शशिधर, अनि तिमी नि?
9: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
8: त्यो पनि एनटीएचएमसीमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
4: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
13: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
12: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
12: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
13: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
14: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइनेन्स प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
15: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
16: हाम्रा सेवाहरू
15: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
16: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
15: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
16: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
15: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
16: पाल रोग,
15: नाक कान तथा घाँटी रोग,
16: मानसिक तथा स्नायु रोग,
15: प्रसूति तथा स्त्री रोग,
16: छाला, यौन तथा कुष्ठ रोग,
15: नेत्र रोग,
16: दाँत तथा मुख रोग,
15: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
16: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
15: सुविधा सम्पन्न आईसीयू सेवा,
16: डिजिटल एक्सरे,
15: सिटी स्क्यान सेवा,
16: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
15: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
16: फिजियोथेरापी, युरोफ्लोमेट्री,
15: केमोथेरापी,
16: सुरक्षित गर्भपतन सेवा,
15: होल बडी चेकअप, हेल्थ प्याकेज,
16: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
15: फोन 061-572-648, 572-849।
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
17: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
18: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
19: हेलो
20: हजुर, नमस्कार।
19: हेलो
20: नमस्कार काका, सुन्नु भएन?
19: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
20: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
19: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
20: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
20: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
19: अनि कति बेला बस्छन् त डाक्टर?
20: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
19: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
21: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
22: होम केयर सेवा, होम केयर सेवा,
23: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
22: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
23: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
22: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
23: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
22: सुत्केरी नवजात शिशुको हेरचाह,
23: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
22: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
23: डाक्टर ल्याब सेवा,
22: औषधि डेलिभरी सेवा,
23: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-2।

0: पोखरा महानगरपालिका क्षेत्रभित्र छाड़ा तथा उद्धार गरिएका कुकुरहरूको व्यवस्थापनको लागि लागत साझेदारीमा डग होस्टेल सञ्चालन गर्न प्रस्ताव आह्वान गरिएको छ। पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास महाशाखा कास्की गण्डकी प्रदेशले इच्छुक सक्षम तथा अनुभव भएका संघ संस्था गैर सरकारी संस्था पशु कल्याण सम्बन्धी संस्था वा सम्बन्धित निकायहरूबाट यो प्रस्ताव आह्वान गरेको हो। कुकुरहरूको संरक्षण उपचार तथा दीर्घकालीन पुनस्थापनाका लागि डग होस्टल सञ्चालन कार्यक्रम लागत साझेदारीमा सञ्चालन गर्न लागि इच्छुक संस्थाले यो सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र कार्यालय समयभित्र पोखरा महानगरपालिका पशु सेवा शाखामा प्रस्ताव पेश गर्नुपर्नेछ। यो सूचना प्रथम पटक 2083 साल असार 1 गते प्रकाशित गरिएको हो। पत्र संख्या 2082-83 को यस सार्वजनिक सूचनामा सांगठनिक जानकारीहरू समेत उल्लेख गरिएका छन्। यस कार्यक्रमको मुख्य उद्देश्य उद्धार गरिएका तथा छाडा कुकुरहरूको सुरक्षित आवास व्यवस्था गर्ने, उपचार र खोप सेवा उपलब्ध गराउने रहेको छ। पशु कल्याण र जनस्वास्थ्य संरक्षण गर्ने उद्देश्य पनि यसमा समेटिएको छ। मानवीय तथा व्यवस्थित छाडा कुकुर व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ। समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम डिजाइन गरिएको हो। कार्यक्रम सञ्चालन ढाँचा अन्तर्गत पोखरा महानगरपालिका र छनौट भएको संस्थाबीच लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ। आवश्यक पूर्वाधार, जनशक्ति तथा सञ्चालन व्यवस्थापन प्रस्ताव अनुसार साझेदारी गरिने जानकारी सूचनामा रहेको छ। ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू विद्यार्थीको अभावका कारण अस्तित्व संकटमा परिरहेको बेला यहाँको एउटा आधारभूत विद्यालय स्थानीय समुदायको सक्रियताले जोगिएको छ। विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगेको पोखरा 28 को भूर्तेल आधारभूत विद्यालय समुदायको सक्रियतामा स्थानान्तरण गरेर जोगाइएको हो। विक्रम सम्बत 2020 सालमा गाउँको उच्च स्थान सिमले चौतारामा स्थापना भएको उक्त विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि बेगनासतालको जलाधार क्षेत्र स्याङखुदीमा सारेर सञ्चालन गरिएको हो। विद्यालय स्थानान्तरण गर्न स्थानीयले घाँस काटेर आर्थिक सहयोग जुटाएका हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज भुर्तेलका अनुसार 24 लाख रूपियाँमा 12 आना जग्गा खरिद गरिएको, जमीनसँग जोड़िएको करिब 5 रोपनी सार्वजनिक जग्गामा विद्यालयको नयाँ भवन निर्माण गरेर सञ्चालन गरिएको छ। विद्यालयमा हाल 28 जना विद्यार्थी अध्ययनरत रहेका छन्। स्याङखुदी खोलाको तटमा रहेको उक्त जग्गामा 19 लाखको लागतमा निर्माण गरिएको 7 कोठे ट्रस्ट भवनमा कक्षा 5 सम्मको पढ़ाई सञ्चालन भएको उहाँले भन्नुभएको छ। पोखरा 28 को 14 लाख रूपियाँ र 5 लाख बराबरको स्थानीय जनसहभागिता परिचालन गरी भवन निर्माण सम्पन्न गरिएको छ। पोखरा महानगर शिक्षा महाशाखाको 1 लाख रूपियाँको आर्थिक सहयोगमा भवनको सुरक्षाका लागि कम्पाउण्ड वाल निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका निवर्धमान अध्यक्ष टीकाराम लामिछानेले जानकारी दिनुभएको छ। शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापड़ले मुलुकमा पछिल्लो समय विकसित राजनैतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। बुधबार जारी संयुक्त प्रेस विज्ञप्ति मार्फत पापड़ले संविधानको कार्यान्वयन, लोकतान्त्रिक संस्थाको सुदृढीकरण, विधिको शासन तथा नागरिक अधिकारको संरक्षण, राज्य सञ्चालनका आधारभूत मान्यता भएको उल्लेख गर्दै वर्तमान शासन सञ्चालनको शैलीले ती मूल्य मान्यतालाई संस्थागत रूपमा कमजोर बनाउने खतरा देखिएको जनाएको हो। विज्ञप्तिमा लोकतन्त्र केवल निर्वाचन मार्फत प्राप्त बहुमतको शासन मात्र नभई संविधानको सर्वोच्चता, शक्तिको सन्तुलित प्रयोग, संस्थागत उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, पारदर्शिता, नागरिक स्वतन्त्रता तथा विधिको शासनमा आधारित प्रणाली भएको स्मरण गराइएको छ। पापड़ले पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने कार्य, न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि असर पर्ने गतिविधि, संसदको प्रभावकारी भूमिका खुम्च्याउने अभ्यास, नागरिक अधिकार सीमित गर्ने प्रयास तथा प्रेस स्वतन्त्रता र सूचनाको हकमाथि आघात पुग्ने गरी संचार माध्यममाथि आर्थिक दबाव सिर्जना गरिएका विषयप्रति असन्तुष्टि जनाएको छ। नेपाल परिवार नियोजन संघ कास्कीले शुरू गरेको यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान अन्तिम चरणमा पुगेको छ। कास्कीका 24 विद्यालय तथा कलेजमा संचालन गर्ने लक्ष्य सहित भदौ 17 गतेदेखि अभियान शुरू गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभएको छ। अभियान बुधबार पोखरा महानगरपालिका वडा नम्बर 12 रहेको शीतला देवी सामुदायिक विद्यालयमा संचालन गरिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 12 कार्यालयको सहयोगमा सो विद्यालयमा अभियान संचालन गरिएको हो। सो कार्यक्रम अभियानको 20 श्रृंखला हो। पोखरा महानगरपालिका वडा नम्बर 12 की ओडा सदस्य शान्ति कोइरालाले कार्यक्रम शुभारम्भ गर्नुभयो। कार्यक्रममा विद्यालयका प्रधान अध्यापक बाबुराम अधिकारीले बोल्नु भएको थियो। नेपाल राष्ट्र बैंकले इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको लागि कर्मचारी सेवा विनियमावलीको परिमार्जन मस्यौदा सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा शर्त र सुविधालाई व्यवस्थित पारदर्शी र एकरूपता कायम गर्न राष्ट्र बैंकले यस्तो मस्यौदा सार्वजनिक गरेको हो। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै उक्त मस्यौदामाथि सरकारवालाहरूलाई 2083 असार 15 गतेसम्म लिखित राय तथा सुझाव पेश गर्न आह्वान गरेको छ। उक्त समयसम्म आएका सुझावलाई समेत समेटेर मापदण्ड तय गर्ने राष्ट्र बैंकको योजना रहेको छ। मस्यौदामा कर्मचारीको भर्ना परीक्षणकाल तथा कर्मचारी कटौतीसम्म गर्दा पूरा गर्नुपर्ने मापदण्ड उल्लेख गरिएको छ। बैंकहरूले नयाँ कर्मचारी भर्ना गर्दा लिखित प्रयोगत्मक र अन्तर्वार्ताका साथै उत्कृष्ट उम्मेद्वार छनौट प्रक्रिया समेत अपनाउन सकिनेछ। खुल्ला प्रतियोगिताबाट छनौट भएका कर्मचारीलाई शुरूमा 6 महिनाको परीक्षणकालमा राखिनेछ। काम सन्तोषजनक नभएमा थप 6 महिना परीक्षणकाल लम्ब्याउन सकिने जनाएको छ। यसैगरी सेवामै रहेका बेला कुनै कर्मचारीको मृत्यु भएमा वा स्वास्थ्यका कारण अवकाश पाएमा निजको परिवारका एक सदस्यलाई शैक्षिक योग्यताका आधारमा सहायक श्रेणीसम्मको पदमा रोजगारी दिन सकिने मानवीय व्यवस्था पनि मस्यौदामा थपिएको छ। नेपालमा मनसून प्रवेश गर्ने औसत मिति पार भएको 4 दिन बितिसक्दा पनि मनसून भित्रिएको छैन। एक हप्ता अघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसून अझै अगाडि बढ़न नसकेको मौसमविदहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक एवं मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार एक हप्तादेखि मनसून जहाँको तही स्थिर रहेको छ। जुन 13 तारीक मनसून भित्र नै औषध मिति भए पनि 10 दिनसम्मको अघि पछिलाई सामान्य मानिन्छ। तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको एल निनोका कारण निकै कम पानी पर्ने अनुमान गरिएकाले मनसूनको यो ढिलाइले चिन्ता बढ़ाएको हो। मौसमविद डाक्टर पोखरेल यसपालि पश्चिम क्षेत्रसहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ। नेपालमा पछिल्ला 15 मध्ये धेरैजसो हिउँद सुक्खा बनेका छन् भने गएको वर्ष मध्य प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गर्नु परेको थियो। यस्तै लगातार पछिल्ला 3 हिउँदमा 80% भन्दा कम पानी परेको छ, जुन चरम सुक्खाको अवस्था हो। त्रिविकै सह प्राध्यापक डाक्टर मदन सिग्देल यसपटक सुपर एल निनोको सम्भावना रहेकाले अबको 1 महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ। उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्स सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9855600536। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलेस इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 0164546089, 452715।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764111905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0165917828, मोबाइल 9855600729।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
2: 10,000 भन्दा बढ़ी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-8071।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: ओ सुरेश बिहान बिहान कता जान लागिस
2: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार आजको पास त उतै होलास यार
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
3: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9861-48082
4: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
5: सल्लाहकार
6: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
4: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिकठाक

स्वागत छ। अब बाँकी रहेका समाचारहरू। तनहुँको सुक्ला गण्डकी नगरपालिका छमा रहेको झाङ्गाझोली पछिल्लो समय गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ। पृथ्वी राजमार्गको खरिन्टारबाट करिब 2 किलोमिटर दूरीमा रहेको यो क्षेत्र आन्तरिक पर्यटकको मुख्य रोजाईमा परेको हो। स्थानीय अनुसार यहाँ अहिले मासिक औसत 10,000 भन्दा बढ़ी आन्तरिक पर्यटकहरू आउने गरेका छन्। झाङ्गाझोली पुग्नको लागि यातायातको सहज सुविधा छ। पर्यटकहरू ट्याक्सी, टेम्पो, माइक्रोबस, मिनी बस र मोटरसाइकल मार्फत दैनिक जसो त्यहाँ पुग्ने गर्दछन्। यो क्षेत्र शैक्षिक, धार्मिक र प्राकृतिक पर्यटनको केन्द्रका रूपमा चिनिन थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब पोखरा हेम्जाले सम्मान पत्र सहित सम्मान गरेको छ। क्लबका निर्देशक समेत रहेका त्रिपाठीलाई उनको नेतृत्व क्षमता, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा पुर्याएको योगदानको मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको हो। उनी रासोपाको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित भएका हुन्। सम्मान ग्रहण गर्दै त्रिपाठीले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको बताएका छन्। म समाज र राष्ट्रप्रतिको सेवामा निरन्तर समर्पित रहनेछु। कार्यक्रममा लायन्स वर्ष 2025-26 अध्यक्ष लायन दुर्गा प्रसाद पौडेल, संस्थापक अध्यक्ष लायन तीर्थ बहादुर थापा, निवर्तमान अध्यक्ष सन्तमान श्रेष्ठ, प्रथम उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, पूर्व अध्यक्ष नवराज त्रिपाठी तथा विष्णु प्रसाद दाहालले शुभकामना दिएका थिए।

सरकारले चालू आर्थिक वर्ष 2082-83 को 11 महीना साउनदेखि जेठसम्म सार्वजनिक ऋणको सामा भुक्तानीमा 2,84,45 करोड़ रूपियाँ बराबर खर्च गरेको छ, जुन यस अवधिमा सरकारले विकास निर्माणको काममा गरेको खर्च भन्दा दोब्बर हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म पूँजीगत खर्च 1,32,66 करोड़ रूपियाँ मात्र भएको छ।

0: अब अन्तर्राष्ट्रिय समाचार। विश्वव्यापी रूपमा वर्षेनी अनुमानित 324 ट्रिलियन ताजा पानी घटिरहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ। यो पानी वार्षिक 28 करोड़ मानिसहरूको आवश्यकता पूरा गर्न पर्याप्त हुन्छ। भूमिगत जल भण्डारहरूको अत्यधिक उत्खनन, गम्भीर मौसम, जलवायु परिवर्तनले वर्षा चक्रमा बाधा पुर्याउँदा र प्राकृतिक सिमसारको क्षयीकरणका कारण तालदेखि नदीसम्ममा ताजा पानी घटिरहेको विश्व बैंकले सन् 2025 को प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। अल जजिराका अनुसार भू उपग्रह तस्विरहरूले विश्वव्यापी रूपमा पानी घट्दै गएका 10 ठाउँहरू देखाएका छन्। अमेरिका र इरान बीच युद्ध अन्त्य सम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक भइरहेका बेला मध्यपूर्वमा तनाव फेरि बढ़ेको छ। दक्षिण लेबनानमा इजरायली आक्रमणमा 4 जनाको ज्यान गएपछि युद्ध विराम उल्लंघनको आरोप प्रत्यारोप तीव्र बनेको हो। इरानले इजरायलले लेबनानमा भएको सहमति समझदारी पत्रको 84 पटक उल्लंघन गरेको दावी गर्दै कड़ा जवाब दिने चेतावनी दिएको छ। अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगल डीआर कंगोसँग 1-1 बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको समूह केको खेलमा पोर्चुगलले शुरूआतमै अग्रता लिए पनि जोगाउन नसक्दा कंगोसँग अंक बाँड्न बाध्य भयो। पोर्चुगलका जुआओ नेभेसले 6 मिनटमै गोल गर्दै अग्रता दिलाएका थिए। उनले पेड्रो नेटोको क्रस हेड मार्फत गोल गरेका हुन्। तर 52 वर्षपछि विश्वकपमा पुनरागमन गरेको डीआर कंगोले पहिलो हाफमै बराबरी गोल फर्कायो। कंगोका योहान विशाले पहिलो हाफको इन्जुरी टाइमको 4 मिनटमा बराबरी गोल गरेका थिए।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्रपुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: कप्तान ह्यारी केनको 2 गोल अनि जुड बलिङ्गम र मार्कुस राजफोर्डको 1-1 गोलमा इंग्ल्याण्डले फिफा विश्वकप 2026 को आफ्नो पहिलो खेलमा क्रोएसियालाई 4-2 पराजित गरेको छ। जितपछि इंग्ल्याण्डले समूह एलमा 3 अंक जोड़ेको छ। डालास स्टेडियममा भएको खेलको पहिलो हाफ 2-2 बराबरीमा सकिएको थियो, तर दोस्रो हाफमा 2 गोल गर्दै इंग्ल्याण्डले जित हात पारेको हो। इंग्ल्याण्डका कप्तान ह्यारी केनले पहिलो हाफमा 2 पटक गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै 2 पटक बराबरी गोल फर्काएको थियो। कप्तान ह्यारी केनले 12 मिनटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए। केनले शुरूमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए, तर केनले बल प्रहार गर्नु अघि नै लिभाकोभिच अगाडि बढ़ेको देखिएपछि पुनः पेनाल्टी प्रहार गरिएको थियो र केनले सहजै गोल गरेका थिए। राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त सदस्य तथा नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाड़ी शक्ति गौचनलाई पोखरा रंगशालामा स्वागत गरिएको छ। जिल्ला खेलकुद विकास समिति कास्कीले बुधबार पोखरा रंगशालामा गौचनलाई स्वागत गरेको हो। नेपाल सरकारले केही दिन अघि मात्र उनलाई राखेपा सदस्यमा मनोनयन गरेको थियो। नेपाल एथलेटिक्स संघको आयोजना तथा प्रदेश खेलकुद विकास समिति कर्णालीको सहकार्यमा असार 5, 6 र 7 गते सुर्खेतमा सञ्चालन हुने 46 औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनशीपमा गण्डकी प्रदेशको सहभागिता अन्यलमा परेको छ। नेपाल एथलेटिक्स संघले प्रदेश खेलकुद परिषद गण्डकीद्वारा गठन गरिएको गण्डकी प्रदेश एथलेटिक्स संघलाई आधिकारिक मान्यता नदिएपछि यसको प्रत्यक्ष असर खेलाड़ीहरूमा परेको छ। मनोनयन गरेको थियो। नेपाल एथलेटिक्स संघको आयोजना तथा प्रदेश खेलकुद विकास समिति कर्णालीको सहकार्यमा असार 5

0: नदिँदा गण्डकी प्रदेशका खेलाड़ीहरू राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुनबाट वञ्चित हुने जोखिम बढ़ेको छ। पोखरा क्रिकेट एकाडेमीको आयोजना किरासा र एमसीसी फाउण्डेशनको सहयोग तथा कास्की जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोगमा पोखरामा क्रिकेट प्रशिक्षण स्कोरिङ तथा अम्पायरिङ सम्बन्धी दुई दिने ओ लेभल तालिम सम्पन्न भएको छ। तालिममा संजय कान्त सिग्देल र भोज बरालले अम्पायरिङ सम्बन्धी, रिजन प्रजु र ऋषिकेश शर्माले कोचिङ सम्बन्धी तथा आशिष बरालले स्कोरिङ सम्बन्धी तालिम प्रदान गरेका थिए। अनुपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। पोखरा बसपाकका संरचना कहिले हटाउने अझै अनिश्चित, फेरि थपियो समितिको म्याद। असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने भूमि मन्त्री रावलको भनाई, सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्य कोषको एक पैसा पनि खर्च नभएको दावी। पोखरामा डग होस्टेल सञ्चालनका लागि प्रस्ताव आह्वान, उद्धार गरिएका तथा छाडा कुकुरहरूको सुरक्षित आवास व्यवस्था गर्ने उद्देश्य। नेकपाका नेता खनालद्वारा प्रचण्डलाई असन्तुष्टि पत्र लेख्दै विद्रोहको शुरूआत, यही नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म लैजान नसक्ने दावी। वित्तीय संस्थाहरूको लागि कर्मचारी सेवा विनियमावलीको परिमार्जन मस्यौदा सार्वजनिक, बैंकका कर्मचारीलाई दुई गुणासम्म ओभरटाइम सुविधा, दलको सदस्यता लिन निषेध। मनसून भित्र अझै ढिलाइ, एलो निनो थप सक्रिय बन्दै जाँदा मनसूनमै खडेरीको चिन्ता। विश्वमा वर्षेनी 324 ट्रिलियन लिटर ताजा पानी घट्दै गएको प्रतिवेदन सार्वजनिक। अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव र राखेप सदस्य शक्ति गौचनलाई पोखरा रंगशालामा स्वागत। 46 राष्ट्रिय एथलेटिक्स च्याम्पियनशीपमा गण्डकीको सहभागिता अन्यलमा। बिहान 6 बजे कनपुन हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: दुर्गाको किटाउको दुख्न छिनमै दुर्गाले झन्डु बाम एक बाम तीन काम झन्डु बाम दुर्गाको किटाउको दुख्ने छिनमै आरा झन्डु बाम
2: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डु बाम
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू,
5: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्के है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, म त निस्किसक्नु भयो, अब यसो गरौँ।

0: दिदी म सूचनाको हक्को प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
1: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
4: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
5: ओहो नासर, कति छाबो डिजाइन बे मारै गन किना नि खनि तोला
6: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तु बिसानारी बेल्ले छ्याबा पोपिम ओछे।
6: हजुर तिमी झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तु बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
5: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
5: तोय निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-565-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
8: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर अनि तिमी नि?
10: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
9: त्यो पनि एनटीएचएमसीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
11: किन आँखा मिचेको मिचे गरेको
12: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
11: धेरै समय मोबाइल चलाइसी क्या हो
12: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
11: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
12: ए त्यसो भए जोगिन के गर्ने त?
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
12: बुझे।
11: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने। दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
13: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: होम केयर सेवा, होम केयर सेवा।
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
15: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
16: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
15: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
16: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
15: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
16: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
15: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
9: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028750701, 98028750702।
17: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
19: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
18: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
18: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
19: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
18: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
19: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर
9: अनुमोल पौडेल। वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
20: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
9: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
20: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
20: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29।
21: ए हेर्नुस् त यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
22: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
20: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
23: घुट्टु घुट्टु पियो या सिपमा रमायो, अब गर्दी लाइकी चीसो हर्डी।
4: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चीसो हर्डीको।
24: ऐ अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
15: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
24: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
15: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
20: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 9856-00536।
9: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट यस आइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, यस आइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
0: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
22: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
2: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
0: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
5: सर्टिफिकेट इन डेन्टल साइन्स
6: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
5: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
6: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
5: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
6: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
6: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
25: Mobile upgrade ma kharcha garnuhuncha? Ghumna jana bachat garnuhuncha? Aba bhavishyaka lagi pani sochne ki?
26: NMB Capital ko SIP, harek mahina ko sano lagani, bholi ko thulo sampatti. NMB Capital ko website, wa najikai ko NMB Bank ko shakha ma gai, aajai SIP shuru garnuhos. Auto debit suvidha bhayeko, NMB Capital SIP, paisa badhne smart tarika. SIP marfat mutual fund ma lagani garda jokhim huna sakne bhayekale, yojanako biwaran adhyan garna matra lagani garnu hola.

0: डिस्काउंट पॉइंट संग सधैं रिवार्डेड।
1: राष्ट्रिय वाणिज्य बैंक ले ल्यायो नयाँ योजना, किसान का लागि सुनौलो छ यो सपना।
2: 10 लाख सम्म कर्जा सजिलै पाइन्छ, अब मेहनत को फल झन मिठो हुन्छ।
1: 70% सम्म लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
2: 10 वर्ष सम्म सहज किस्त, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषक को राम्रो आधार।
3: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Colgate Max Fresh, Nindra Bhagao, Tazgi Jagao.
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा. हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ. आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्.
2: हेलो
3: हजुर, नमस्कार.
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न. खै को बोलेको हो? मैले केही भरै पाइन.
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो. भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन.
3: हो, यही कुरा भन्नलाई फोन गरेको काका. अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ. कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ. त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको.
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका, हुन्छ. कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ.
2: अनि कति बेला बस्छन् त डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्.
2: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज. म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु.
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ. फोन 061-433-342-433-640.
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE 550D एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री FE 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
6: समसामयिक तथा सामाजिक विषय वस्तुमाथिको बहसमूलक कार्यक्रम आजको बैठक.
7: नमस्कार. रेडियो 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ. तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित भइसकेका छौं आजको बैठक लिएर. प्राविधिक साथी अरविन्द सहित म सञ्जय. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो केन्द्रीय महाधिवेशन नजिकै जाँदा पार्टीभित्र राजनैतिक सरगर्मी यति बेला बढ़िरहेको छ. असार 7, 8 र 9 गते चितवनमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नका साथै पार्टीको आगामी वैचारिक, सांगठनिक तथा राजनैतिक दिशा तय गर्ने भएकाले यसलाई रासोपाका लागि महत्वपूर्ण मोड़का रूपमा पनि हेरिएको छ. पार्टीले ओडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गर्दै महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ. नेपाली राजनीतिमा वैकल्पिक शक्तिको उदय र स्थापित दलहरूप्रतिको नागरिक असन्तुष्टिका बीच जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले यति बेला आफ्नो सांगठनिक संरचनालाई जगैदेखि बलियो बनाउने अभियान तीव्र पारेको छ. जान्नेलाई छान्ने र विधि र पद्धतिको वकालत गर्दै आएको रासोपाभित्रको आन्तरिक लोकतन्त्र र चुनावी प्रतिस्पर्धा यति बेला निकै रोचक र चर्चाको विषय बनिरहेको छ. यसै सन्दर्भमा हालै सम्पन्न रासोपा गण्डकी प्रदेशको अधिवेशनले पार्टीको प्रदेश नेतृत्वमा नयाँ अनुहार र नेतृत्व चयन गरेको छ. निवर्तमान प्रदेश सभापति एवं संघीय सांसद राजन गौतम सहित 3 जना बलिया प्रतिस्पर्धीहरूलाई पराजित गर्दै रासोपा गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ. यसअघि प्रदेश महामन्त्रीको रूपमा सफलतापूर्वक जिम्मेवारी निभाइसक्नुभएका त्रिपाठीको यो विजयलाई रासोपाभित्र युवा नेतृत्वको अनुमोदन र सांगठनिक पकड़को रूपमा पनि हेरिएको छ. एकातिर पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्नु, पार्टीका पुराना र नयाँ कार्यकर्ताबीच सन्तुलन कायम गर्नु र आगामी स्थानीय तथा आम प्रदेश निर्वाचनमा राष्ट्रपालाई गण्डकी प्रदेशमा पहिलो शक्ति बनाउनु नवनिर्वाचित सभापति त्रिपाठीका सामु मुख्य चुनौतीहरू देखिएका छन्। अर्कोतिर देशको राजनीतिक समीकरण वा आर्थिक मन्दी, युवा पलायन र सुशासनका सवालमा राष्ट्रपालले सदन र सरकारमा खेलिरहेको भूमिकाका विषयमा पनि आम नागरिकका अनेकन जिज्ञासाहरू रहेका छन्। आज हामीसँग कुराकानी गर्नको लागि स्टुडियोमा उपस्थित हुनुहुन्छ तिनै तमाम चुनौती र सम्भावनाका बीच राष्ट्रपा गण्डकी प्रदेशको कमान सम्मान आइपुग्नुभएका नवनिर्वाचित सभापति नवीन त्रिपाठी। आज हामी उहाँसँग राष्ट्रपाको आन्तरिक पार्टी राजनीति, गण्डकी प्रदेशमा पार्टीको आगामी रणनीति र देशको समसामयिक राजनीतिक घटनाक्रममा केन्द्रित रहेर विशेष संवाद गर्दैछौ। विशेष गरी यो 7, 8 र 9 गते चितौनमा हुने महाधिवेशनसँग पनि सरकारित रहेर उहाँसँग चर्चा गर्दैछौ। नवीन सर नमस्कार, यहाँलाई स्वागत छ।
8: हस् नमस्कार हजुर, धन्यवाद।
7: सबभन्दा पहिले त यहाँलाई हार्दिक बधाई छ।
8: हस् धन्यवाद हजुर।
7: अब यो निवर्तमान सभापति एवं बहालवाला संघीय संसदलाई नै पराजित गरेर आउँदाखेरि चाहिँ प्रदेशको कमान सम्मानलाई आइपुग्दाखेरि कस्तो अनुभव भइरहेको छ?
8: खुशी छु। संगठनमा काम गरेका साथीहरूले संगठनमा पुर्याएको योगदानको चाहिँ कदर गर्नुभएको छ, उहाँहरूले कामको मूल्याङ्कन गरेको मैले महसुस गरेको छु।
7: यो जितलाई चाहिँ नवीन त्रिपाठीको व्यक्तिगत जित मान्ने कि पार्टीभित्र परिवर्तन र युवा नेतृत्व को चाहनाको भनौँ न त्यो वर्चस्व मान्ने?
8: मैले अधिवेशनकै क्रममा पनि भन्ने गरेको थिएँ, अहिलेको मेरो उम्मेदवारी व्यक्ति नवीन त्रिपाठीको उम्मेदवारी होइन, यो संगठनको आवश्यकताले गर्दाखेरि म यो जिम्मेवारीको लागि अगाडि बढ्नुपर्ने कारणले गर्दाखेरि यो मेरो उम्मेदवारी संगठनको लागि हो भनेको थिएँ। र संगठनको लागि र जुन अहिले पछिल्लो राजनीतिक घटनाक्रममा युवाहरूको सहभागितालाई चाहिँ प्राथमिकताका साथ जनताले अनुमोदन गरेका छन्, त्यस हिसाबले पनि मैले मेरो आफ्नो उम्मेदवारी दिएको छु। यो समग्रमा मैले संगठन र युवाको जित नै मानेको छु।
7: बजारमा एउटा हिसाबले भनौँ न तपाईँको पार्टीभित्र पनि गाईगी के सुन्नमा आउँथ्यो भन्दाखेरि एक व्यक्ति दुई पदमा होइन भन्ने खालका कुराहरू पनि नरहने भन्ने खालका कुराहरूले पनि त्यो खालको कुराले पनि तपाईँलाई प्लस पोइन्ट भयो भन्ने खालको कुराहरू पनि सुनिन्छ।
8: हजुर,
7: त्यसलाई चाहिँ त्यो आधारलाई चाहिँ कतिको मान्नुहुन्छ?
8: होइन, त्यहाँ त्यो कुरा पनि एक हिसाबले अनुमोदित चाहिँ भयो। त्यहाँ हामी जुन एउटा अधिवेशनको क्रममा बाहिरी वातावरण बुझ्दै गर्दाखेरि पनि प्रमुख भूमिका जुन हो, जनताले एउटा जनप्रतिनिधिको रूपमा जिताएर पठाइसकेको एकजना व्यक्तिको भूमिका भनेको सदनप्रति र त्यहाँ आफ्नो निर्वाचन क्षेत्रप्रति प्रमुख दायित्व उहाँको त्यो हुन्छ, उत्तरदायित्व आफ्नो सदनप्रति र आफ्नो निर्वाचन क्षेत्रप्रति हुनुपर्छ भन्ने हिसाबले पनि त्यो आवाज उठिरहेको थियो। सँगै त्यो एउटा मेरो लागि प्लस पोइन्ट त बन्यो नै, एक व्यक्ति एक पद भन्ने जुन त्यहाँ बाहिर उठेको एउटा आवाज थियो। सँगै त्यो आवाजभन्दा पहिला पनि हामी संगठनमा जरादेखि नै यो 4 वर्षको दौरानमा म आफू व्यक्तिगत रूपमा संगठनका हरेक तहगत समितिहरूमा जरादेखि नै काम गरेको हुनाले मेरो लागि जितको आधार चाहिँ संगठनका साथीहरू नै हो।
7: अब चुनाव अघिसम्म एउटा हिसाबले प्यानलगत वा गुटगत प्रतिस्पर्धा भएको होइन एउटा किसिमको चर्चा पनि थियो। हुन त अब प्रतिस्पर्धा लोकतान्त्रिक विधिमा गइसकेपछि चुनाव हुन्छ र चुनावमा होइन प्रतिस्पर्धा हुन्छ नै। अब निर्वाचन सकिएपछि त्यो प्रतिस्पर्धालाई होइन साम्य गर्नको लागि वा भनौँ न पराजित साथीहरूलाई पनि सँगै लिएर हिँड्नको लागि तपाईँसँगै त्यस्तो के छ योजना?
8: चुनावी प्रक्रियाको क्रममा म गुट र त्यो प्यानल त मैले देखिनँ, त्यस्तो प्यानलको जुन एक हिसाबले प्यानल नै बनाएर जाने भन्ने प्रतिस्पर्धा चाहिँ हामीहरूमा थिएन। तर चुनावी परिणाम आफ्नो पक्षमा पार्नको लागि साथीहरूले केही प्रयासहरू गर्नुभएको थियो होइन, अब कसरी हुन्छ प्रतिनिधिहरूलाई आफूतर्फ आकर्षित गर्नको लागि त्यो जसको केही चर्चित अनुहारहरूलाई पनि प्रयोग गरेर आफ्नो पक्षमा पार्न सकिन्छ कि भन्ने हिसाबले उहाँहरूको 8 वर्ष चाहिँ लिने त्यो एउटा चुनावी रणनीति पनि थियो। तर त्यति बेला पनि प्यानल थिएन र चुनावी निर्वाचन जुन एउटा परिणाम आइसकेपछि हामीहरूमा त्यस्तो चाहिँ छैन, त्यो प्यानल वाइज यो आफू पक्षको यो अर्को पक्षको भन्ने चाहिँ छैन, समग्रमा हामी एकै ठाउँमा छौँ, मिलेर नै गरेका छौँ। अन्य राजनीतिक दलमा जस्तो त्यो संस्कार चाहिँ हामीहरूमा विकसित भएको छैन, हामी सबै एक ठाउँमा नै छ।
7: अब यसअघि तपाईँ प्रदेश महामन्त्री हुनुहुन्थ्यो होइन, स्थापनाकालीन समयमा तपाईँ प्रदेश महामन्त्री भएर काम गर्नुभयो, अहिले सभापति बन्नु भएको छ, महामन्त्री हुँदाखेरि चाहिँ गर्न नसकेका र अब सभापति भइसकेपछि तत्कालै गर्नुपर्ने प्राथमिकताका कुराहरू चाहिँ राजसभामा चाहिँ गण्डकी प्रदेशमा के देख्नु भएको छ र कसरी ती कामहरूलाई कार्यान्वयन गर्नुहुन्छ?
8: मैले प्राथमिकताको साथमा दुईटा कुराहरू राखेको छु, विशेष गरी यो मेरो पहिलो तीन महिने अभियानमा. पहिलो त हामी म महामन्त्रीमा रहँदै गर्दाखेरि म संगठनका साथीहरूसँग मात्र सीमित थिएँ. जनताका मुद्दाहरूलाई खासै सम्बोधन गर्न सकिरहेको स्थिति छैन. जसरी हुन्छ हामी वडा पालिकाहरूमा आफ्नो संगठन बलियो बनाउनुपर्छ भन्ने हिसाबले संगठन निर्माणमा केन्द्रित थियौं भने अब विशेष गरी म संगठनभन्दा एक कदम माथि उठेर जनताका मुद्दाहरूमा एउटा पहल कदमी लिने प्रयास गर्नेछु भने दोस्रो कुरा भनेको स्थानीय तहको निर्वाचन नजिक आउँदैछ, प्रदेश तहको निर्वाचन नजिक आउँदैछ, त्यसलाई लक्षित गरेर हामीहरूले उपयुक्त उम्मेद्वारहरूको खोजी अभियान चाहिँ अहिलेदेखि नै शुरू गर्छौं. पार्टीको उम्मेद्वार चयनको आफ्नै छुट्टै विधि छ, त्यो विधिलाई आम जनतासँग पुर्याएर बुझाउने प्रयासहरू गर्नेछौ र आसन्न निर्वाचन चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा पार्ने नै प्रमुख भूमिका हुनेछ.
7: एघारवटै जिल्लामा चाहिँ वा भनौँ स्थानीय तहमा अहिले ठ्याक्कै भन्नुपर्दाखेरि सांगठनिक अवस्था कस्तो छ, अबको संगठन विस्तारको मोडल चाहिँ तपाईँले भन्नुभयो होइन, अबको दुईवटा अर्जुन दृष्टि तपाईँले चुनाव र संगठन विस्तारको विषय उठाउनुभयो, यो मोडल चाहिँ कस्तो हुन्छ?
8: यस्तो छ, सांगठनिक रूपमा हामी एघार मध्ये नौवटा जिल्लामा बलियो उपस्थिति छ. त्यो अघिल्लो संघीय निर्वाचनको परिणामले पनि देखाइसकेको छ. मनाङ र मुस्ताङ हिमाली जिल्लामा हाम्रो सामान्य तदर्थ समिति मात्र गठन गर्न सकेका छौँ भने त्यहाँ अलिकति सदस्य संख्याहरू पनि कम छ. अन्य जिल्लाहरूमा हाम्रो सांगठनिक उपस्थिति बलियो छ. त्यो भन्दै गर्दाखेरि अब संगठनको बलले मात्र स्थानीय चुनाव जित्न चाहिँ अलिकति अप्ठ्यारो हुन सक्छ. त्यहाँ जनतासँग भिजेको उम्मेद्वार पनि चाहिने हिसाबले गर्दाखेरि प्रमुख प्राथमिकता त हामी उम्मेद्वार योग्य उम्मेद्वारको खोजी नै हुन्छ. सँगसँगै रह्यो 85 मध्येका 64 पालिकामा हामी यो दुई महिनामा अधिवेशन सम्पन्न गरिसकेका समयपछि हामीसँग त्यो संगठनमा काम गर्ने चुस्त जनशक्ति चाहिँ छ. हामी योभन्दा अगाडि जम्मा 8 पालिकाको मात्र अधिवेशन गर्न सकेका थियौँ भने हाम्रो अधिवेशनको क्रम शुरू भएको लगभग एक वर्षभन्दा बेसी भयो. त्यति बेला हामीहरूले अलिकति मिलाएर नै अधिवेशन हतारमा नगरौं, केन्द्रीय महाधिवेशनको मिति नजिकै आइपुग्दाखेरि हामीले अलिकति त्यो हामीहरूलाई त्यो समयावधि कम भयो. तर त्यो कम समयावधि हुँदा पनि यस्तो चुस्ततापूर्ण रूपमा काम गर्नुभयो कि साथीहरूले, त्यो उहाँहरूको कार्यशैली देख्दाखेरि हामीहरूले पक्कै पनि संगठन बलियो भएको छ. गण्डकीका सबै क्षेत्रहरूमा हामीले नतिजा आफ्नो पकडमा ल्याउन एउटा सक्षम नेतृत्वहरू चयन गरेका छौँ भन्ने चाहिँ हामीलाई लागेको छ.
7: अघि तपाईँले निर्वाचनको सन्दर्भमा वा उम्मेद्वार छनौटको सन्दर्भमा पार्टीको आफ्नै विधि छ, प्रक्रिया छ भनेर भन्नुभयो होइन. अब यो पार्टीका स्थापनाकालीन कहिलेकाहीँ त्यागी कार्यकर्ताहरूका विषयमा होइन गुनासोहरू पनि सुन्ने गरेका छौँ. अघिल्ला निर्वाचन यो गएको भर्खरै गएको सम्पन्न निर्वाचनमा त्यो खालका गुनासाहरू नभएका हुने कार्यकर्ताहरूले त्यो खालको गुनासोहरू गरेका थिए. अब यो पार्टीका स्थापनाकालीन कार्यकर्ता, त्यागी कार्यकर्ता र नयाँ प्रवेशी गर्नेहरूबीच एउटा किसिमको द्वन्द चाहिँ पुराना पार्टीमा मात्रै होइन तपाईँको पार्टीमा पनि, नयाँ पार्टीमा पनि, तपाईँको पार्टीमा पनि देख्ने गरेको छ. यो चाहिँ सन्तुलन कसरी मिलाउनुहुन्छ गण्डकीमा, यसको सन्तुलन कसरी मिलाउनुहुन्छ?
8: हामीहरूले साथीहरूलाई भन्ने गरेका छौँ, पार्टीको प्रमुख सिद्धान्तमा ल्याटरल इन्ट्री पनि छ, त्यसलाई हामीहरूले स्वीकार गर्नुपर्छ. त्यो भन्दै गर्दा हामी आफैभित्र पहिलेदेखि नै जोडिएका साथीहरू सक्षम हुनुहुन्छ, योग्य हुनुहुन्छ, उहाँहरू तयार त्यही अनुसारको आफूलाई जनप्रतिनिधिको रूपमा उम्मेद्वारको रूपमा तयारी गरिरहनु भएको साथीहरू प्रमुख प्राथमिकतामा संगठनभित्र रहेका साथीहरू नै पर्नुहुन्छ. प्राथमिकतामा उहाँहरू पर्दै गर्दाखेरि पनि उहाँहरूले पनि महसुस गरेर आफूभन्दा योग्य व्यक्ति कोही आउँछ भने उहाँहरूलाई प्राथमिकताका साथ उहाँहरूलाई अगाडि बढाउनुपर्छ भन्ने हिसाबले उहाँहरूले एउटा स्कुलिङ पनि भइराखेको छ, प्रशिक्षणहरू त्यही अनुसार दिइसकेका छौँ. राइट मेन इन राइट प्लेस भन्ने जुन एउटा सिद्धान्त छ त्यसलाई हामीले नजिकबाट उहाँहरूलाई बुझाउने प्रयास गरेका छौँ र पछिल्लो क्रममा साथीहरूले बुझ्नु भएको छ व्यक्ति भन्दा पनि जित प्रमुख आधार हो. जितेर पनि फेरि त्यो डेलिभरी दिन सकिएन भने जनताले अर्कोचोटि अनुमोदन नगर्न सक्छन्. त्यस हिसाबले जितेर पनि जनताले महसुस गरी डेलिभरी दिन सक्ने त्यस्तो उम्मेद्वारहरूको खोजीमा स्वयं पहिलेदेखि लागिरहेका साथीहरू चाहिँ अगाडि बढिरहनु भएको छ र उहाँ स्वयं संगठनमा भएका साथीहरू आकांक्षा व्यक्त गर्दै गर्दाखेरि पनि उहाँले त्यही अनुसारको तयारी गर्नको लागि हामीहरूले उहाँलाई एक हिसाबको अनुरोध पनि गरिरहेका छौँ। उहाँ त जुन एउटा उम्मेद्वार छनौटको विधि छ त्यो विधि अनुसार चाहिँ योग्य नदेखिएको खण्डमा त्यसले कुनै विवाद सिर्जना गर्दैन, उहाँले स्वीकार गरिसक्नु भएको छ। हामी पार्टीको विधि अनुसार काम गर्छौँ। संगठनिक जिम्मेवारी एक हिसाबको भने उम्मेद्वार चयनको विषय चाहिँ अर्को पाटो भएको हिसाबले गर्दाखेरि त्यो विधि अनुसार जो आउँछ त्यो विधिले जसलाई योग्य छान्छ, चाहे त्यो संगठनमा पहिलेदेखि रहेका साथीहरू हुनु वा त्यो उम्मेद्वार छनौटको विधिमा प्रवेश गरेका पछि आएका साथीहरू हुन्, जो आए पनि साथीहरूले सर्वस्वीकार्य रूपमा अगाडि बढाउने हिसाबले पार्टीले केही कदमहरू चालेको छ। यसले चाहिँ पक्कै पनि परिणाम चाहिँ राम्रो नै आउँछ, सुखद परिणाम ल्याउँछ।
7: निर्वाचनको सन्दर्भमा चाहिँ अगाडिको निर्वाचनबाट होइन जसरी चाहिँ पार्टीले उम्मेद्वार छान्यो वा अब जसरी छान्छ त्यो विषयमा कुनै तिक्तता हुँदैन वा त्यो तिक्तता भयो भने चाहिँ त्यसलाई एकताबद्ध बनाउने वा त्यो तिक्ततालाई मेटाएर एकता बनाउने बद्ध बनाउने सूत्र चाहिँ के छ राष्ट्रपतिसँग?
8: अघिल्लो संघीय निर्वाचनको क्रममा हामीहरूलाई केही उम्मेद्वार छनौटमाकै केही हतारो स्थिति आयो, विशेष गरी समायोजनको पाटोहरूले गर्दा र वैकल्पिक शक्तिसँगको सहकार्यले गर्दाखेरि सबै एउटै फ्रेममा आएर एउटै शक्ति बनाएर जाऊ भन्ने हिसाबले विभिन्न अभियानमा लागेका साथीहरू विभिन्न अन्य राजनीतिक दलका साथीहरूलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित गरिसकेको अवस्थामा अलिकति त्यो उम्मेद्वार छनौटको विधिलाई पूर्ण रूपमा पालन हामीले कार्यान्वयन गर्न चाहिँ सकेनौं। त्यसको अनुभवको आधारमा पनि हामीले आसन्न स्थानीय तह र प्रदेश तहको निर्वाचनमा चाहिँ त्यसलाई अलिकति सबै सर्वस्वीकार्य बनाएर अगाडि बढ्दैछौ र त्यो तिक्तताहरू चाहिँ यही क्रममा पनि देखिएन। केही कुनै कुनै क्षेत्रहरूमा अलिकति असामान्य चाहिँ देखियो, स्वयं उम्मेद्वारहरूले नै हामी नै आकांक्षी हुनुपर्ने थियो के कसरी आउनुभयो भने तत्कालीन अवस्थामा थियो भने जब निर्वाचनको क्रममा शुरू भयो निर्वाचनको क्रम शुरू हुँदै गर्दाखेरि आकांक्षी उम्मेद्वारहरू सबै त्यो चुनावी प्रक्रियामा पनि सहभागी हुनुभयो, प्रचार प्रसारमा सँगै हिँड्नुभयो, सहकार्य गरेको देख्दाखेरि हामीहरूमा त्यो राजनीतिक संस्कार चाहिँ विकसित हुँदै गएको हुनाले गर्दाखेरि जति समय क्रम हामीहरू खारिँदैछौ एउटा अनुभवले एउटा राजनीतिक सिकाइले व्यक्तिभन्दा पार्टी नै प्रधान हुने रहेछ भन्ने बुझाइ चाहिँ अहिले संगठनमा आबद्ध भएका साथीहरूमा छ। त्यसकारणले गर्दा पार्टीले जो उम्मेद्वार चयन गर्नुहुन्छ त्यो पार्टीले आवश्यकताको अनुसार चयन गरेको हो भन्ने बुझाइ अनुसार त्यो तिक्तताहरू चाहिँ रहने स्थिति चाहिँ छैन। साथीहरू अब राजनीतिक रूपमा अभ्यस्त चाहिँ भइसक्नु भएको छ।
7: अब तपाईँहरू अब चाहिँ अधिवेशन केन्द्रीय महाधिवेशनमा जुट्दै हुनुहुन्छ, अब केही दिनमा चाहिँ केन्द्रीय महाधिवेशन चितवनमा सुरु हुँदैछ, गण्डकीको तयारी चाहिँ के छ, गण्डकीको आकांक्षा कस्तो छ, कतिजना चाहिँ महाधिवेशनमा महाधिवेशनबाट चाहिँ गण्डकीले के प्राप्त गर्छ, के कुराहरू प्राप्त गर्छ?
8: गण्डकी आफैमा राष्ट्रिय स्वतन्त्र पार्टीको उर्वर थल हो। हामीले 18 मध्ये 16 निर्वाचन क्षेत्रमा हामीहरूले उम्मेदवारी दिएका थियौं, त्यो उम्मेदवारी दिँदै गर्दाखेरि 15 ठाउँमा हामीहरूले जितेका छौं। भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कुनै उर्वर थलो छ भने त्यो गण्डकी पनि उर्वर थलो। सँगै संगठनको हिसाबले हेर्ने भने पनि अन्य प्रदेशभन्दा सांगठनिक रूपमा गण्डकी प्रदेश धेरै नै मजबुत छ। अघि नै मैले भनिसके 759 मध्ये 550 भन्दा बढ़ी वडाहरूमा हामीले अधिवेशन सम्पन्न गरिसकेका छौं। यो छोटो समयावधिमा पनि 85 पालिका मध्ये 64 पालिकामा अधिवेशन सम्पन्न गरिसकेका छौं र 11 मध्ये 9 जिल्लामा अधिवेशन सम्पन्न गरिसकेपछि हामीले महाधिवेशन केन्द्रित भएर केही त्यो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या पनि गण्डकीको उल्लेख्य नै रहनेछ। करिबन 500 भन्दा बढ़ी 550 को हाराहारीमा गण्डकीबाट त्यो अधिवेशन प्रतिनिधिहरू हुँदै गर्दाखेरि केन्द्रीय समितिमा र केन्द्रीय पदाधिकारीमा आकांक्षा व्यक्त गर्ने साथीहरू पनि त्यही अनुसार हुनुहुन्छ, जसले गर्दाखेरि उहाँहरूको जीतको आधार पनि गण्डकीका प्रतिनिधिहरू बन्छन् भने अघिल्लो केन्द्रीय समितिमा पनि पार्टीको पदाधिकारी तहसम्म गण्डकीका साथीहरू रहिरहेको हिसाबले गर्दाखेरि पार्टीमा गण्डकी प्रदेशको उपस्थिति चाहिँ बलियो नै हुन्छ, चाहे त्यो पदाधिकारीको रूपमा होस् केन्द्रीय सदस्यको रूपमा होस्। गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने साथीहरू हामीले यसपटक पनि केन्द्रीय समितिमा बलियो उपस्थिति चाहिँ देख्छौं।
7: अब देशको एकदमै छोटो समयमा देशकै लार्जेस्ट पार्टी भएको हिसाबले पनि यसको आकर्षण अलिकति बढ्दो छ होइन। अघि मैले नवप्रवेशीको कुरा गरेँ, त्यहाँ पनि मिलाउनु पर्नेछ, तपाईँहरूको पार्टी समायोजन भएको छ त्यो त्यहाँ पनि मिलाउनु पर्नेछ। यसरी हेर्दाखेरि पदाधिकारी र केन्द्रीय सदस्य पदमा आकांक्षीको संख्या एकदमै होइन ठूलो देखिनेवाला छ। त्यसमा मिलाउनको लागि एउटा हिसाबले भनौँ न हम्मे हम्मे पर्ने एउटा अवस्था पनि देखिन सक्छ। अब लोकतान्त्रिक विधि अनुसार जाँदाखेरि तपाईँहरूको विधि प्रक्रियाले चाहिँ भ्याएका चाहिँ व्यक्तिहरू वा भनौँ न चाहिँ पार्टीमा लागेकाहरू उम्मेद्वार भन्न त पाउने भयो, तथापि केन्द्रीय नेतृत्व चयनमा गण्डकी प्रदेशको तर्फबाट पदाधिकारी वा प्रभावशाली पदमा बलियो दावेदारी कसरी रहन्छ कि रहन्न?
8: स्वाभाविक रूपमा रहन्छ। यसभन्दा अगाडि पनि गण्डकीबाट प्रतिनिधित्व गर्ने डाक्टर सोडिम बागले पार्टी उपसभापति हुनुहुन्छ, उहाँले उपसभापतिमा नै दोहोरिने एउटा आकांक्षा व्यक्त गरिरहनु भएको छ। त्यसै गरी अन्य साथीहरू पनि हुनुहुन्छ जसले पदाधिकारी तहमा आफ्नो तयारी गरिरहनु भएको छ। केन्द्रीय सदस्यमा गण्डकी प्रदेशले केन्द्रीय समितिमा पाँचजना भूगोलको हिसाबले पाउँछ, गण्डकी प्रदेशबाट क्षेत्रगत रूपमा प्रदेशगत रूपमा पाँचजना पाउनुहुन्छ भने खुल्लातर्फ हुने 79 जनामा त्यसमा पनि साथीहरूको प्रतिस्पर्धा चाहिँ रहन्छ। यसले चाहिँ कस्तो छ भने मैले अघि नै भने जस्तै सांगठनिक रूपमा गण्डकी प्रदेश बलियो भएको हिसाबले गर्दा पनि गण्डकीका आकांक्षी साथीहरू धेरै हुनुहुन्छ, किनकि उहाँहरूको जितको आधार भनेको प्रतिनिधि हो। प्रतिनिधिको संख्याको आधारमा गण्डकी करिबन 7 वटा प्रदेशबाट 3000 को हारिमा प्रतिनिधि हुँदै गर्दाखेरि 550 प्रतिनिधि गण्डकीको हुनु भनेको आफैमा गण्डकी बलियो हो। गण्डकी अन्य प्रदेशसँग पनि फेरि त्यो एउटा निकटताको हिसाबले सांगठनिक कार्य चुस्तताको हिसाबले पनि अरू प्रदेशहरूले पनि गण्डकीको साथीहरूको कार्यशैली मन पराइदिएको हिसाबले गर्दाखेरि गण्डकीका साथीहरूले आफूले पाएको भूमिकालाई न्याय गर्न सक्नुहुन्छ भन्ने त्यो अन्य प्रदेशका साथीहरूको बुझाइले गर्दाखेरि पनि गण्डकीका साथीहरूको केन्द्रीय समितिमा दावी चाहिँ बलियो रहन्छ र उपस्थिति मैले अघि नै भने जस्तै एउटा राम्रै गण्डकीले छाप चाहिँ छोड्न सक्छ यसमा चाहिँ भन्ने लाग्छ मलाई।
7: अध्यक्षमा प्रतिस्पर्धा कस्तो रहन्छ? अहिलेसम्म त ठ्याक्कै होइन घोषणा गरेर नआए पनि गाईगुई चाहिँ के सुनिन्छ भन्दाखेरि बालेन पक्षबाट आएका महामन्त्री भूपदेव शाह अध्यक्षका प्रत्याशी रहन सक्छन् भन्ने खालका आधिकारिकै नभए पनि त्यस्तो खालको गाइडनेस सुनिन्छ, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
8: यो आधिकारिक चाहिँ हुँदै होइन, केही साथीहरूले एउटा आफ्नो मीडिया ट्रायलका रूपमा अगाडि सार्नुभएका कुराहरू हुन्। सभापतिको रूपमा कोही पनि साथीहरूले विकल्प पार्टी सभापतिको देख्नु हुँदैन, किनकि आजका दिनसम्म उहाँको विकल्प खोज्नुपर्ने स्थिति नै छैन। आज राष्ट्रिय स्वतन्त्र पार्टी जे छ त्यसको प्रमुख आधार भनेको सदस्य सभापति रवि लामिछानेज्यू नै हुनुहुन्छ। अहिले उहाँको विकल्प आवश्यक नै छैन भनेपछि अरू साथीहरूले त्यो बाटो रोज्दै रोज्नुहुन्न, भनेपछि हाम्रो निर्विकल्प केही कारणले विकल्प चाहिने भएको भए मात्र अर्को पात्र उपस्थित हुनुहुन्थ्यो होला। अहिले सर्वस्वीकार गरेर निर्विकल्प पात्र कोही हुनुहुन्छ भने पार्टीभित्र रवि लामिछाने भइसकेको हिसाबले गर्दाखेरि त्यो बजारमा आएका हल्लाहरू मात्रै हुन्, त्यो केही छिटको मनोरञ्जनका लागि मात्रै त्यो मिडिया ट्रायल गरिएको हो, तर स्वयं पार्टीभित्र त्यो चर्चा पनि छैन, बजारमा पनि त्यो चर्चालाई पत्याइएको छैन। पार्टी सभापतिको रूपमा सदे अहिले पार्टी सभापति रवि लामिछाने नै निर्विकल्प पात्र हो हामीहरूको, सर्वसम्मत हुनुहुन्छ, यसमा शंका छैन।
7: भनेको उहाँसँग प्रतिस्पर्धा गर्न अरू कोही आउँदैन भन्ने नै हो?
8: आउनुहुन्न, मैले भने नि उहाँसँग प्रतिस्पर्धा गर्न आउनुपर्ने कारण नै छैन होइन। जस्तो म प्रदेश सभापतिको रूपमा म उठ्दै गर्दाखेरि एउटा दुईटा कारणसहित गएको थिएँ, मैले विकल्प दिनुपर्छ भन्ने हिसाबले थिएँ भने सदस्य सभापतिको पक्षमा सदस्य सभापतिको विकल्पको रूपमा निर्विकल्प रूपमा किन हुनुहुन्छ भन्दा उहाँलाई कुनै विकल्प खोज्नुपर्ने कारण नै छैन। कारण नभइसकेपछि त्यहाँ अन्यको उपस्थिति भनेको फितलो हुन्छ, त्यस कारणले गर्दा पनि सदस्य सभापति सर्वसम्मत रूपमा नै चुनिने धेरै आधारहरू छन्।
7: अघि तपाईँले गण्डकीमा रहेर काम गर्नुपर्ने कुराहरू प्राथमिकताका आधारहरू होइन भन्नुभयो। अब गण्डकी प्रदेश त अहिले त हुन त तपाईँ अहिले लार्जेस्ट पार्टी भन्नुभएको छ, गण्डकी प्रदेशमा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने हिसाबले पनि तर अलिकति परम्परागत दलहरूको सांगठनिक अवस्था हेर्दाखेरि चाहिँ उनीहरूको पकड होइन अलिक बलियो मानिने गरिन्छ सांगठनिक हिसाबमा. यो पकडलाई चाहिँ भत्काउनको लागि रासोपासँग त्यस्तो के नयाँ एजेण्डाहरू रहेका छन्?
8: पछिल्लो राजनीतिक घटनाक्रमले के देखाएको छ भन्दाखेरि अब सांगठनिक पकड मात्रै राजनीतिक दलको त बलियो आधार चाहिँ रहेनछ, सबै थोक होइन रहेछ. संख्यात्मक रूपमा र पार्टी सदस्यको रूपमा हामीहरूले विभिन्न अहिले निर्वाचन क्षेत्रहरूबाट जित्दै गर्दाखेरि हामीहरूको सांगठनिक उपस्थिति संख्यात्मक रूपमा निकै कम थियो, तर जुन मत प्राप्त गरेका छौँ हामीहरूले आम मतदाताहरू सचेत भइसकेको अवस्था छ, मतदाताको मनस्थिति चाहिँ बदलिसकेको अवस्था छ, उहाँहरूले आशा राखेर हाम्रो पार्टीलाई हेरिराख्नु भएको छ, भरोसा पनि दिइराख्नु भएको छ. त्यस हिसाबले गर्दाखेरि एउटा सांगठनिक उपस्थिति भन्दा पनि जनताको विश्वास, जुन विश्वास छ हामीहरूप्रति, त्यो आधार विश्वास नै हामीहरूको प्रमुख आधार चाहिँ हो निर्वाचनका हरेक परिणामहरू जित्नको लागि. र गण्डकीमा उहाँहरूको पकड भत्काउनको लागि हामीले के गर्छौँ भन्ने विषयमा सरकारले जुन हिसाबले एउटा काम गरिरहेको छ, पाँच वर्ष एउटा रणनीतिक हिसाबले काम गरेको छ, पहिलो वर्ष सुशासनको वर्षको रूपमा लिएको छ, नीतिगत रूपमा सुधारका पहल कदमहरू गरिरहेको छ, सरकारले गरेका यिनै कार्यहरूले गर्दाखेरि पनि समग्रमा देशैभरि नै हाम्रो उपस्थितिलाई चाहिँ सहज बनाउने वातावरण देखिएको छ, जनताले विश्वास गर्ने आधार बन्दै गएको छ. जति जति हामीहरू यी वर्षहरू पार गर्दै जान्छौँ, पहिलो वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष हुँदै गर्दाखेरि यो पाँच वर्ष कार्यकालमा जनताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्प अरू देख्नु हुँदैन, भनेको हाम्रो जुन योजना छ त्यसलाई हामी पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि केही समय चाहिँ लाग्छ. त्यो कार्यान्वयनको पाटो जनताहरूले चाहिँ समय लाग्छ भन्ने बुझ्नु पनि भएको छ. त्यसले गर्दाखेरि हाम्रो उपस्थितिको लागि यो पाँच वर्ष मात्र होइन कि सांगठनिक रूपमा हामीहरू के कस्तो हिसाबले अगाडि बढ्छौं त्यो हामीहरूमा भर पर्ने कुरा हो भने जनताले सरकारबाट अपेक्षा गरे अनुसार हामीहरूले दिएका डेलिभरीले गर्दाखेरि हामीहरूलाई वर्षौंसम्म राष्ट्रिय स्वतन्त्र पार्टीलाई जीवन्त राख्ने आधारहरू चाहिँ यो पाँच वर्ष कार्यकालमा हामीले तय गर्दैछौं.
7: अब चुनावको सन्दर्भमा चर्चा गर्नुपर्दाखेरि अघि तपाईँले होइन प्रदेश तहको चुनाव, स्थानीय तहको चुनावमा पनि गण्डकी प्रदेशमा रासोपालाई पहिलो पार्टीको रूपमा स्थापित गर्ने कुरा होइन दोहोऱ्याउनु भयो. अब त्यो निर्धारण त अहिले लगभग दुई तिहाईको नजिक रहेको रासोपाको सरकारले गर्ने वा सरकारले डेलिभरी गरिरहेको कुराहरूले पनि निर्धारण होला, सरकारले कस्तो काम गर्छ यो वर्ष दिनमा भन्ने कुराले पनि निर्धारण होला. यो पहिलो पार्टी बनाउने दावीलाई चाहिँ कतिको व्यवहारिक ठान्न सकिन्छ?
8: पहिलो पार्टी
7: स्थानीय तह र प्रदेश तहमा फेरि पनि
8: हामी यसमा काम पनि गर्दैछौँ. प्रमुख आधार त अहिले हालसालै सम्पन्न संसदीय निर्वाचन नै हो, त्यो आधार अनुसार नै त्यसैलाई टेकेर हामीहरूले काम गर्दैछौँ. स्थानीय तह र प्रदेश तहको लागि हामी कसरी अगाडि बढ्ने, जनतासँग अझ नजिक कसरी हुने भन्ने हिसाबमा एउटा ब्लू प्रिन्ट बनाएर नै, एउटा रोडम्याप बनाएर नै अगाडि बढ्दैछौँ. महाधिवेशन पश्चात पार्टीले एउटा थप अर्को गति लिनेछ, त्यो हामीहरूको त्यो गति र योजनाहरू, रणनीतिक योजनाहरूमा हामीहरूले स्पष्ट रूपमा नै प्रमुख आधार भनेको नि अहिले हामी दुई तिहाईको सरकार, दुई तीन तहको सरकारमध्ये एक तहमा मात्र हाम्रो बलियो उपस्थिति छ. त्यो एक तहको उपस्थितिले गर्दाखेरि सम्पूर्ण कुराहरू हामीले जनतासँग पुर्याउन नसक्न पनि सक्छौँ. त्यसकारणले गर्दा प्रदेश तह र स्थानीय तहको जित हाम्रो लागि अनिवार्य छ. यदि हामीहरू तीन तहको सरकारमा नै बलियो उपस्थिति जनाउन सकेनौँ भने जुन हिसाबले हामीले डेलिभर दिन्छौँ भनेका छौँ, जुन हिसाबले हामीले परिणाम जनतामुखी बनाउँछौँ भनेका छौँ, त्यसमा केही अडचनहरू आइपुग्न सक्छन्. त्यसकारणले गर्दा जसरी हुन्छ यो प्रदेश तह र स्थानीय तहमा हामीहरूले आफ्नो बलियो उपस्थिति देखाउनु पर्नेछ. र जुन हिसाबले अहिले प्रदेश सरकारले खेल्नुपर्ने भूमिका थियो, प्रदेशको जुन मर्म अनुसार स्थापित गरिएको थियो प्रदेश सरकारलाई त्यो मर्म अनुसार काम नभएको हिसाबले गर्दाखेरि पनि जनताहरू प्रदेश सरकारप्रति असन्तुष्ट हुनुहुन्छ र प्रदेश सरकारको आवश्यकता प्रदेश सरकारलाई कसरी लैजाने भन्ने विषयमा पनि पार्टीले आधिकारिक रूपमा यो महाधिवेशन पश्चात चाहिँ केही धारणाहरू सार्वजनिक गर्नेछ। त्यस हिसाबले गर्दाखेरि पनि हामीहरू जनतामुखी जनताले फेरि प्रदेश सरकार कस्तो खोजेको थियो प्रदेशको बारेमा जनताको आधिकारिक धारणा के छ पार्टीको लाइन के हुने भन्ने कुरा पनि स्पष्ट रूपमा यो महाधिवेशनले तय गर्ने हुनाले गर्दाखेरि यसमा पनि हामीहरूलाई सहजता छ किन भन्दा हामी हरेक कुराहरूमा काम गरिरहेका छौं त्यो काम यस्तो छ कि जनताले पताइदिने जनतालाई विश्वास गर्ने कामहरू गरिरहेको हुनाले त्यो दस्तावेजको रूपमा होस् या सरकारले दिने डेलिभरको साइडबाट होस् सबै जनता मैत्री भएर नै जनतालाई प्राथमिकता राखेर एउटा राजनीतिक दलमा आफू राजनीतिक दल बलियो बन्न भन्दा पनि जनतालाई बलियो बनाउने हिसाबले काम गरिरहेको हुनाले गर्दाखेरि जनताले विश्वास गर्नुहुनेछ। प्रदेश सरकार र स्थानीय तहको सरकारमा पनि रासोपाको चाहिँ उपस्थिति हुनुपर्छ यो चरण चाहिँ हामी रासोपालाई विचार गर्ने हो भन्ने उहाँहरूको बुझाइले गर्दाखेरि पनि पक्कै पनि यी सांगठनिक आधार अनि जनताको बुझाइले गर्दाखेरि हामी चाहिँ नतिजा आफ्नो पक्षमा पार्न सक्छौ।
7: सरकारको डेलिभरीको सन्दर्भमा चाहिँ हुन त अब ठ्याक्कै 100 दिन पनि सरकार गठन भएको चाहिँ पुगेको छैन अहिले मूल्याङ्कन गर्नुपर्ने बेला भइसकेको छैन भन्ने खालको एउटा खालको विश्लेषण पनि छ तथापि नागरिक स्तरबाट चाहिँ सरकारको डेलिभरी त्यति राम्रो सोच जस्तो भएन भन्ने खालको रहने गरेकै छ अहिलेसम्म। राजसभा प्रतिपक्षमा रहँदा बढ़ी आक्रमक देखिने तर सरकारमा जाँदा चाहिँ जनताले सोच जस्तो डेलिभरी पाएनन् भन्ने एउटा किसिमको आलोचना छ यसलाई कसरी चिर्नुहुन्छ?
8: समयावधि चाहिँ लाग्छ संकेतहरू देखिएको छ मैले अघि नै भने यो वर्ष सुशासनको पक्षमा काम गर्ने हिसाबले गर्दाखेरि अन्य कुराहरू गौण नै छ देखिने कुराहरू छैन नीतिगत तहमा धेरै सुधारहरू भइरहेको छ होइन र यो डिजिटल मैत्री कामहरू भइरहेको छ जनताले पाउने सेवा सुविधा सर्वसुलभ रूपमा पाउनुपर्छ भन्ने हिसाबले जनतासँग प्रत्यक्ष सरकार राख्ने निकायहरूमा अलिकति त्यो सहजताको वातावरण सिर्जना गर्नुपर्छ भन्ने हिसाबले नि पहिलो साना साना कामहरूबाट पनि सुरुवात भएको छ र देखिने गरी विकास निर्माणका कामहरू नभएको कि भन्ने कुरा जुन बुझाइ छ त्यसलाई चाहिँ केही समयावधि चाहिँ लाग्छ। अघि नै हजुरले भने जस्तै हामी त्यो एउटा मूल्याङ्कन गरिसक्ने अवस्था चाहिँ आइसकेको छैन। जब हामी यो समयावधि पार गर्दै जान्छौँ त्यहाँपछि जनताहरूले चाहिँ बुझ्नुहुन्छ काम चाहिँ भित्री रूपमा भइरहेको छ अहिले नीतिगत रूपमा सुशासनकै वर्ष भनेको हिसाबले गर्दा नीतिगत रूपमा नै सुधारका कुराहरू भइरहेको छ त्यसले एउटा सिस्टम बसाल्न सक्यो भने पक्कै पनि डेलिभरी दिन चाहिँ सहज हुन्छ। विकास निर्माणका कामहरू हामीहरूले प्राथमिकतामा अलिकति महत्वपूर्ण योजनाहरूलाई नै राखेका छौं यो वर्षमा त्यति साह्रो धेरै गर्न नसके पनि दोस्रो वर्षदेखि हामी विकास निर्माण र पूर्वाधारका कुराहरूमा चाहिँ केन्द्रित भएर काम गर्ने हुनाले दोस्रो वर्षदेखि त्यो देखिने कामहरू दोस्रो वर्षदेखि चाहिँ हुन्छ। नीतिगत तहमा गरेका कामहरू आम सर्वसाधारणहरूले नजिकबाट नदेख्न सक्नुहुन्छ तर त्यसले एउटा सिस्टममा चाहिँ सुधार ल्याउने कुरा हो सिस्टममा पनि एक हिसाबको सुधार आइसकेपछि महसुस चाहिँ गर्नुहुन्छ।
7: सरकारको कार्यशैलीलाई लिएर वा सुशासनको डेलिभरीलाई लिएर चाहिँ महाधिवेशनमा समीक्षा हुन्छ कि हुन्न?
8: त्यो पक्कै पनि हुन्छ सरकारका काम कारवाही संगठनको कार्यशैलीदेखि लिएर सबै कुराहरूमा छलफल हुन्छ यो चाहिँ स्वाभाविक विषय पनि हो हुनु पनि पर्छ यसले चाहिँ केही गति अहिले जुन एउटा गति नलिएको कि भन्ने कुरा पनि आम जनतामा छ भने हामीहरूले पनि त्यहाँ यी विषयवस्तुहरू चाहिँ उठाउँछौँ नै।
7: हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ नवीन त्रिपाठी व्यक्तिगत रूपमा चाहिँ कस्तो नेता हुनुहुन्छ भनेर होइन जनताले चिन्ने गुटबन्दी भन्दा माथि उठेर सबैको साझा प्रदेश सभापति भन्ने कुरामा गण्डकीका आम कार्यकर्तालाई चाहिँ कसरी विश्वास दिलाउनुहुन्छ?
8: यो विश्वास दिलाइसकेको ठान्छु म त जस्तो अधिवेशनको दिनमा आइपुग्दाखेरि पनि अघि नै भने जस्तै म व्यक्तिगत रूपमा आकांक्षी भन्दा पनि अहिले संगठनको लागि नवीन त्रिपाठी आवश्यक हो भन्ने हिसाबले संगठनका साथीहरूले मलाई अघि सार्नु भएको थियो र उहाँले विजयी गरिसके विजयी गराइसकेपछि
7: कुरामा गण्डकीका आम कार्यकर्तालाई चाहिँ कसरी विश्वास दिलाउनुहुन्छ?
8: यो विश्वास दिलाइसकेको ठान्छु म त, जस्तो

0: कुरा त देखाइसक्नु भएको, त्यो नतिजाले पनि देखाइसकेको हुनाले र मेरो कार्यशैली कस्तो छ भने म सधैँ त्यो सरल स्वभावको सबैलाई समेट्न सक्ने होइन, कसैसँग पनि त्यो बहिर भाव नराख्ने भएको कारणले गर्दाखेरि सम्पूर्ण साथीहरूको एउटा विश्वास के छ भने नवीन यो नेतृत्व तहमा हुँदै गर्दाखेरि कसैलाई पनि अन्याय हुँदैन, गलत गर्दैन, विधि र विधानभन्दा पर रहेर काम गर्दैन, पार्टीले निर्दिष्ट गरेका सिद्धान्त अनुसार पार्टीले दिएका निर्देशन अनुसार सबैलाई एकताबद्ध बनाएर लिएर जान सक्ने क्षमता उसमा छ भन्ने बुझाइ साथीहरूमा छ र म त्यसमा चाहिँ म आफूले काम गर्न सक्छु भन्ने त्यो मेरो विश्वास पनि हो। त्यो मेरो विश्वास त हाम्रा प्रतिनिधि साथीहरूको अपेक्षाले गर्दाखेरि पनि यो जित भएकोले गर्दाखेरि धेरै साथीहरू आशावादी हुनुहुन्छ, संगठनले फरक हिसाबले काम गर्छ अब भन्ने कुरा उहाँहरूको बुझाइ छ। हामीहरूमा यो तिक्तता चाहिँ रहँदैन, तिक्तता रहँदैन। मैले अघि नै भने जस्तै मेरो आफ्नो कार्यशैली आफ्नो स्वभावले गर्दाखेरि सबै साथीहरूलाई समेटेर लैजान सक्छु भन्ने मेरो चाहिँ विश्वास छ।
1: अन्तमा राष्ट्रपतिका शुभचिन्तक गण्डकी प्रदेशका आम नागरिकको लागि चाहिँ खास नवनिर्वाचित सभापतिको हैसियतले र आउँदै गरेको केन्द्रीय महाधिवेशनको सन्दर्भमा के भन्नुहुन्छ?
0: सम्पूर्ण साथीहरूलाई पहिला महाधिवेशन लक्षित भएर म केही कुरा गर्छु। जति पनि प्रतिनिधि साथीहरू हुनुहुन्छ, कृपया यो महाधिवेशन तपाईँ हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ। तपाईँ हामीले उठाएका विषयवस्तुहरू नै पार्टीको दस्तावेजका रूपमा आउने भएको हुनाले सम्पूर्ण साथीहरू महाधिवेशनमा उपस्थित भइदिनुहोला, सक्रिय सहभागिता जनाइदिनुहोला। सँगै सभापतिको रूपमा म प्रदेश सभापति हुँदै गर्दाखेरि गण्डकी प्रदेशलाई सांगठनिक रूपमा मात्र नभई गण्डकी प्रदेशकालाई एउटा समृद्ध प्रदेश बनाउनको लागि तपाईँ हामीहरूले धेरै कुरा गर्नुपर्नेछ। राजनीतिक दलको रूपमा हामीहरूले गर्नुपर्ने धेरै कुराहरू छन्। तपाईँले आफ्नो ठाउँमा आफ्नो ओडामा पालिकामा जिल्लामा गर्नुपर्ने राजनीतिक एउटा दलको रूपमा गर्नुपर्ने काममा हामीहरूले अलिकति अझै बढी सक्रियता देखाउनुपर्ने भएको हुनाले कृपया राजनीतिक दलको मर्म जनताको अपेक्षा अनुसार काम गरिदिनुहोला। व्यक्तिभन्दा विधि विधिले काम गर्नुभयो भने पक्कै पनि आगामी दिनहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको सुनौला दिनहरू अझै पनि केही वर्षहरूसम्म हामीहरूले अगाडि लैजान सक्छौ। पार्टीलाई बलियो रूपमा उपस्थित गराउन सक्यौं भने तपाईँ हामीहरू सधैँ जनताको सेवामा खटिनेछौ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। म सभापति निर्वाचित भएर आउँदै गर्दाखेरि पक्कै पनि संगठनलाई थप उचाइमा पुर्याउने विश्वास पनि व्यक्त गर्न चाहन्छु।
1: धन्यवाद यहाँलाई समय र कुराकानीको लागि। धेरै धेरै
0: धन्यवाद हजुर।
1: आजको लागि कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ। आज हामीले कुराकानी गर्यौं रासोपा गण्डकी प्रदेशका नवनिर्वाचित सभापति नवीन त्रिपाठी, विशेष गरेर उहाँसँग रासोपाको आन्तरिक पार्टी राजनीति, गण्डकी प्रदेश पार्टीको आगामी रणनीति र अहिले 7-8 र 9 गते चितवनमा हुन लागिरहेको केन्द्रीय महाधिवेशनसँग केन्द्रित रहेर हामीले कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय बिदा हुन्छु। नमस्कार।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्।

0: एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59-321-061-8171।
2: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
4: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 5 54 8 34।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा. ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंकसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
7: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
12: थाहा छ थाहा छ,
13: सल्लाहकार के रे के बच्चे।
14: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
11: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
12: admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
13: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
15: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
13: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
15: साँच्चै हो र?
13: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
15: हो त?
13: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9984-46-5525।
16: होम केयर सेवा, होम केयर सेवा।
17: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
16: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
16: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
16: सुत्केरी नवजात शिशुको हेरचाह,
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
16: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
17: डाक्टर ल्याब सेवा,
16: औषधि डेलिभरी सेवा,
17: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-9972-77।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
19: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
18: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
19: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
18: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
19: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
18: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
19: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
20: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162

0: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
1: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: यामा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
4: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
5: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिट को सुव्यवस्था। अब घरमा पठाउनुस् पैसा, हटाउनुस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति। सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: Colgate Max Fit, Mintra Bhagav, Tazgi Zagav.
1: TNT Express.
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
7: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनै
8: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
8: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा
7: ए
8: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
7: ए हो र बाबु
8: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
7: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
12: पोखरामा एक मात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर विषयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा, फोन नम्बर 061576458779703। मौकाको फाइदा उठाउनुहोस्।

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
6: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01856536 मोबाइल 98560056
7: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
8: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
7: नेपाल आदिवासी जनजाति महासंघ
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
10: यति बेला पूर्वाह्नको 9 बजेको छ
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: फेस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।

0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी शुरू गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434 32 29, 98028 59 321, 061 581 8.
4: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
8: फोन 061-572-648-579-849।
10: सय दुई सय हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्या हुन् लखपति कहिले करोडपति
11: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
12: मरेको के हो
13: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
12: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
13: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
13: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
14: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
15: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
14: नेपाल सरकार विज्ञापन बोर्ड

0: हो। अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-2।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689-452-715।
7: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन सडक नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार, राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार, कम ब्याज, सहज प्रक्रिया, 5 करोडसम्मको आकर्षक सुविधा, नलिनुहोस् अब कुनै चिन्ता, उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता, व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
9: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोनपोइन्टसँग सधैँ रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-570-00536।

0: Colgate Max Fit, Mintra Bhagao, Tazgi Jagao.
1: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
2: काममा अलि सघाउँछ कि भनेर नि।
1: हैन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बालश्रमको अन्त्य गरौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: सय 200 हजार, यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति। यसरी कहिले पनि आउनु लखपति, कहिले करोडपति।
4: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत। एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला।
0: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँ

0: का लागि काम गर्ने छ। मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
2: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्छन् त डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-032-29 98028-59321-061

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: रेडियो अन्नपूर्णा 93.4
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
10: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
1: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
2: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
4: Bescom Suvidha Dam Dar Abagadi Kinne Garam Vichar
5: Rashtri Vanijya Bankko Sawari Karja
6: Tapaiko Manokamanalai Dinecha Urja
5: Aba Hunecha Naya Gadi Kharid Garne Sapna Sakar
6: Bankle Dincha 1 Crore Karjako Adhar Sawari Sadhan Karja Liye Bhavishya Huncha Sundar Jivan Sadai Madhur Gadi Chadau Sarara Ghumau Gaun Sahar Pharara
5: Rashtri Vanijya Bank Tapaiko Aafnai Bank Aafno Bhaneko Aafnai Huncha
7: Goel Metal Industries ko utkrishta utpadan Jindal SS Pipes Nepal's number one brand. Nakkali dekhi savadhan. Jindal ko lokpriyata le garda nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola. Tikau ra gunastariya kaam. Jindal pipe ho yesko naam.
8: Mobile upgrade ma kharcha garnu huncha? Ghumna jana bachat garnu huncha? अब भविष्यका लागि पनि सोच्ने कि
9: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क सिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
3: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
4: मुहान वरपरका रुख नकाटौं र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: घरेको भए होइन गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
5: शिखर इन्सुरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: टाइम चेक
8: यति बेला पूर्वाह्नको 11 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामीलाई एकैसाथ लाइभ सुनिरहनु भएको छ। ओके एफएम ब्यान्डमा 93.4 मेगाहर्जमा पोखरा अनि आसपास र साथसाथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, त्यस्तै बागमती प्रदेशका जिल्लाहरूमा हामीलाई सुन्न सक्नुहुनेछ। र हामीलाई सुन्नको लागि www.onlineannapurna.com हाम्रो पात्रो, नेपाली पात्रो, त्यस्तै हामीलाई सुन्नको लागि हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ सुन्न सक्नुहुनेछ। स्टुडियो घड़ीमा 11 बजिसक्यो र 3 मिनट पनि गयो, थोरै ढिला भयो। आज म एउटा काममा थोरै बाहिर जस्तै भएँ होइन, त्यसले गर्दाखेरि हतार हतार आउनु पर्यो कि सधैँ अलिक हुन त अब टाइम त हरेक पल टाइम नै हो होइन, तर त्यो 11 बज्नुभन्दा पहिल्यै आएर तयारी गऱ्यो भने अलिक सहज हुन्छ कि। कहिलेकाहीँ अब कामको सिलसिलामा थोरै बाहिर भएर होइन एकैछिन ढिलो हुँदाखेरि पनि हतारको महसुस बढी हुने कि, त्यही भएर जिन्दगीमा हतार नगरौं, एकदम आनन्दसँग जिउँ भन्छु मैले चाहिँ। आज पनि कुराकानी गर्छु म तपाईँसँग 061-5340-0040 मार्फत। आज मिति 2083 साल असार महिनाको आज 4 गते हो र बिहिबारको यो दिनमा हामी छौं। 2026 जुन 18 तारीक रहेको छ र समय कुराकानी गर्नुपर्दा 11:04 गइसकेको छ है। त अबको करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहन्छु, कार्यक्रममा तपाईँसँग कुराकानी गर्छु मैले र आज पनि विशेष छ, आनन्दसँग जिउँ भन्छु मैले चाहिँ। आज पनि कुराकानी गर्छु म तपाईँसँग 061-5340-0040 मार्फत। आज मिति 2083 साल असार

र पनि भनेको थिए नेशनल ओलम्पिक एकाडेमीको कुरा होइन र नेपाल भूतपूर्व खेलाड़ी मंचको जुन सहकारी सँगसँगै वडा नम्बर एकको सहकारीमा आगामी यही शनिबार भनौं न अब आज बिहिबार भइहाल्यो भोलि शुक्रबार पर्सि शनिबार बिहान ठिक 7 बजे दौड़ त 7 बजे शुरू हुन्छ उपस्थित चाहिँ 6 बजेबाट नै शुरू हुँदैछ र दर्ता गर्नको लागि भोलिसम्म अन्तिम मिति छ 5 किलोमिटर दौड़ हुँदैछ है त यो ओलम्पिक दिवसको अवसर पारेर नेपाल ओलम्पिक एकाडेमीको आयोजनामा सप्ताहव्यापी कार्यक्रम पोखरामा भइरहेको छ र आज अस्ति मात्रै प्रदेश खेलकुद परिषदमा एउटा माइन्डफुलनेस लगायतको प्रेजेन्टेशन भएको थियो भने अहिले सायद 11 बजेबाट नै जिल्ला खेलकुद विकास समितिको कार्यालयमा त्यो एउटा के भनौँ त्यसलाई माइन्डफुलनेस एउटा त्यो अन्तर्क्रिया जस्तो पनि होइन जस खेलकुदको महत्व ओलम्पिक होइन लगायत त्यहाँ योगा पनि गराइन्छ एउटा छुट्टै खालको हुन्छ कि खेलकुदलाई हार जितको कुरामा मात्र नलिउँ कि होइन खास त्यो होइन अब त्यहाँ एकाडेमीको अध्यक्ष हुनुहुन्छ तेजबहादुर गुरूङ उहाँले त्यो मुख्य जुन भूमिका निर्वाह गरिरहनु भएको छ एकदम सराहनीय छ हामी सबैले त्यसको प्रशंसा गर्नुपर्छ किनकि पछिल्लो समय माइन्डफुलनेसका कुराहरू होइन जुन आइरहेका छन् यी एकदमै महत्वपूर्ण छन् कि तपाईँहरूलाई कतिको याद छ यो माइन्डफुलनेसको कुराहरू होइन हामी त्यो विषयवस्तुमा पनि कुराकानी गर्छौं र सँगसँगै आज एउटा प्रश्न राख्छु मैले प्रश्न राखिसके पछाडि तपाईँले यदि सही जवाफ दिनुभयो भने प्राप्त गर्न सक्नुहुनेछ आकर्षक गिफ्ट ह्याम्पर जुन नेशनल ओलम्पिक एकाडेमी र नेपाल भूतपूर्व खेलाड़ी मंचको सहकारी सँगसँगै यही ओलम्पिक दिवसको अवसर पारेर जुन कार्यक्रम भइरहेको छ यही संस्थाबाट यो प्राइजको स्पोन्सर भएको छ तपाईँलाई होइन एकजनालाई हामी दिन्छौं स्पेशल गिफ्ट ह्याम्पर छ गिफ्ट ह्याम्पर भन्दा बित्तिकै के हो भन्ने कुरा तपाईँलाई कौतूहल हुन सक्छ होइन ढुक्क हुनुहोस् तपाईँले थाहा नपाउने बेलासम्म केही हो जस्तो तपाईँलाई लाग्दैन है त ल ओके यो भयो कार्यक्रममा गीत पनि बज्छन् र केही महत्वपूर्ण जानकारीहरू छन् भने पनि मैले जोड्छु आजको यो श्रृंखलामा पोखरा आसपासको यो क्षेत्रमा घाम लागिरहेको छ हिजो पनि असाध्यै गर्मी थियो साँझमा पानी पर्नाले केही राहत त भयो तर पनि अहिले उत्तिकै गर्मी छ होइन अब सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ होइन अब बिहान 9 बजेबाट नै सरकारी काम शुरू हुन्छन् अफिसहरू खुल्छन् अहिले त अब 2 घण्टा बितिसक्यो धेरै कामहरू सकिसकेका छन् होला र सँगसँगै अर्को कुरा के जोडे भन्दा मैले मलाई थोरै मनमा अलिक खड्किएको कुराहरू के आफूले भएको कुरा तपाईँलाई पनि हुनसक्छ होइन सेयर गर्न मन लाग्छ कि मलाई केही कुराहरू आइहाल्यो भने भइहाल्यो भने होइन कसैले कसैलाई अलिक झुक्क्याउने खालको प्रवृत्ति हुन्छ नि त्यो चाहिँ अलिक राम्रो होइन जस्तो लाग्छ कि होइन कहिलेकाहीँ फ्रड गरेको कुराहरू होइन किनकि आफूले सोझो तरिकाले सोचिन्छ तर त्यहाँ फ्रड भयो भने त्यो ठाउँमा चाहिँ अलिक त्यति मजा आउँदैन कि होइन कुराकानी गर्नलाई अथवा भेटघाट गर्नलाई बोलचाल गर्नको लागि अलिक त्यति राम्रो पनि हुँदैन होइन जसले जे गरिरहेको छ त्यसमा चाहिँ प्रोत्साहन गर्नुपर्छ भन्छु होइन र कसैले कसैलाई पनि त्यो फ्रड गर्ने काम चाहिँ जिस्काउने काम हेप्ने काम चाहिँ नगरौं किनकि सबैको आफ्नो आफ्नो ठाउँमा महत्व सबैको छ कि ढुङ्गाको ठाउँमा ढुङ्गाको महत्व छ माटोको ठाउँमा माटोको महत्व छ भने जस्तै त्यही भएर त्यस्तो खालको चाहिँ फ्रड गर्ने काम चाहिँ कसैले कसैलाई गर्नु हुँदैन म एकैछिन पछाडि फोन लिन्छु अहिले फोन म लिँदिन अर्को कुरा अब मैले थोरै जोडिहालेँ अब देशका प्रमुख राजमार्गहरू एकदमै निर्बाध रूपमा सञ्चालनमा छन् पोखरादेखि काठमाडौँ जोड्ने पृथ्वी राजमार्गमा पनि निर्बाध रूपमा गाड़ीहरू सञ्चालनमा आइरहेका छन् त्यस्तै पोखरालाई चितवनसँग जोड्ने जुन मुगलिन पोखरा मुगलिन अब के भनौँ नारायणगढ मुगलिन सड़क खण्ड त्यस पछाडि यता मुगलिनबाट यता जुन पृथ्वी राजमार्गै भयो होइन यी सड़क खण्डहरू पनि निर्बाध रूपमा सञ्चालन छन् पोखरालाई भैरवा बुटोल होइन स्याङ्जासँग जोड्ने सिद्धार्थ राजमार्ग यो पनि एकदम निर्बाध रूपमा गाड़ीहरू सञ्चालनमा भइरहेका छन् पोखरालाई बागलुङसँग जोड्ने मध्य पहाड़ी लोकमार्ग भनिएको छ र यो राजमार्गमा पनि यति बेला निर्बाध रूपमा गाड़ीहरू सञ्चालन भइरहेका छन् तपाईँ कतै निस्कँदै हुनुहुन्छ भने ढुक्कका साथ निस्किनुहोला त्यस्तो कुनै डराउनु पर्ने अवस्था छैन र हिजो मात्रै नारायणगढ मुगलिन सड़क खण्डमा तुइन खोला नजिकै पहिरो खसेर सड़क एकतर्फी बन्द भएको थियो हाल मर्मत दुवैतर्फी बन्द भएको रहेछ हाल चाहिँ एकतर्फी रूपमा सञ्चालन भएको छ सुचारू भएको छ भनिएको छ सायद अहिले चाहिँ अब सबै खुलिसक्यो कि के हो त्यो पछिल्लो अपडेट चाहिँ म प्राप्त हुनसाथ यहाँलाई भन्ने नै छु है त
ल

यो भयो प्रसंगहरू होइन. आज एउटा प्रश्न मैले तपाईँलाई राख्दैछु, त्यो प्रश्नको सही जवाब दिनुभयो भने आकर्षक गिफ्ट ह्याम्पर यहाँले प्राप्त गर्न सक्नुहुनेछ. ठिक छ, अब अरू कुराहरू यिनै हुन्, हाइवेको अपडेटहरू मैले जोडिहालेँ र पोखराको आसपासको यो क्षेत्र पनि एकदमै चलबल छ, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा व्यस्त हुनुहुन्छ होला होइन. बजार पसलहरू सबै एकदम निर्वाहत रूपमा सञ्चालनमा छन्, यता कता कहिलेकाहीँ अब बस दुर्घटनाका कुराहरू, टिप्परका ठक्करका कुराहरू धेरै सुन्नु परेको छ होइन. केही दिन अगाडि यहीँ सभागृहमा पनि ठूलो दुर्घटना भयो, उता तालचोकमा पनि ठूलो दुर्घटना भयो, यस्ता घटनाहरू दैनिक रूपमा भइरहेका छन्. र अहिले प्रहरीले कस्तो अभियान चालिरहेको छ भन्दाखेरि यो मापसे खास बिहानमा पनि मापसे चेकिङ हुन थालेको छ, विचार गर्नुहोला, मापसे गरेर सवारी चाहिँ नचलाउनु होला होइन, बरु हिँड्दै जानुहोस्, एक घण्टा लाग्ने ठाउँमा दुई घण्टा लागोस्, तर यस्ता खालका कामहरू चाहिँ नगर्नुहोस् भन्न चाहन्छु म. ओके ठिक छ, ल एउटा प्रश्न म एकैछिन पछाडि राख्नको लागि आउनेछु. अरू अब सबैजना ठिकठाकै हुनुहुन्छ होला, सुनिरहनु भएको छ. ए ठुले ए ठुले यो गीत सुनौ है त, चलचित्र ठुलदाईबाट यहाँहरूको लागि.

0: ल ए ठुले जुराइदियो दैवले दैवले जुराउँछ र ओके यो गीतले त्यस्तै भन्दै थियो सजिता ठुलदाईबाट यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरेँ कार्यक्रम पोखरा कलिन मार्फत आज पनि टेलिफोन लाइन मार्फत आउन सक्नुहुन्छ स्टुडियो टेलिफोन नम्बर 061-543-0040 मार्फत यहाँहरूको सहभागिता लिने कार्यक्रम हो र 11:16 गएको छ यहाँहरू आफ्नो आफ्नो ठाउँमा आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होला आजको लागि प्रश्न आगामी है यो जुन ओलम्पिक दिवसको अवसर पारेर दौड़ चाहिँ कहिले हुँदैछ भन्ने प्रश्न मैले राखेँ यहाँहरूको लागि त्यही प्रश्न हो यदि सही जवाब दिनुभयो भने नेशनल ओलम्पिक एकाडेमी र सँगसँगै नेपाल भूतपूर्व खेलाड़ी मञ्चको सहकारीमा हुने जुन कार्यक्रम छ त्यही अवसर पारेर एउटा गिफ्ट ह्याम्पर तपाईँको लागि प्रदान गरिनेछ है त ओके 061-543-0040 मार्फत तपाईँ आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ दौड़ चाहिँ कहिले हुँदैछ भन्ने हो अहिलेको लागि एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ उहाँले मिस कल हान्नु भएको रहेछ मिस कल हान्ने काम चाहिँ नगर्नुहोला फुल कल नै गर्नुहोस् मिस कल हान्ने काम चाहिँ माया भए फोनै गर मिस कल नगर भन्ने गीत सुनाइदिनु पर्छ क्या होइन ओके 061-543-0040 कतिपल्ट भने होइन धेरैलाई थाहा छ त नम्बर त 061-543-0040 मार्फत तपाईँको सहभागिता मैले लिइरहेको छु टेलिफोन लाइन मार्फत यहाँहरू पनि आउन सक्नुहुनेछ टेलिफोन लाइन खुल्ला रहेको छ है त 061-543-0040 हाम्रो स्टुडियोको टेलिफोन नम्बर यही नै हो 11:18 स्टुडियो घडीमा गइसकेको छ बाँकी समय कुराकानीको लागि तपाईँ समक्ष म रहनेछु र हामीलाई फेसबुक लाइभ मार्फत सुनेर कमेन्ट गर्ने श्रोता हुनुहुन्छ शिव कुमार विश्वकर्मा औद्योगिक क्षेत्रदेखि ऋण तिर्न सकिन्छ पैसा कमाउन सकिन्छ हराएको सामान फेरि किन्न सकिन्छ तर एकपटक टुटेको विश्वास र मनको चोट सजिलै फर्केर आउँदैन त्यसैले जीवनमा धन भन्दा पनि असल सम्बन्ध कमाउन सिक्नुपर्छ सुप्रभात नमस्कार नमस्कार दाई म पनि सुन्दैछु है पोखराको अलिन सबिन दाईको आवाजमा बडो आनन्द आउने समय बितेको पत्तै नहुने के साह्रै गर्मी छ है आज पनि हिमनदी झैं यो माया गीत सुनौ न हो दाई भन्नुभएको छ हुन्छ यो गीत सुनौला है त औद्योगिक क्षेत्रदेखि शिवकुमार विश्वकर्माले हामीलाई कमेन्ट गर्नुभएको थियो एकजना साथी हुनुहुन्छ नमस्ते एकदम ठिक ठाक छ हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ नाम चाहिँ ए तिलक घिमिरे है ए सरोज गोपाल वज्राचार्यको अनि के छ अरू हल्का
1: पोखरेलो खरेलो हुन्छ त्यसै दराई राई दिएपछि उहाँले जित्नुभयो तर चाहिँ मैले नेपालमा नेपाल पनि हुन्छ पाल भन्ने थर
0: ल ठिक छ ठिक छ ए त्यो जता लय उतै जान्छ के कुरो र कुलो ल अनि के छ अरू हालखबर बताउनुहोस् ल ठिक छ अनि अरू हालखबर बताउनुहोस् हो रूपा पाँच देउरालीतिर एकदम शीतलो छ आउने हो मेरो साथी हुनुहुन्छ कि सुशील श्रेष्ठ उहाँले मलाई अब जाम भन्दै हुनुहुन्छ कुन दिन आइन्छ थाहा छैन आइयो भने त तपाईँलाई पनि भेटिन्छ ए ल ठिक छ धन्यवाद त्यसो भाइ ए हो बाँदरले हैरान बनाइरहेछ है ल ठिक छ त्यसो भए अनि आजको क्वेसन के होला यो दौड चाहिँ कहिले हुँदैछ ल त्यही हो यो जुन ओलम्पिक दिवस मनाउन सुरु भएको छ होइन यो अस्तिबाट र यो बीचमा एक दिन दौड हुँदैछ त्यो दौड चाहिँ कति गते हुँदैछ असार छ गते है एउटा भन्नुहोस् न, एउटा भन्नुहोस्, असार छ गते है। तपाईँ कतिको दौडिनुहुन्छ? ल दौडिन आउनुहोस् त्यो दिन है। हस् ल छुट्टो सुन्दै गर्नु होला। ओके, उहाँ हुनुहुन्थ्यो तिलक घिमिरे, हामीलाई रूपा बाँच देउरालीदेखि फोन गर्नुभएको थियो। रमाइलो मान्छे हुनुहुन्छ, एकदम कुराकानी गर्नुको लागि गजब लाग्छ। 11:21 स्टुडियो गढीमा कार्यक्रम पोखरा कलिन मार्फत तपाईँसँग कुराकानी गर्नको लागि अनियरमा सबै यति बेला साथमै छु। आज विजेता भन्ने साथीले एकदमै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नुहुनेछ। जसले प्राप्त गर्नुहुन्छ उहाँलाई मात्र थाहा हुन्छ। अहिलेको लागि अर्को एकजना साथी, नमस्ते हजुर। हेलो, नमस्कार हजुर। साईराम जमुना दिदी, के छ हालखबर? अनि के छ त हालखबर तपाईँको? हालखबर ठिक ठाक छ होइन? खाना खानुभयो?
2: हजुर, खाना पनि अब तयार हुँदैछ।
0: ए, तयार हुँदैछ, ल गजब गजब। अनि दिउँसो के छ त, आज साई केन्द्रतिर आउने हो कि के गर्ने हो?
2: आउनु त के रे, आउने गर्नु छ। अब ठ्याक्क 3 बजेतिर पानी पर्ने पर्न थाल्छ है।
0: भजनहरू कार्यक्रमहरू प्रवचन केही छ?
2: आज त भजनै भयो, भोलि 19 तारिक महिलाहरूको सरसफाई हुन्छ त्यहाँ नारायण थान मा, के अरे त्यहाँ बुद्धको मन छ नि गुम्बा
0: जस्तो।
2: अलि अस्ति नै तल शिव मन्दिर अनि त्यहाँ स्वामी देव सिने मन्दिरहरू, राधाकृष्ण मन्दिरहरू सरसफाई गरियो 19 तारिकमा। अब अहिलेको 19 तारिकमा देशको 19 तारिकमा त्यहाँ माथि हुन्छ नारायण थान जाने बाटो मेरै
0: एकदम।
2: अरू अरू 19 तारिकमा कता हुन्छ थाहा छैन, पर्सि भजन अभ्यास नै हुन्छ, भजन हुन्छ, त्यस्तै हो, लगातार छ। कहिले कहिले धेरै सभासम्म हुँदैन भन्नाले, बिहिबार र शनिबार त नियमित नै हो क्या रे, अरू बिचमा केही ग्याप रहन्छ कहिले काहीँ।
0: ल ठिक छ, एकदम राम्रो। अब साई केन्द्रले पनि होइन एउटा आफ्नो प्रवचन मात्र दिँदैन, अरू सरसफाई सामाजिक काम पनि गर्छ भन्ने कुरालाई चाहिँ इंगित गर्न सकिन्छ होइन।
2: हजुर, सामाजिक अब सेवाका कार्यक्रम जस्तै समय समयमा अब कुनै पर्व पर्दाखेरि अनि सेवाको कार्यक्रमहरू पनि हुन्छन्। राम्रै छ,
0: एकदम राम्रो, ल एकदम खुसी लाग्यो।
2: बुझ्नेलाई जे चिज पनि, बुझ्नेलाई शिरखण्ड, नबुझ्नेलाई खुर्पा,
0: एकदम एकदम सही भन्नुभयो। बुझ्यो भने त्यही कुरा गहिरो छ, त्यही कुरा गहन छ, त्यही कुरा उपयोगी छ होइन। बुझेन भने अब उही खुर्पाबिण भने जस्तो त हो नि होइन। ल एकदम खुसी लाग्छ दिदी, सम्झिनुहुन्छ। आजको लागि एउटा मैले प्रश्न राखिरहेको छु, यो प्रश्नको उत्तर यहाँले भन्न सक्नुहुन्छ।
2: हजुर, आज फोन गीतमा बज्दै पनि फोन बजेको थियो, पछि मिसकलहरू के आए अनि म फेरि ब्यालेन्स सकिएको थियो, दिन घर आएर मोबाइलमा चार्ज रिचार्ज गर्दै
0: थिएँ,
2: सुनिरहेको थिएँ आज सुरुबाटै। अनि हजुरले के परिश्रम राख्नुभयो अरे?
0: यो दौड हुँदैछ कि यो जुन ओलम्पिक दिवसको अवसरमा
2: शनिबार
0: शनिबार है। ल हुन्छ, अन्त्यसम्म सुन्दै गर्नुहोला। हस् नमस्ते, उहाँ हुनुहुन्थ्यो जमुना तामाङ दिदीले हामीलाई फोन गर्नुभएको थियो पोखराको दिपबाट। तपाईँ पनि यही मेसोमा कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ। स्टुडियो टेलिफोन नम्बर 0165340040 मार्फत हामीलाई कमल श्रेष्ठले कार्यक्रम सुनेर सबैजनालाई सम्झिनु भएको छ, नमस्ते भन्नुभएको छ। थ्याङ्क यू सो मच कमल, शिवको कमेन्ट त मैले लिइसकेँ। अहिलेको लागि अर्को एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ, म उहाँलाई वेलकम गर्दैछु है त अनियरमा। नमस्ते।
3: हेलो, नमस्ते सबिनजी, गुड
0: मर्निङ। गुड मर्निङ गणेश गुरुङ, के छ हालखबर?
3: हजुर ठिक छ, राम्रो छ, सबै ठिक छ।
0: अनि खाना खानुभयो?
3: खाना आज तपाईँको कार्यक्रम आउने टाइममा खाएकै खाना भयो, कार्यक्रम सुन्दै खाना खाँदै थिएँ अनि खाना खाएर नि हात धोएर नि यहाँ डक्टर रेडी सुनेर बसिरहेको छु
0: है। ल एकदम राम्रो खुसीको कुरा सुनाउनु भयो होइन के छ आज दिनभरि के गर्दै हुनुहुन्छ कस्तो छ
3: खै अहिलेसम्म त्यस्तो कार्य योजना बनेको छैन अहिलेसम्म
0: अपर्झट आइपरे त छुट्टै कुरा हो होइन
3: आए मात्रै हो यताउता जाने तालिका केही छैन
0: ल ठिक छ गर्मी पनि छ यो बेलामा खासै बिना काममा बाहिर नहिँडेको होइन
3: काम पर्यो त अब जानै पर्यो जस्तै काम जस्तै गर्मी भए पनि
0: पर्यो पर्यो
3: अब काम छैन भने अब घाममा किन गइरहने बाहिरतिर
0: अनि बिहानमा यसो बिहानी यात्रा हुन्छ कि हुँदैन आज भोलि
3: गइरहेछु
0: थोरै थोरै
3: कति किलोमिटर हुन्छ होला त्यहाँदेखि यता आउन
0: यसो मोबाइलमा चेक गर्न मिल्छ अहिले त सजिलो छ यसो गुगलमा एउटा एप खोजेर भेट हाल्नुभयो भने सजिलो हुन्छ तपाईँलाई है कति हिँडिँदो रहेछ आफूलाई पनि थाहा हुन्छ कि ल अनि दौड हुँदैछ यो ओलम्पिक दिवसको अवसर पाएर यो दौड चाहिँ कहिले हुँदैछ भन्ने प्रश्न मैले राखेँ
3: त्यही दिन त्यही यो हाम्रो यो टुडी खेलबाट हुने 5 किलोमिटर दौड त्यही हो कुन
0: हो
3: त्यही शनिबारै होला
0: ल ठिक छ कुनै गीत सुन्ने
3: गीत भनेको त्यो त्यो हाम्रो राजु लामा गाउनु भएको मेरो नेपाल भन्ने गायन राज राष्ट्रवाद
0: मेरो नेपाल राजु लामा है
3: हजुर
0: ल हुन्छ अन्त्यसम्म सुन्दै गर्नु होला अहिलेको लागि छुटौँ है त नमस्ते उहाँ हुनुहुन्थ्यो गणेश गुरुङ हामीलाई माटेपानीदेखि फोन गर्नुभएको थियो हामी एकैछिन कमर्सियल ब्रेक लिन्छौँ ब्रेक पछाडि फेरि यहाँको सहभागिता लिनेछु सुन्दै गर्नुहोला
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
8: होम केयर सेवा होम केयर सेवा
9: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
8: सुत्केरी नवजात शिशुको हेरचाह
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
9: डाक्टर ल्याब सेवा
8: औषधि डेलिभरी सेवा
9: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77 अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरुरी सूचना अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड र पोखरा महानगरपालिका वडा नम्बर एक का आमा समूहको लागि 3 किलोमिटरको दौड। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर एक पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर एकको कार्यालय। वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स। सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकाडेमी, राष्ट्रिय ओलम्पिक एकाडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 570-520। वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।

0: Mommy, garmi bhaiya ke chi so piuna.
1: Piuna lai chi so uthao hoti.
2: Hale? Garmi manaya se.
1: Refreshment bar, nutrition meet,
2: chi so hale.
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गराउँ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560-19218, 9028-57710।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: Hello, Pokhara calling.
1: Okay, Gagram Pokhara calling. Yeah, listen down, boy. Kuso frequency modulation. And if I'm band go, tiran na be to blazar. Megor shunshu gyan. Online madde marfat ami ke saath live maso. 11:39 goi se kuso studio gadi ma. Aba ami sango matra 21 minute baki sa. यो अवधिमा तपाई टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर 0615340040 खुला रहेको छ है त ओके हामीलाई कार्यक्रम सुनेर जनक राज लामी छानेले कमेन्ट गर्नुभएको छ नमस्कार भन्नुभएको छ नमस्कार जनक के साल खबर तुलसी पहाडीले पनि कार्यक्रमको लागि धन्यवाद भन्नुभएको छ कमल प्रिया प्रिय केसी संगीतले पनि हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ अर्कोलाई अर्को एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत नमस्ते हजुर
2: नमस्ते सबिन सर म शालिक
1: के साल खबर
2: ठिक छ सर
1: आरामै हुनुहुन्छ
2: हजुर आराम छ
1: लेक साइडतिर के हुँदैछ
2: लेक साइडतिर खासै त्यस्तो केही छैन सर
1: तपाईँ आजभोलि बाहिर हिँड्नु न क्या
2: हिँड्छु बिहान एकचोटि बेलुका एकचोटि
1: त्यो भिडभाड छ कि अब तपाईँ थाहा नभए जस्तो गर्ने फेरि
2: भिडभाड यो लगभग दुई तिन दिन भयो अलिक कम छ त्यति
1: छैन छैन एकदमै भीषण छ तपाईँले त्यति मेसो पाउनु भएर हिँड्छ
2: म हिँड्ने बेला त्यस्तो भएर हो कि
1: तपाईँ हिँड्ने बेला त्यस्तो भएर हिँड्नु सक्छ हुन त होइन
2: ल म 4:30 बजे 4:15 बजेतिर निक्लेर हिँड्दा त खासै दिलसम्म पुगेर फर्काउँदा त्यति भिडभाड हुँदैन शान्त नै हुन्छ मान्छे कता कति निक्लेका हुन्छन् बिहान भने बेलुका चाहिँ त्यही 6 बजेपछि हिँड्छु त्यही हो
1: त्यो भएर त्यति मेसो भयो ल
2: त्यति मेसो छैन
1: आजको लागि उत्तर के होला
2: असार 6 गते हो
1: शनिबार कति भन्नुभयो
2: असार 6 गते शनिबार
1: हुन्छ सन्देशमा सुन्नु है त अघि उहाँ हुनुहुन्थ्यो शालिग्राम पौडेल हामीलाई लेक साइडदेखि फोन गर्नुभएको थियो पालो तपाईँसँग कुराकानी गर्ने हो 11:41 गइसकेको छ स्टुडियो घडीमा अब बाँकी समय कुराकानीको लागि मैले छुट्याएको छु यहाँहरूसँग कुराकानी गर्नको लागि अनिहरूबाट सबिन यहाँको साथमै छु फेसबुक लाइभतर्फ सुन्दै हुनुहुन्छ भने पनि कमेन्ट गर्नुहोस् होइन तर कमेन्टलाई चाहिँ उत्तरमा चाहिँ मान्यता दिइने छैन र सही जवाफ दिनुभयो भने आकर्षक गिफ्ट ह्याम्पर यहाँले प्राप्त गर्न सक्नुहुनेछ टेलिफोन लाइन व्यस्त एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत नमस्ते नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ बाबुराम
3: कुमाल
1: हजुर कताबाट बाबुराम ए तेर्सापट्टिबाट
3: हजुर
1: हिजै कुरा भएको थियो ए अनि के छ नयाँ नौलाल हो हिजो तपाईँ विजेता बन्नुभयो तपाईँ नै हो ए ल प्राइज लिनको लागि आउनु होला है
3: हुन्छ सर
1: ल आजको लागि उत्तर के होला अनि
3: आजको लागि
1: 6 गते
3: होला सर
1: 6 गते हुनुहुन्छ है तपाईँ दौडन जानु पर्यो नि त ल ए सकिन्न है ल ठिक छ ओके कार्यक्रम सुन्दै गर्नु होला अहिलेको लागि छुटौँ ओके नमस्ते उहाँ हुनुहुन्थ्यो बाबुराम कुमार हामीलाई तेर्सापट्टिबाट फोन गर्नुभएको थियो यहाँसँग पनि यसरी नै कुराकानी गर्ने मेरो योजना छ योजना अनुसार म अगाडि बढिरहेको छु तपाईँ फोन गरिरहनु भएको छ 11:42 स्टुडियो घडीमा अब अर्को कुरा के छ त भन्दाखेरि तपाईँले जीवनमा कहिल्यै कुनै साथीलाई तिमी आएनौ भने म पनि जान्न चाह के हो भने म पनि जान्न भन्नुभएको छ विद्यालय वा कलेज जीवनमा हामीले कैयौं पटक यस्तो भनेका छौं जीवनले नयाँ नयाँ यस्तो मोड लिँदै गर्दा ती साथी कहाँ पुगे तपाईँलाई थाहा छ आफ्ना पछिल्ला 5 वर्षतिर फर्कनुहोस् त अन्तिम पटक त ती साथीलाई कहिले सम्झनु भएको थियो वा कुराकानी गर्नुभएको थियो पछिल्लो समय सामाजिक सञ्जालमा एकअर्काको तस्विर लाइक गर्नु वा जन्मदिनको शुभकामना लेख्नु हाम्रो मित्रताको सीमा भनेको छ 40 वर्ष पार भएपछि त्यस्तो के परिवर्तन हुन्छ जसले गर्दा नजिकका साथीहरू पनि अपरिचित जस्तो महसुस हुन थाल्छन् तपाईँले कहिले सोच्नु भएको छ के रहेछ यस्तो कुरा ल ठिक छ यो कुरा थाहा पाउनको लागि तपाईँले रातोपाटी.com हेर्नुभयो भने थाहा हुन्छ प्राथमिकता एउटा छ अर्को भनेको करियरको शिखर र समयको चरम अभाव हुन्छ एउटा फिल्ड जीवनको चाहना हुन्छ होइन यी कुराहरूले गर्दाखेरि नै 40 कटेपछि किन टाढिन्छन् साथीभाइ भनेर एउटा गजब लेखिएको छ कि एकदम पढ्नको लागि रोचक छ, तपाईँले पढ्न पनि सक्नुहुन्छ। खास 40 कटेपछि रमाउला भन्ने एउटा गीत थियो नि होइन। ओके, त्यही नै हो 0615340040 मार्फत तपाईँ पनि आउनुहोला। अब यो एउटा कार्यक्रम हुँदैछ, पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरू गरिएको छ र नेपाल ओलम्पिक एकाडेमीको आयोजनामा, नेशनल ओलम्पिक एकाडेमीको आयोजनामा यो कार्यक्रम हुँदैछ र सँगसँगै यसमा जोड़िएको छ पोखरा महानगरपालिका नम्बर 1, त्यस्तै नेपाल भूतपूर्व खेलाड़ी मंच को दौड़ हुँदैछ होइन, यो सबैजना सहभागी हुनुहोला भन्दै अहिलेको लागि अघि गणेशले एउटा गीत रोज्नु भएको थियो, त्यो गीत सुनौ राजु लामाको आवाज।

ओके, राजु लामा भी आवाज तपाईको लागि मैले प्रस्तुत गरे कार्यक्रम पोखरा कलिनमा। पोखरा कलिनको कार्यक्रम अन्त्यतर्फ छौं। यदि यहाँहरू पनि सुन्दै हुनुहुन्छ भने 0162543040 मार्फत आउनुहोला। यदि तपाईँले प्रश्नको सही जवाब दिनुभयो भने आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नुहुनेछ, जुन गिफ्ट ह्याम्पर नेशनल ओलम्पिक एकाडेमी र सँगसँगै नेपाल भूतपूर्व खेलाड़ी मंचको सहकार्यमा कार्यक्रम हुँदैछ। एउटा दौड़ त्यही दौड़ विशेष अन्तर्गत नै रहेर हामीले कार्यक्रम सञ्चालन गर्यौं। त्यहीको तर्फबाट यहाँले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नुहुनेछ। है त, हिजो एकजना साथी विजेता बन्नुभएको छ, अब आज को विजेता बन्नुहुन्छ, कसले सही जवाब दिनुभएको छ, जो जोले फोन गर्नुभएको छ उहाँले सुन्नुहोला। अरू साथीहरू पनि सहभागिता जनाउन चाहनुहुन्छ भने 0162543040 मार्फत आउन सक्नुहुनेछ। 11:50 गइसकेको छ, मात्र हामीसँग केही मिनट बाँकी छ। यो अवधिमा यहाँसँग कुराकानी गर्ने जमर्को मैले गरिरहेको छु। र अर्को कुरा के छ त भन्दाखेरि, अब अमेरिका र इरान बीच शान्ति सम्झौता भएको छ, एकदम सुखद पक्ष हो। अब यति बेला विश्वकप फुटबलको चर्चा एकदमै धेरै छ, यहाँले थाहा पाइसक्नु भएको छ होइन। कतिजनाले त विश्वकप फुटबल हेरि पनि रहनु भएको छ होला, बिहान होइन त्यस पछाडि राति बिहान पख यस्तो यस्तो टाइममा परिरहेको छ। र अर्को कुरा अब के छ भन्दाखेरि, ओके, र अरू कुराहरू यस्तै यस्तै हुन् होइन। मधेसमा 5 वर्षमा 21,000 भन्दा बढी सड़क दुर्घटना, 2700 बढीको मृत्यु भएछ। सड़क दुर्घटना एकदमै विकराल अवस्थामा छ। यही नै हो कुराहरू, खासै अब त्यस्तो अरू सुनाउनै पर्ने घटनाक्रमहरू खासै केही पनि छैनन्। अघि ल ठिक छ, अब हुन्छ, कार्यक्रमबाट लगभग लगभग हामी छुट्नुपर्ने अवस्थामा आइसकेका छौँ। अन्तिम अन्तिममा छौँ, एउटा गीत त राख्नै पर्छ। अब यो गीत यहाँहरू समक्ष राख्दा राख्दै होइन, अघि एउटा गीत रोज्नु भएको थियो हाम्रो शिवले, त्यो गीत मैले यहाँहरूको लागि राख्छु र यहाँहरू सुनेर साथ दिनुभयो सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु होइन। यसरी नै आगामी दिनमा पनि अब यहाँहरूको सहभागिता पक्कै पनि रहने नै छ। गीत खोज्न थाले, गीत खोज्न थाल्दाखेरि यता भेटिने गाह्रो हुन्छ कि। ओके ल, गीत भेटिसकेको छ, इम नदी जै भन्ने, यो गीत थोरै ब्याकग्राउन्डमा म उठाउँछु। त्यस पछाडि आजको लागि को विजेता बन्नुभयो, प्रश्नको सही जवाब के हो, त्यो लिएर उपस्थित हुन्छ। है त, सुन्दै गर्नुहोस्।

ओके ब्याकग्राउण्डमा यो गीत बज्दै राख्छ. आज एउटा प्रश्न सोधेको म थिएँ मैले, जुन प्रश्न हो पोखरा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरू गरिएको छ र यही अवसर पारेर एउटा दौड़ आयोजना हुँदैछ, त्यो दौड़ कहिले हुँदैछ भनेर मैले जोडेको थिएँ. त्यो दौड़ चाहिँ आगामी शनिबार होइन, आज 4 गते भयो, भोलि 5 गते 6 गते शनिबार बिहान ठिक 6:30 बजे तपाईँ उपस्थित हुनुहोला. 7 बजे ठिक दौड़ शुरू हुन्छ होइन, पक्कै पनि. त्यो दौड़ चाहिँ पुरानो टोली खेल जुन हरिचोकबाट नजिकै पर्छ र राष्ट्रिय माविको गेट अगाडिबाट शुरू हुन्छ र 5 किलोमिटर दौड़ हो. त्यो दौड़मा धेरैजनाले भाग पनि लिनुभएको छ होला. भोलिसम्म दर्ता गर्ने मिति छ. दर्ता गर्नको लागि पोखरा म्याराथनको कार्यालयमा आएर पनि दर्ता गर्न सक्नुहुनेछ र सँगसँगै www.pokharamarathon.org मार्फत पनि यहाँले दर्ता गर्न सक्नुहुनेछ. र सँगसँगै पोखरा म्याराथनको कार्यालय भनेको पोखरा उद्योग वाणिज्य संघको सभा हल जुन छ गैरापाटनमा यो ठाउँमा रहेको छ, त्यसको माथि टप फ्लोरमा गएर पनि यहाँले स्वतस्फूर्त रूपमा दर्ता गर्न सक्नुहुनेछ. आज फोन गर्नुभयो तिलक घिमिरे, रूपाबाद देउराली, जमुना तामाङ दीपबाट, गणेश गुरूङ माटेपानीबाट, सारीग्राम बौडे लेक साइडबाट, बाबुराम कुमार हुन्थ्यो तेर्सापट्टी पोखराबाट. यहाँहरू सबै सबैलाई थ्याङ्क यू सो मच, विजेता बन्नु भएको छ. उत्तर चाहिँ मैले भनिसकेको छु, 7/6 गते शनिबार नै हो. गणेश गुरूङ माटेपानीबाट हुनुहुन्छ, उहाँ विजेता भन्नुभएको छ. बधाई छ गणेश तपाईँलाई. तपाईँले नेपाल भूतपूर्व खेलाड़ी मञ्च र नेशनल ओलम्पिक एकाडेमीको तर्फबाट आएको छ गिफ्ट ह्याम्पर प्राप्त गरिसक्नु भएको छ. गिफ्ट लिनको लागि शनिबारको दिन नआउनुहोला, अन्य दिनमा यो अवधिमा बिहान 10 बजेबाट 4 बजेसम्मको लागि यहाँलाई खुला छ. प्राइज लिनको लागि यहाँ आउन सक्नुहुन्छ. सबै सबैलाई थ्याङ्क यू सो मच फोन गर्नुभयो, हामीलाई कार्यक्रम सुन्नु र भए पनि साथ दिनुभयो र सँगसँगै कमेन्ट गर्नुभयो, यहाँलाई पनि विशेष आभार प्रकट गर्छु. अन्तिममा छौं, यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्. जय होस्.

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
0: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
4: सम्पर्क मोबाइल 9856192018 9808557710
5: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
6: खनै दिवा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
6: हजुर किमे झोको लाइनी छ्याबा मारे डिजाइन गहना सैदी म विषा वा चुवल तुई विषा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव यार मोहै
5: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
5: तोय मिल तुई विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 9856335815 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
8: डिजिटल ठगीबाट बचौं
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
8: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
1: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल

0: छैन। रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
2: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
5: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165686536, मोबाइल 9956600536।
8: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले, गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स, चिसो हर्ले।
9: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083का लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
0: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
3: आधुनिक भौतिक पूर्वाधार,
0: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
3: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
0: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877 98-560-20-059।
5: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाड़ी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्याङ्कन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया, अनि उत्कृष्ट मूल्याङ्कन र तुरन्तै भुक्तानी। यदि तपाईँ आफ्नो महिन्द्राको पुरानो गाड़ी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाड़ी बिक्रीसँगै महिन्द्राको गाड़ी खरिद समेत गर्न सकिनेछ। गाड़ी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200-point चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाड़ी। अग्नि आस्था प्राली, तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-41-16-05, 98-20-114-952। अग्नि आस्था, विजयपुर पोखरा, अग्नि ग्रुप।
0: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्था। संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।

0: नेपाल पे QR मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट IPS तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे QR नेपालको आफ्नै QR।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक HM ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर, फोन 061-577-718, 98463-32836, 98562-2099।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: मेरो भिजा लाग्यो पाँच वर्षसम्म कुर्छु मलाई
1: पाँच वर्ष त के म तँलाई पाँच जुनीसम्म कुर्छु
0: मेरो याद आयो भने यहीसँग कुरा गर्नु ल
1: तैँले फेसबुक बन्द गर्नु ला र

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हरे
3: हरे गर्मीमा नयाँ फ्रेस
2: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
3: चिसो हरे

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 266 र 5 53 834।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मम्मी गर्मी भाई के चीसो पीना
1: पीना लाई चीसो उठाओ हॉर्ने
2: हॉर्ने गर्मी मनाया तो
1: रिफ्रेशमेंट पास न्यूट्रिशन मिक्स
2: चीसो हॉर्ने
3: 93.4
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-42 छ
8: मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
9: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
8: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
9: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटुरोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे इसिजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98-560-0536
10: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: फ्रिस्टल आईबीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
4: डिजिटल ठगीबाट बचौं।
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
5: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध। सम्बन्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: ஃபோன் பாயிண்ட் சங்க சதை ரிவார்டட்.
1: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना. अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2084 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ. दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़. प्रतियोगिता मिति यही असार 6 गते शनिबार. स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि. समय उपस्थिति 6:30 बजे. दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे. दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म. कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय. वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स. संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7. आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन. विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org. पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने.

बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ स्थानीयमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता स्थानीयमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: सुवर्ण अवसर
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने
4: उपचार गरेपछि छिटो निको हुने
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
4: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
5: फोन 061-590-162-590-163।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
7: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार के अरे के अचेल
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि भरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 98-560-0536।
6: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
6: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
7: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
7: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
6: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
7: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
6: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
2: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 9856809277।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चिसोहरेको।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार रुकिएर के हो
3: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हॉटे
2: हॉटे गर्मी मनाया तो
1: रिफ्रेशमेंट पार न्यूट्रिशन मीट
2: ची सो हॉटे
3: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मंचको जरूरी सूचना अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मंचद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़ 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़ प्रतियोगिता मिति यही असार 6 गते शनिबार स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि समय उपस्थिति 6:30 बजे दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7 आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटन विस्तृत जानकारीको लागि फोन 061588716 570520 5 गते दिउँसो 2 बजेसम्म कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स सहयोगी संस्थाहरू नेपाल

0: गर्नु नपर्ने।
1: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा किन नि खनि तोला
2: खनै बिबा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलाजी तोला
1: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्यार चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याब पोपिम ओछे
2: हजुर तिमी झोकोलाई नि छाब छ्याब छ्याब मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
4: दुर्गाको कि टाउको दुख्न छिम्मै दुर्गर्ने झन्डु बाम एक बाम तिन काम झन्डु बाम दुर्गाको कि टाउको दुख्ने छिम्मै आरा
5: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ झन्डु बाम
6: होम केयर सेवा होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
6: सुत्केरी नवजात शिशुको हेरचाह
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
7: डाक्टर ल्याब सेवा
6: औषधि डेलिभरी सेवा
7: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-4-11-7-7-7 मोबाइल 98-5-60-99-2-77
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
9: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा। त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59-321, 061-581-871।
1: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: मम्मी गर्मी भयो के चिसो पिउना, पिउनालाई चिसो उठाउ हटे।
7: गर्मीमा नयाँ फ्रेस
6: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
7: चिसो हटे।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै। हरे

0: 7 पॉइंट संग सदै रिवॉर्डेड।
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ले
2: हर्ले गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट बार न्यूट्रिशन मिक्स
2: चिसो हर्ले।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-8-34।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
7: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था, अब घरमा पठाउनुहोस् पैसा,
8: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति, सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँ ठाउँमा,
7: तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो, राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो,
8: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: स्मार्टफोन पॉइंट सँग सधैं रिवार्डेड।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 98569927।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061551728, मोबाइल 98560027729।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: माग्न साथी एउटा जसले टन्न खुवाउँछ त्यही मेरो देउता।
1: यसो गर्नु हाम्रो भाउ न हाम्रो
2: है ए हो त नि है
1: ल ल

0: कोलगेट मैक्स फ्रेश मिंत्रा भगाओ ताजगी जगाओ।
1: ठंडू बाम पीड़ा हरी बाम दुर्गा को पीताओं को दुख न थी मैं दूर कर दे। ठंडू बाम
0: एक बाम तीन काम ठंडू बाम
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं।
8: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
8: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
8: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525।
9: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
10: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
9: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
10: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
9: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
10: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
9: सम्पर्क मोबाइल 9856019218 9808557710
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।
4: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-2662 र 553-8-34।

0: मिठो सुगन्ध। आज फुल अगरबत्तीले पूजा गर्यो बुहारी।
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
6: फोन 061-590-162, 590-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

आज ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आज पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान।

0: कोलगेट मैक्स फ्रेश, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: रामु दाई, परिवारे लिएर हिड्नु भएको छ त? टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
0: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560 19218 9028 57710।

0: Let me show you how we create...
1: पूर्व हजुरको मन एक पटक फोन पनि नगर्ने हजुरलाई मेरो याद आउँदैन र सँगै हुँदा त कति धेरै माया गरे जस्तो भन्नुहुन्थ्यो, छाडेर गएपछि त खै मैले त हजुरलाई बुझ्नै सकेँ।

0: পাবো।
1: হোম কেয়ার সেবা, হোম কেয়ার সেবা,
2: হ্যালো হোম কেয়ার, ডাক্তার নার্স কেয়ার গিভার কো সেবা আয়ো ঘর ঘর
1: কে হাজির কো ঘর মা বৃদ্ধ আমা বুবা বাজে বাজে দীর্ঘকালীন রোগ বিমারী বা অপাঙ্গতা ভয়কা পরিবার কা সদস্য লাই বিশেষ হেরসা চাইন্ছ র আপনো পেশা ব্যবসায় র বাধ্যতালে পরিবার জন লাই পর্যাপ্ত বিশেষ হেরসা র সময় দিন মিলি রেকো ছাইন
2: আমরা দক্ষ এবং অনুভবী নার্স কেয়ার গিভার র ডাক্তার হরুলে ঘরে মা প্রদান গর্নে বিবিধ স্বাস্থ্য সেবালে সেবাগ্রাহী র পরিবার জন লাই শান্তি র নিশ্চিন্ততা প্রদান গর্দছ
1: আমরা সেবা वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98569972 77। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025030।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
0: हेलो
8: हजुर नमस्कार
0: हेलो
8: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
9: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
8: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
9: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
8: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
8: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
9: अनि कति बेला बस्छन् त डाक्टर
8: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
11: अरू होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
10: किन एएसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तो रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
12: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279-29।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौं वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
4: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाडी मञ्चको जरुरी सूचना अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड प्रतियोगिता मिति यही असार 6 गते शनिबार स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि समय उपस्थिति 6:30 बजे दौड सुरु हुने समय बिहान ठिक 7 बजे दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7 आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा 4 गैरापाटन विस्तृत जानकारीको लागि फोन 061-588-716 573-520 वेबसाइट www.pokhramarathon.org पुनश्च मासिक दौडमा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने
5: मम्मी गर्मी भयो के चिसो पिउना
6: पिउनालाई चिसो उठाऊ हटे
7: गर्मीमा नयाँ ट्रिक
6: रिफ्रेसमेन्टमा न्युट्रिसन
7: चिसो हटे
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

स्त्री आवश्यकताका लागि अवसरवादी भइदिन्छिन्, माया प्रेम र सद्भावका लागि आफ्नो सर्वस्व लुटाउँछिन्। हो, ठिक त्यस्तै करोडौं लाग्तीहरूले थिस्ता पनि जन उर्वरता दिन्छिन् मेरो पृथ्वी। त्यसैले त स्त्री र मेरो पृथ्वीमा फरक नै कहाँ छ र?

0: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 4 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 वरिष्ठ न्युरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53 834

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
2: होइन, कसले भन्यो?
1: गाउँभरि हल्ला चलिरहेछ त।
2: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा
1: कागको पछि लाग्ने त?
2: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफूलाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
1: कस्तो मान्छ नै कुरा गर्यो बुढा, खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
2: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
1: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
3: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
4: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
3: डिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
5: मम्मी, गर्मी भयो के? चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हरले। गर्मीमा नयाँ ड्रिंक, रिफ्रेशमेंट बार, न्यूट्रिशन मिक्स, चिसो हरले।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोहरिको।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एस

0: पाए, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: इंजीनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
2: अरु होइन, एएससी लाइट ब्रिक नै रोज्नुस्।
1: किन एएससी लाइट ब्रिक नै?
2: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएससी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98012-35444।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

0: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061554198877, 98560209।
5: माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च

0: सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
2: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, पुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-8-34।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: मम्मी गर्मी भयो के चिसो पिउना
3: पिउनालाई चिसो उठाउ हटे
2: हले गर्मीमा नयाँ ट्विस्ट
3: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हले
4: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
5: शिखर इन्सुरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
3: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: Royal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: दीदी किन हो यो छिमेकी में त सधैं झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
2: हो हिंसा सहनु हुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ
1: हिंसा सहेर नबसौं विभेद मुक्त समाज निर्माणमा जुटौं
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
4: नेपालीको गौरव
5: नेपालीको पहिचान
4: पालिखले ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
6: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
4: पालिखले ढाका टोपी महेन्द्रपुर खुला कार्यालय नजिकै पोखरा फोन 526483
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
4: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
3: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाडी मञ्चको जरुरी सूचना अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़ 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़ प्रतियोगिता मिति यही असार 6 गते शनिबार स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि समय उपस्थिति 6:30 बजे दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7 आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा 4 गैरापाटन विस्तृत जानकारीको लागि फोन 061-588-716 570-520 वेबसाइट www.pokhramarathon.org पुनश मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने
10: मम्मी गर्मी भयो के चिसो पिउन
11: पिउनलाई चिसो उठाउ हर्लिक्स
12: गर्मीमा नयाँ ट्विस्ट
13: रिफ्रेसमेन्ट बार न्युट्रिसन मिक्स
14: चिसो हर्लिक्स

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
4: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
6: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो
5: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
6: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
5: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
6: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
5: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
6: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
5: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
6: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997
7: होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
8: ओहो घर त एकदम राम्रो बनाउनु लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
9: थाहा छ
10: सल्लाहकार तेरे के बच्चे
9: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
8: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
4: रामुलाई किन स्कुल नपठाएको मैले दाई
3: काममा अलि सघाउँछ कि भनेर नि
4: होइन दाई बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो बाल श्रम त अपराध हो नि हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं बाल श्रमको अन्त्य गरौं
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
2: टाइम चेक
12: यति बेला अपराह्नको 5 बजेको छ
13: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
8: राष्ट्रिय वाणिज्य बैंक क्रेडिट कार्ड, स्मार्ट भुक्तानी, सुरक्षित साथ, नगद कारोबारको सरल तरिका, नेपाल भारत भुटानमा मान्य सुविधा। क्रेडिट कार्ड हो तपाईँको सुविधाको साथ। स्मार्ट बनौ, छोडौ नगदको भार। 5 वर्षसम्म मान्य, नवीकरण सहज। राष्ट्रिय वाणिज्य बैंक सँगै गरौ सुनिश्चित भविष्य निर्धारण। कारोबार होस् या व्यक्तिगत खर्च, राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सुरक्षित अनि भरपर्दो पर्छ। खातामा पैसा नभए पनि हुन्छ लिमिट अनुसार आर्थिक कारोबार। यति सुविधा भएपछि लिनु पर्दैन केही कुराको भार। 45 दिनसम्म ब्याज मुक्त भुक्तानी। राष्ट्रिय वाणिज्य बैंकसँग सबै कुरा हुन्छ सहज र सन्तुलित। क्रेडिट कार्डले दिन्छ सुविधा हजार। घर, गाडी, शैक्षिक, व्यावसायिक कर्जा पाउन कुर्नु पर्दैन अब आइतबार। गर्ने होइन त अब सपनाहरू साकार। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
10: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: 100, 200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरेका पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-4-11-777 मोबाइल 98-5-60-89-2-77 अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरुरी सूचना अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़ 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़ प्रतियोगिता मिति यही असार 6 गते शनिबार स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि समय उपस्थिति 6:30 बजे दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7 आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन विस्तृत जानकारीको लागि फोन 061-588-716 570-520 वेबसाइट www.pokhramarathon.org पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने
4: प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
5: शशिधर अनि तिमी नि
6: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
5: त्यो पनि एनटीएचएमसीमा छ नि
4: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
7: बिस्तारै चलाउनुहोस् न दाई हतार गरेर कता पुग्नु छ र
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
7: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
5: तीव्र गतिमा सवारी नचलाऊ। हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
8: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061576458779703। मौकाको फाइदा उठाउनुहोस्।

0: Rockwell Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
2: काममा अलि सघाउँछ कि भनेर नि।
1: हैन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 266 र 553 8 34।

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र अरविन्दसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा बस पार्कमा खाली भएको घर टहरामा चल्यो डोजर, सुगमवासी बस्ती भने वैकल्पिक व्यवस्था भएपछि मात्रै हटाइने। रास्तोपा विधानमा वरिष्ठ नेता थप्ने सहमति, बालेनलाई सोझै मनोनित गरिने। 92 करोड़को बजेटलाई 2 अर्ब भनेपछि गण्डकीका अर्थमन्त्री शेरचनले मागे सदनमै माफी, आगामी दिनमा यस्ता प्राविधिक विषयमा सचेत रहने संकेत। लेखनाथ खानेपानी 25 औं वर्षमा प्रवेश, सरकारले गर्नुपर्ने काम उपभोक्ता मार्फत गर्नु खुशीको कुरा भएको महानगर प्रमुख आचार्यको भनाए। मेमोरी चिपको लागत बढ़ेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने। अमेरिका इरान शान्ति सम्झौताका मुख्य 14 बुँदा सार्वजनिक, र पोखरामा भोलि हुने चंगा अल स्टार फुटसलको तयारी पूरा। विश्वकप 2026 पहिलो चरणको खेल सकिए, समूह चरणमा हरेक टीमले अझै 2 खेल खेल्न बाँकी। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रभित्रका टहरा भत्काउन शुरू गरेको छ। पोखरा बसपार्क क्षेत्रभित्र पर्ने ठाउँमा बनाइएका संरचना महानगरले आज डोजर लगाएर भत्काएको हो। महानगरले दिएको समय सीमा घर्किएपछि आज महानगर टहरा भत्काउन 3 वटा डोजर लिएर पुगेको थियो। सो डोजरले बसपार्कको उत्तरी क्षेत्र, पृथ्वी राजमार्गसँगै जोड़िएका क्षेत्र र दक्षिणी क्षेत्र, सुकुम्बासी बस्तीभन्दा पश्चिमतर्फको भागमा रहेका घर टहरा भत्काएको छ। भत्काइएका घर टहरा व्यक्तिको लालपूर्जा भएको जग्गामा बनेको हो। यद्यपि सो जग्गा बसपार्कभित्रै पर्दछ। 2032 सालमा बसपार्क बनाउन 205 रोपनी जग्गा खरिद गरिए पनि कसैलाई एयरपोर्ट बनाउन जग्गा अधिग्रहण गर्दा त्यसको सट्टा भर्नामा दिइएको त कतिपयलाई उपत्यका नगर विकास समितिको निर्णयबाट सोझै दिइएको पाइएको छ। त्यस्तै कतिपयले दबाव, प्रभाव र पहुँचको भरमा पनि लालपूर्जा बनाएको आरोप लाग्दै आएको छ। सोही जग्गामा बनेका घर टहरामा आज डोजर चलेको हो। राजमार्गको दक्षिणपट्टि मूल रोडसँग जोड़िएको करिब 40-45 घर टहरा तथा दक्षिणतर्फको करिब 100 घर टहरा भत्काइएको पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक इन्सपेक्टर पुरूषोत्तम थापाले जानकारी दिनुभएको छ। सहमति अनुसार घर टहरा पहिले खाली भइसकेका थिए। उहाँले भन्नुभयो, खाली घर टहरा आज भत्कायौं। महानगरले दिएको समय सीमाभित्रै त्यस क्षेत्रका व्यवसायी तथा घरधनीहरूले घर तथा टहरा छाडिसकेका थिए। सो क्षेत्र खाली गराउन महानगर र स्थानीयवासी बीच सहमति भएको थियो। स्थानीयले महानगरले दिएको समय सीमाभित्र घर टहरा भत्काउने र महानगरले स्थानीयवासीका लागि आवश्यक वैकल्पिक व्यवस्था गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार स्थानीयले घर टहरा खाली गरेका थिए। सो खाली घर टहरा भत्काउन पुग्दा स्थानीय कोही पनि देखिएनन् भने अवरोध समेत गरेनन्। खाली घर टहरामा महानगरको डोजर चलेपछि पृथ्वी चोकको पूर्वी क्षेत्रमा पर्ने सो क्षेत्र उजाड बनेको छ। खाली घर टहरामा चलेको डोजर पेट्रोल पम्पमा पुगेपछि भने रोकिएको छ। अति प्रज्वलनशील पदार्थ पेट्रोल पम्पमा डोजर चलाउनुभन्दा पेट्रोल पम्प धनीलाई नै पेट्रोल पम्प सार्नका लागि समय दिएपछि बिहिबार त्यहाँ डोजर नचलेको हो। त्यहाँ केही दिनपछि मात्रै डोजर चल्ने पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक थापाले बताउनु भएको छ। आज खाली घर टहरामा मात्रै चलाउने आदेश थियो। उहाँले भन्नुभयो, अति प्रज्वलनशील पदार्थ भएको पेट्रोल पम्प सार्न पेट्रोल पम्प धनीलाई नै भनिएको छ र उहाँ सार्न तयार हुनुहुन्छ। केही दिनपछि पेट्रोल पम्प सर्ने उहाँको दावी छ। त्यसपछि त्यहाँ बाँकी रहेका संरचना भत्काइने उहाँको भनाइ छ। महानगरले बसपार्क क्षेत्रभित्रको बास्तोला कम्प्लेक्स पनि बिहिबार भत्काएन। शुक्रबारसम्मको म्याद दिएकाले नभत्काइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनु भएको छ। सहमति अनुसार दिइएको समय सीमाभित्र आफ्नो सामान व्यवस्थापन गरिसक्न अनुरोध गरिन्छ। उहाँले भन्नुभएको छ, बिहिबार भत्काइएका घर टहराको अवशेष तथा सामग्रीहरू शुक्रबार हटाइने जनाइएको छ। भत्काएर छरिएका सामग्रीहरू बिहिबार टिप्पर लगाएर हटाइने महानगर सुरक्षा प्रमुख थापाले बताउनु भएको थियो। पोखरा बसपार्कको जग्गामा रहेका सुकुम्बासी बस्ती भने तत्काल नहटाइने भएको छ। वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासी बस्ती नहटाउने महानगरले तयारी गरेको हो। यसअगाडि सुकुम्बासी बस्ती तत्काल हटाउने भन्दै महानगरले बारम्बार सूचना निकालेर ताकेता गरेको थियो, तर सुकुम्बासीले वैकल्पिक व्यवस्था नभएसम्म नहट्ने अडान लिएपछि महानगर डोजर लगाउने निर्णयबाट पछि हटेको हो। सुकुम्बासी तथा वैकल्पिक व्यवस्थाको लागि महानगरले विभिन्न उपसमिति बनाएको छ। महानगरले सुकुम्बासी तथा वैकल्पिक व्यवस्था गर्नुपर्ने लालपूर्जा भएकाहरूको लागि पनि जग्गा छानबिन गर्न जग्गा सिफारिश समिति, जग्गा तथा सुकुम्बासी व्यवस्थापन सम्बन्धी
कार्य लालपूर्जा भएका जग्गा धनीहरूको वितरण प्रक्रिया तथा क्षेत्रफल एकिन गरी सिफारिश गर्न न्यायिक निरूपण समिति तथा सुकुम्बासी एकिन गरी सिफारिश गर्ने छानबिन समिति जग्गाको प्राविधिक नाचमाच तथा जग्गामा प्राविधिक जटिलता मोठमा लालपूर्जा कायम रहे नरहेको पत्ता लगाउन अध्ययन परीक्षण तथा सिफारिश समिति बनेका छन्। यी समितिहरूको काम नसकिएकोले म्याद थप गरिएको उहाँले जानकारी दिनुभएको छ। यी समितिहरूले द्रुत गतिमा काम गरिरहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको विधानमा पहिलोपटक वरिष्ठ नेताको पद सिर्जना गरिने भएको छ। आगामी महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा वरिष्ठ नेता थप्ने सहमति गरिएको छ। राष्ट्रपामा हाल प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेता हुनुहुन्छ, तर पार्टीको विधानले उहाँलाई चिन्दैन। बालेन राष्ट्रपामा विलय हुँदा पदाधिकारी बस्न नचाहेपछि सभापति पछिको वरियतामा रहने गरी वरिष्ठ नेताका रूपमा व्यवस्थापन गरिएको थियो। यो पदलाई अब वैधानिकता दिने आज बसेको सचिवालय बैठकमा सहमति जुटेको छ। वरिष्ठ नेता सेरेमोनियल रूपमा मात्रै रहने पार्टीका एक पदाधिकारीले भन्नुभएको छ। यो पदमा निर्वाचन नहुने पनि ती पदाधिकारीको भनाइ छ। वरिष्ठ नेता भनेको पदाधिकारी नभएर एउटा सम्मानित पदका रूपमा मात्रै रहनेछ, त्यसैले यसमा निर्वाचनको साटो मनोनयन गर्ने व्यवस्था हुन्छ उहाँले भन्नुभएको छ। स्रोतका अनुसार प्रधानमन्त्री बालेन नै वरिष्ठ नेता बन्नुहुनेछ। उहाँले वरिष्ठ नेतामा निरन्तरता दिने समझदारी पहिले भएको बुझिएको छ। बालेनले राष्ट्रपामा शक्तिशाली पद लिने चाहना देखाउनु भएको छैन। आज बसेको सचिवालय बैठकले एकजना सहमहामन्त्री पनि थप्ने निर्णय गरेको छ। यसअगाडि चार सहमहामन्त्रीको व्यवस्था रहेकोमा अब पाँचजना पुर्याइने भएको हो। त्यसमा एकजना महिला अनिवार्य हुनुपर्छ। उपसभापति, सहप्रवक्ता र सहकोषाध्यक्षमा पनि एक महिला अनिवार्य गरिएको छ। गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले बजेट भाषणका क्रममा तथ्याङ्कमा भएको गम्भीर त्रुटिलाई लिएर प्रदेशसभामा माफी माग्नु भएको छ। पर्यटन तथा उद्योग मन्त्रालयका लागि छुट्याइएको बजेटको अंक फरक परेपछि उहाँले बिहिबार सदनमा उभिएर आत्मआलोचना गर्नुभएको हो। पर्यटन तथा उद्योग मन्त्रालयका लागि समग्रमा 92,49,00,000 रूपियाँ विनियोजन भएको थियो, तर मन्त्री शेरचनले बजेट भाषण पढ्ने क्रममा उक्त मन्त्रालयका लागि 2 अर्ब रूपियाँ विनियोजन खरिएको बताउनुभएको थियो। बजेट वक्तव्यको बुदा नम्बर 56 92,49,00,000 रूपियाँ हुनुपर्नेमा अंक अन्यथा पर्न गएको उहाँले स्वीकार गर्नुभएको छ। मन्त्रीले पढ़ेको भाषणको प्रतिमै 2 अर्ब रूपियाँ लेखिएको भए पनि बजेटको अनुसूचीमा भने 92,49,00,000 रूपियाँ मात्र उल्लेख थियो। मन्त्रालयको तर्फबाट भएको कमजोरीलाई आत्मसात गर्दै क्षमा चाहन्छु, उहाँले प्रदेशसभा बैठकमा भन्नुभयो। उहाँले सभामुखको अनुमति लिएर असार 1 गते प्रस्तुत बजेट वक्तव्यमा भएको उक्त त्रुटिबारे सदनलाई स्पष्ट पार्नुभएको छ। आर्थिक वर्ष 83-84 को बजेट प्रस्तुत गर्दा भएको यो त्रुटिलाई उहाँले मन्त्रालयको कमजोरीका रूपमा लिनुभएको छ। उहाँले प्रदेशसभामा बजेटमाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव समेत राख्नुभएको छ। मन्त्री शेरचनले कमजोरी महसुस गर्दै आगामी दिनमा यस्ता प्राविधिक विषयमा सचेत रहने संकेत गर्नुभएको छ। उहाँले गण्डकी प्रदेश सरकारको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि प्रस्ताव पेश गरेपछि सदनमा बजेटमाथिको छलफल शुरू भएको हो। बजेट वक्तव्य र अनुसूची बीच अंक नमिलेपछि सांसदहरूले प्रश्न उठाउन सक्ने ठाउँ देखेपछि मन्त्रीले शुरूमै माफी माग्नु भएको हो। मन्त्रीले कमजोरी स्वीकार गरेपछि प्रदेशसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल अगाडि बढ़ेको छ, कमजोरीका रूपमा लिनुभएको छ। उहाँले प्रदेशसभामा बजेटमाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव समेत राख्नुभएको छ। मन्त्री शेरचनले कमजोरी महसुस गर्दै आगामी दिनमा यस्ता प्राविधिक विषयमा सचेत रहने संकेत गर्नुभएको छ।

दिएको छ। रातो बंगला फाउण्डेशनले गण्डकी प्रदेशको पोखरामा गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी विषयक दुई दिने प्रादेशिक सम्मेलन आयोजना गर्नुभएको छ। असार 12 र 13 गते कुमदिनी होम्स माध्यमिक विद्यालयमा सञ्चालन हुने यो सम्मेलनले गुणस्तरीय शिक्षाको लागि स्थानीय र राष्ट्रिय स्तरका अनुभवहरू आदान प्रदान गर्ने लक्ष्य राखेको छ। ललितपुरमा 2059 सालमा दर्ता भएको रातो बंगला फाउण्डेशनले विगत लामो समयदेखि विद्यालय शिक्षाको गुणस्तर सुधार्न सहयोगी भूमिका खेल्दै आएको छ। यस संस्थाले मुख्यतः शिक्षक तालिम, अभिभावक शिक्षा, शैक्षिक सामग्री सहयोग, विद्यालय पुनर्निर्माण र कक्षा कोठा व्यवस्थापन जस्ता कार्यहरूमा विशेष जोड़ दिँदै आएको छ। फाउण्डेशनले यसअघि सन् 2003 राष्ट्रिय सम्मेलन र 2013 र 2019 तथा 2024 अन्तर्राष्ट्रिय सम्मेलनहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। ती सम्मेलनहरूमा करिब 2000 जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाविदहरूको सहभागिता रहेको थियो भने तत्कालीन नेपाल सरकार शिक्षा मन्त्रालयको समेत सहकार्य रहेको थियो। त्यस्तै गत वर्ष बागमती प्रदेशको हेटौँडामा पहिलो प्रादेशिक सम्मेलन सफलतापूर्वक सम्पन्न गरिसकेको छ। उक्त सम्मेलनमा 300 भन्दा बढ़ी शिक्षा सम्बद्ध सरकारवालाको सहभागिता रहेको थियो। यो सम्मेलनमा संघीय संरचनामा शिक्षा प्रणालीलाई कसरी प्रभावकारी र उपयुक्त बनाउन सकिन्छ भन्ने विषयमा विशेष छलफल हुनेछ। साथै शिक्षण विधिलाई सुधार्न सुझाव संकलन गर्ने र विद्यालयहरूलाई वास्तविक रूपमै बालमैत्री विद्यालय बनाउने तरिकाहरूको बारेमा अनुभव साटासाट गरिनेछ। गण्डकी प्रदेशका 11 जिल्लाहरूबाट करिब 250 जना शिक्षा सरोकारवाला सहभागी हुने कार्यक्रमले स्थानीय सरकारसँग सहकार्य गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने साझा दृष्टिकोण बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। सम्मेलनको पहिलो दिन असार 12 गते दिउँसो 2 बजेदेखि उद्घाटन समारोह र मुख्य सत्रहरू हुनेछन्। दोस्रो दिन असार 13 गते बिहान 8 बजेदेखि विषयगत छलफल, कार्यशाला, नेटवर्किङ र खुल्ला स्टलहरू राखिने कार्यक्रम रहेको छ। नेपाल परिवार नियोजन संघ कास्कीले शुरू गरेको यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान आज पोखरा महानगरपालिका वडा नम्बर 12 स्थित अमरसिंह नमूना माध्यमिक विद्यालयमा सञ्चालन गरिएको छ। कास्कीका 24 विद्यालय तथा कलेजमा सञ्चालन गर्ने लक्ष्यसहित गत भदौ 17 गतेदेखि शुरू गरिएको अभियानको यो 21 कार्यक्रम भएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभएको छ। सो विद्यालयमा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नम्बर 12 कार्यालयले सहयोग गरेको हो। पोखरा महानगरपालिका वडा नम्बर 12 की कार्यवाहक वडा अध्यक्ष शान्ति कोइरालाले कार्यक्रम शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइराला, प्रधान अध्यापक बलराम पोखरेलले बोल्नुभएको थियो। कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु दाहाल, युवा संयोजक कृषा सिग्देल, वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारी, स्टाफ नर्स अनुषा भुजेल र कर्मचारी सूरज चौधरीले सहजीकरण गर्नुभएको थियो। नेपाल परिवार नियोजन संघ कास्कीका युवा संयोजक कृषा सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सभापति नवीन सिग्देलले स्वागत र वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले सञ्चालन गर्नुभएको थियो। विक्रमसम्म 2058 सालमा स्थापना भएको लेखनाथ खानेपानी उपभोक्ता संस्था 25 वर्षमा प्रवेश गरेको छ। संस्थाले सफलतापूर्वक सेवा प्रवाह गर्दै 17,811 धारा मार्फत लेखनाथ क्षेत्रका करिब 79,400 जनसंख्यालाई खानेपानीको वितरण गर्दै आएको छ। यसैबीच संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर बिहिबार रजत जयन्ती, 21 वार्षिक साधारण सभा तथा 6 अधिवेशन गरेको छ। यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मुहान संरक्षण तथा खानेपानी व्यवस्थापन वर्तमान समयको प्रमुख चुनौती भएको उल्लेख गर्दै यसको समाधानको लागि पोखरा महानगरपालिका आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनुभयो। लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने धारणा उहाँले व्यक्त गर्नुभयो। सोही अवसरमा प्रमुख आचार्यले सरकारले गर्नुपर्ने काम उपभोक्ता मार्फत गरेकोमा खुशी व्यक्त गर्दै यसमा सरकारको तर्फबाट पनि सहयोग र सद्भाव विगतदेखि नै हुँदै आएको र आगामी दिनमा पनि हुने विश्वास व्यक्त गर्दै घिउजे खोलामा मध्य पहाड़ी लोकमार्ग निर्माणको क्रममा पुगेको क्षतिको स्थलगत अवलोकन गरी वैकल्पिक योजनाको खोजी गर्नुपर्ने सुझाव राख्नुभएको थियो। यसैगरी कार्यक्रममा खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले नेतृत्वमा रहेका सरकारी निकाय गुगलमा नेता बने पनि भूगोलमा नेता नबनेको प्रसंग उठाउँदै उपभोक्ता समितिलाई बलियो र पारदर्शी बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। साथै उहाँले उपभोक्ता समिति मार्फत वितरण गरिएको पानी 25% आयकर लगाउनु व्यावहारिक नभएको बताउनुभयो। सोही अवसरमा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष शालिग्राम पौडेलले लेखनाथवासीलाई सहज रूपमा खानेपानीको व्यवस्था मिलाउन असहजको अवस्थामा पनि योजनालाई कार्यान्वयन गराउन सबैको साथ सहयोग रहेको र 2061 सालमा काम शुरू गरी 2065 सालदेखि पानी वितरणको काम भएको जानकारी गराउनुभयो। कार्यक्रममा मादी गाउँपालिका 7 वडा अध्यक्ष दुर्गाबहादुर गुरूङले लेखनाथ खानेपानीको मुख्य मुहान वडा नम्बर 7 रहेको जानकारी गराउँदै मुहान संरक्षण तथा व्यवस्थापनको विषयमा कुनै असमझदारी नरहेको र संस्थालाई वडा कार्यालयको तर्फबाट सदैव सहयोग रहने बताउनुभयो। त्यसैगरी कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष जानुका अधिकारी पराजुले पोखरा महानगरपालिका वडा नम्बर 26 का अध्यक्ष नरेन्द्र थापा,
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख पदम बहादुर

उहाँ र संस्थाका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, निवर्तमान अध्यक्ष विष्णु प्रसाद बराल, उपभोक्ताको तर्फबाट शरण प्रधान र प्रमिला बराल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। संस्थाका अध्यक्ष मुरारी शर्माले संस्थाको गतिविधि तथा भावी योजनाको बारेमा प्रकाश पार्दै संस्थामा राजनैतिक दलका कार्यकर्ताका रूपमा नभई खानेपानीको समस्या पहिचान गरी समाधानको लागि योगदान दिन सक्ने व्यक्तिहरू नेतृत्वमा आउनुपर्ने धारणा राख्नुभयो। संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको सचिव नारायणी भट्टराई रक्षाले संचालन र उपाध्यक्ष पुष्पकमल ढुङ्गानाले धन्यवाद ज्ञापन गर्नुभएको थियो। यसैबीच शुक्रबार हुने अधिवेशनले संस्थाको 11 सदस्यीय मूल समिति चयन गर्ने जनाइएको छ। पोखराको कञ्चन क्यापिटल प्रालीले आयोजना गरेको रक्तदान कार्यक्रमबाट 68 युनिट रगत संकलन भएको छ। संस्थाको 7 वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको पहिलो रक्तदाता रोमिका बुद्धाचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको थियो। बुद्धाचार्यलाई कञ्चन क्यापिटलका अध्यक्ष नितिन भद्राचार्यले ब्लड ब्याग हस्तान्तरण गर्नुभएको थियो। अर्चेलपोट स्थित कञ्चन डिपार्टमेन्टल स्टोर परिसरमा भएको कार्यक्रममा संस्थामा आबद्ध कर्मचारीसहित विभिन्न व्यक्तिले रक्तदान गरेका थिए। संस्थाले विगत 4 वर्षदेखि वार्षिक उत्सवको अवसरमा नियमित रूपमा कार्यक्रम गर्दै आएको अध्यक्ष भद्राचार्यले बताउनुभयो। पोखरामा रगत अभाव भइरहेको बेला सामाजिक उत्तरदायित्व वहन गर्दै कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो। प्रादेशिक रक्त संचार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसीले हालका केही दिनदेखि पोखरामा रगत अभाव रहेको बताउँदै दैनिक 70 देखि 80 युनिट रगत आवश्यक पर्ने गरेको जानकारी दिनुभयो। कार्यक्रममा प्रादेशिक रक्त संचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो। संस्थाले यसअघि पनि मानवीय सेवाको विभिन्न कार्य सञ्चालन गरेको थियो। आफ्ना प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई केन्द्रित गरी कञ्चन क्यापिटलले नेपाल मणिपाल शिक्षण अस्पतालसँग सम्झौता गरी कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना लागू पनि गरेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: दुर्गाको किटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सुवर्ण अवसर
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
8: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
9: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
11: साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ। पार्टी कार्यालय धुम्बाराईमा आज बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मंगिर 26, 27 र 28 गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने सहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङ्गदेनले जानकारी दिनुभएको छ। बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जनसहित पारित गरेको छ। केन्द्रीय कार्य सम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट शुरू हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने अध्यक्ष लिङदेनले बताउनु भएको छ। केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्य सम्पादन समिति बाट पारित प्रस्तावहरूमाथि छलफल गरेर आवश्यक निर्णय लिने उहाँले जानकारी दिनुभएको छ। उहाँले भाद्र मसान्तसम्ममा जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने, असोज मसान्तसम्ममा सक्रिय सदस्यता वितरणको कार्य सम्पन्न गर्ने प्रस्ताव गरिएको बताउनु भएको छ। लगातार चार कारोबार दिन घटेर हिजो स्थिर रहेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 5.06 अंकले घटेर 2700.47 बिन्दुमा झरेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 3.63 अर्ब कारोबार भएकोमा आज 347 कम्पनीको 77,43,000 कित्ता शेयर 3.41 अर्ब रूपियाँमा किनबेच भएको छ। यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन भएको छ। प्री मनसून सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ, तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 126 वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानि प्री मनसूनको विश्लेषण गर्दै आएको छ। यसअगाडि प्री मनसूनको समयमा औसतभन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड गरिएको थियो। अहिलेको वर्षाले सन् 1990 रेकर्डलाई पनि तोडेको छ। यसरी हेर्दा नेपालमा प्री मनसूनको विश्लेषण शुरू भए ताकै सबैभन्दा धेरै पानी परेको हो। आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने तयारी गरेको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकाले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा बताउनु भएन। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ वा हुँदैन भन्ने पनि स्पष्ट छैन। मोबाइल फोन जस्ता स्मार्ट उपकरणहरूमा मेमोरी चिप अत्यावश्यक हुन्छ, तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र वृद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। अमेरिका र इरानबीच प्रारम्भिक 14 बुँदे समझदारीको मसौदा सार्वजनिक भएको छ। यसमा तत्काल युद्ध अन्त्य गर्ने, एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति उल्लेख छ। अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने, समुद्री यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश छ। त्यसैगरी इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छोड़दिने, रोक्का सम्पत्ति फुकुवा गर्ने र आर्थिक पुनर्निर्माण तथा विकासका लागि करिब 300 अर्ब डलरको सहयोग योजना अघि बढ़ाउने उल्लेख छ। इरानले भने आणविक हतियार नबनाउने प्रतिबद्धता दोहोर्याएको छ। सम्झौतामा दुवै पक्ष 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने समेत उल्लेख गरिएको छ। प्रोडक्शनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चंगा प्रोडक्शनले पोखरा रंगशालाको कवर हलमा शुक्रबार आयोजना गर्ने चंगा अल स्टार फुटसल 2026 प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई उठी मैदानमा जमघट गराउने गरी यस्तो प्रतियोगिता आयोजना गर्न लागि हो। सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्शनका प्रमुख विवेक गुरूङले जानकारी दिनुभएको छ। यो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, कलाकार, कन्टेन्ट क्रिएटर, व्यवसायी लगायत आबद्ध 4 टोलीले सहभागिता जनाउँदैछन्। उहाँका अनुसार रंगशालाको बहुद्देश्य भवनमा हुने उद्घाटन खेलमा टीम कर्पोरेट र टीम क्रिएटर्स बीच हुनेछ। दोस्रो सेमिफाइनल खेल आयोजक चंगा र काठमाण्डुको टीम प्याराडाइम्स बीच प्रतिस्पर्धा हुने चंगा प्रोडक्शनका प्रोग्राम कोअर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताउनु भएको छ। केसीका अनुसार निशुल्क प्रवेशको व्यवस्था रहेको छ। कार्यक्रममा विभिन्न स्टलहरू रहनेछन्। दिउँसो 3 बजेदेखि शुरू हुने इभेन्टको चंगा स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछ। चंगा प्रोडक्शन मफसलकै लोकप्रिय र चर्चित प्रोडक्शन कम्पनी हो, जसले हावर जस्तै लगायतका दर्जनौं सफल म्युजिक भिडियोहरू उत्पादन गरिसकेको छ। फुटबलको महाकुम्भ फिफा विश्वकप 2026 अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा चलिरहेको छ। प्रतियोगिताको समूह चरण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै विश्वभरका फुटबल प्रशंसक र विश्लेषकहरूले आफ्नो धारणा बनाउन थालेका छन्। उपाधिका प्रमुख दावेदार मानिएका फुटबलका महाशक्ति राष्ट्रहरू फ्रान्स, इंग्ल्याण्ड, अर्जेन्टिना, जर्मनी, ब्राजिल, पोर्चुगल, स्पेन लगायतले आफ्नो पहिलो खेल खेलिसकेका छन्। समूह चरणमा हरेक टोलीले 3 खेल खेल्नुपर्छ। यसको अर्थ पहिलो खेल जस्तोसुकै भए पनि टोलीहरूले आफूलाई प्रमाणित गर्न वा गल्ती सुधार्न अझ 2 खेल खेल्न बाँकी नै छ। प्रारम्भिक नतिजा र प्रदर्शनको आधारमा भने यसपटकको विश्वकप निकै रोचक र अप्रत्याशित देखिएको छ। उपाधि दावेदार टोलीहरूको पहिलो चरणको प्रस्तुतिलाई हेर्दा केही देशले आफ्नो साग जोगाएका छन् भने केहीले सोचे जस्तो शुरूआत गर्न सकेनन्। इंग्ल्याण्डले पहिलो खेलमै क्रोएसियालाई 4-2 गोलले हराउँदै शानदार प्रदर्शन गरेको छ। यस्तै साबिक विजेता अर्जेन्टिनाले अल्जेरियालाई 3-0 हराउँदै उपाधि रक्षाको यात्रा बलियोसँग शुरू गरेको छ भने फ्रान्सले भने सेनेगललाई 3-1 पछ्याउँदै आफ्नो स्वाभाविक र राम्रो लयलाई निरन्तरता दिएको छ। जर्मनीले पनि कुराकाओलाई 7-1 फराकिलो जित निकाल्दै आफ्नो दावेदारीलाई बलियो बनाएको छ। अर्कोतर्फ ब्राजिल र पोर्चुगलको खेल सोचे जस्तो भएन। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकियो भने पोर्चुगलले पनि प्रजातान्त्रिक गणतन्त्र कंगो डीआर कंगोसँग 1-1 बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। सबैभन्दा फितरो प्रदर्शन भने स्पेनको रह्यो। स्पेनले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेसँग गोलरहित बराबरी खेल्दै आफ्ना समर्थकहरूलाई निराश बनायो। विश्व फुटबलका सुपरस्टार र ठूलो आशा गरिएका खेलाड़ीहरूको लागि यो पहिलो चरण मिश्रित अनुभवको रह्यो। अर्जेन्टिनाका लियोनेल मेसीले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गर्नुभयो। तर उहाँको समकालीन प्रतिद्वन्दी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको अनुभव भने फरक रह्यो। पोर्चुगल कंगोसँग बराबरीमा रोकिँदा रोनाल्डोको प्रदर्शन सोचे जस्तो हुन सकेन, जसको प्रतिक्रिया रोनाल्डो आफैले सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको छ। अर्का स्टार खेलाड़ी नेमारको समर्थकहरूका लागि शुरूआत सोचे जस्तो रहेन। ब्राजिलका यी खेलाड़ीले चोटका कारण पहिलो खेल नै खेल्न नपाउँदा जसको अभाव टोलीको अग्रपंक्तिमा प्रष्टै देखिएको थियो। फ्रान्सका लागि केलियन एम्पाबे र नर्वेका एलिङ हालान जस्ता युवा स्टारहरूले पनि गोल गर्दै आफ्नो उपस्थिति बलियो बनाएका छन्। पहिलो चरणको खेलमा केही अप्रत्याशित र कम चर्चामा रहेका खेलाड़ीहरूले संसारको ध्यान आफूतिर तानेका छन्। विशेष गरी स्पेन र केप भर्डे बीचको खेलमा केप भर्डेका गोलकिपर भोजिन्ना एकाएक नायक बनेर चम्किए। फिफा विश्वकपको इतिहासमा स्पेन जस्तो शक्तिशाली र आक्रामक टोली विरूद्ध क्लीनशीट राख्नु कुनै पनि साना टोलीको लागि ऐतिहासिक उपलब्धि हो। भोजिन्नाले खेल अवधिभर स्पेनका विश्व प्रसिद्ध स्ट्राइकरहरूका एकपछि अर्को कड़ा प्रहारलाई अदम्य साहस र उत्कृष्ट बचाउ गर्दै विफल पारिदिनु भएको थियो। उहाँको यही उत्कृष्ट गोलकिपिङकै बलमा कमजोर मानिएको केप भर्डेले पूर्व विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेर ऐतिहासिक एक अंक पाउन सफल भयो। भोजिन्नाहको यो प्रदर्शन पहिलो चरणको सबैभन्दा चर्चा योग्य र रोमाञ्चक क्षण बन्न पुग्यो। विश्वकप 2026 पहिलो चरणका खेल सकिए पनि समूह चरणका दुई खेल बाँकी नै रहेकाले दावेदार टोलीहरूको वास्तविक परीक्षा र विश्वकपको रोमाञ्चकता आउँदा दिनमा अझै बढ्ने निश्चित छ। पोखरा बस पार्कमा खाली भएको घरटहरामा चल्यो डोजर, सुकुम्बासी बस्ती भने वैकल्पिक व्यवस्था भएपछि मात्रै हटाइने। राष्ट्रपतिमा विधानमा वरिष्ठ नेता थप्ने सहमति, बालेनलाई सोझै मनोनित गरिने। 92 करोड़को बजेटलाई 2 अर्ब भनेपछि गण्डकीका अर्थमन्त्री सिर्जनले मागे सदनमै माथि, आगामी दिनमा यस्ता प्राविधिक विषयमा सचेत रहने संकेत। लेखनाथ खानेपानी 25 औं वर्षमा प्रवेश, सरकारले गर्नुपर्ने काम उपभोक्ता मार्फत गर्नु खुशीको कुरा भएको महानगर प्रमुख आचार्यको भनाई। मेमोरी चिपको लागत बढेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने। अमेरिका इरान शान्ति सम्झौताका मुख्य 14 बुदा सार्वजनिक। र पोखरामा भोलि हुने चंगा अलिस्टार फुटसलको तयारी पूरा, विश्वकप 2026 पहिलो चरणको खेल सकिए, समूह चरणमा हरेक टीमले अझै 2 खेल खेल्न बाँकी। यति नै प्राविधिक मित्र अरविन्दसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।
12: रेडियो अन्नपूर्ण 93.4।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
15: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
16: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनात्मक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू
16: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
17: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
16: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
17: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
16: न्युरो सर्जरी सेवा,
17: बाल रोग,
16: नाक कान तथा घाँटी रोग,
17: मानसिक तथा स्नायु रोग,
16: प्रसूति तथा रोग,
17: छाला, यौन तथा कुष्ठ रोग,
16: नेत्र रोग,
17: दाँत तथा मुख रोग,
16: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
17: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
16: सुविधा सम्पन्न आईसीयू सेवा,
17: डिजिटल एक्सरे,
16: सिटी स्क्यान सेवा,
17: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
16: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
17: फिजियोथेरापी, युरोफ्लोमेट्री,
16: केमोथेरापी,
17: सुरक्षित गर्भपतन सेवा,
16: होल बडी चेकअप, हेल्थ प्याकेज,
17: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
16: फोन 061-572-648-579-849।
18: हेलो,
19: हजुर नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
18: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
19: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
18: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
18: अनि कति बेला बस्छन् त डाक्टर?
19: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाद डाक्टरलाई देखाउनुहोस्।
18: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
20: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
21: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
20: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
21: साँच्चै हो र?
20: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
21: हो त?
20: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46525।
0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
15: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
15: शशिधर, अनि तिमी नि?
1: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
15: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
15: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
0: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
15: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
22: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
23: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
15: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
15: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
15: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29-29। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972 77।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 98-560-0536।
5: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर बरु मेरो ब्यागमा गएर आइहालम।
5: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर, मोबाइल 98-560-48-082 98-461-48-082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01-567-426-5357526।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपिडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छड्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस5 नेपालस नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-8-34

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो, के छ तेरो खबर?
3: ठीक छु यार, सन्चै छस्?
2: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
3: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
2: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
3: मैले पनि किन्नु छ के, सँगै किनौ न।
2: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
3: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
2: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
4: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9850631412, 9864667887।
5: तन्ना आज फेरि हाल्नुहोस्।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434329239, 98028-59321, 061-581-871।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
4: टाइम चेक,
8: यति बेला साँझको 7 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रेडियो अन्नपूर्णा 93.4।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
3: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच। यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4, गैरापाटन, पालिखे चोक। सम्पर्क 98-4-34-032-29, 98-028-59-321, 061-581-871।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू:
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।

0: धर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
6: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
6: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
7: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
6: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
7: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
6: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
3: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, र त बिरामी होइएला।
4: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मंचको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मंचद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरूष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी, पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्न नपर्ने।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: सुवर्ण अवसर।
0: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
0: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162, 590-163।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ
5: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना। किसानका लागि सुनौलो छ यो सपना।
6: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ। अब मेहनतको फल झन् मिठो हुन्छ।
5: 70% लगानी अब चिन्ता किन। बाली राम्रो फल्छ आमदानी बढ्ने दिन।
6: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार। ब्याज दर पनि न्यून कृषकको राम्रो आधार।
7: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ।
8: हेलो
9: हजुर नमस्कार।
8: हेलो
9: नमस्कार काका सुन्नु भएन।
8: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन।
8: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
11: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: रेडियो अन्नपूर्ण 93.4।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
4: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 98569927।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-26 र 553-8-34

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको बेडसाइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो, त्यही जाऊँ न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
3: तन्ना आजै फेरि हाल्नुहोस्।
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
5: टाइम चेक,
6: यति बेला रातिको 8 बजेको छ।
7: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
8: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: साथियो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta major ko bani lagisakeko cha. Major appliances, major ko bani lagcha.
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बाजार में आए को हुनाले प्लास्टिक में मात्र न भई पाइप में पनि जिंदल लेखे को पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा समस्या
6: पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार

0: सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: It's New Galaxy Time.
3: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
2: संस्थाका विशेषताहरू:
3: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
2: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
3: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
2: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
3: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ट, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
2: पढाइ तथा खेलकुदमा जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
3: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-577-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-32-29, 98-028-59-321, 061-581-871।
4: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
5: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाड़ी मञ्चको जरूरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड़ प्रतियोगिता 2083 को आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड़, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड़ र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड़। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड़ शुरू हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, सहयोगी संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061588716, 570520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपीमा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा ल्यान्डमार्क होटल एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834
6: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
7: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
6: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
7: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
8: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 9850600536
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
9: बुकिङ गर्न सिट छान्न टिकट काट्न इजी न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने मोबाइलमै टिकट डिजिटल नै मिल्ने माइक्रोबस वा हायस सबै आफ्नो चोइस अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर। अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्। बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज।
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648-572-849।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: वरिष्ठ न्युरो फिजिसियन पोखरामा,
4: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
14: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिन कि क्या हो?
15: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
1: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ। सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
16: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
18: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
17: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
18: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
6: ओ सुरेश बिहान बिहान कता जान लागिस
7: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
8: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-48082 98461-48082

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित, प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले दिए सांसदका प्रश्नको जवाफ।
1: हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर दावी गर्दैनौं, तर हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: मनसून भित्रिँदै गर्दा विपद व्यवस्थापनमा कस्तो छ सरकारको तयारी?
2: 56,000 घरधुरी प्रभावित हुने प्रारम्भिक आकलन हो यो, जोखिमको आकलन। त्यही आकलनलाई हिसाब गरेर रेडी अवस्थामा छौँ अहिले।
0: र अमेरिका र इरान बीचको समझदारीसँगै होर्मुज जलमार्गबाट पानी जहाजको आवत जावत शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे यता होर्मुज जलमार्ग हुँदै हुने व्यावसायिक पानी जहाजहरू आवत जावत गर्न थालेका छन्। उक्त सम्झौता यता 11 इरानी पानी जहाज आफ्नो मुलुकमा फर्किएका छन् भने कम्तीमा 4 फ्रेन्च र साउदी ट्याङ्करहरू दक्षिण र दक्षिण पूर्वी एसियातर्फ प्रस्थान गरेका छन्। ओमानको खाड़ीतर्फ गएको फ्रान्सको झण्डावाहक पहिलो ट्याङ्करले तरलीकृत प्राकृतिक ग्यास बोकेको थियो भने त्यसपछि साउदी झण्डावाहक ट्याङ्करहरू बाहिरिएका थिए। समझदारी पत्र अनुसार तेहरानले होर्मुज जलमार्ग खुला गरेको छ भने वाशिङटनले इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी हटाएको छ। उक्त सम्झौतामा इरानले राष्ट्रसंघको सुपरिवेक्षणमा आफ्नो प्रशोधित युरेनियम भण्डार निष्क्रिय तुल्याउने भनिएको छ। संयुक्त राज्य अमेरिकामा इरान अमेरिका सम्झौतालाई कतिपयले आलोचना गरिरहँदा तेलको मूल्यमा 3% गिरावट देखिएको छ। पूर्व विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सम्झौताको एकमात्र उपलब्धि युद्ध शुरू हुनु अघि खुला रहेको होर्मुज जलमार्गको सञ्चालन भएको औल्याए। पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि इरानको विश्वास नगर्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। तर ट्रम्पका रक्षा मन्त्री पीट हेक्सेटले भने यदि तोकिएका समय सीमाहरूमा इरानले आफूले जे गर्छु भनेको छ त्यो गरेन, परमाणु अस्त्र र परमाणु महत्वाकांक्षा त्याग गरेन भने हामी पुनः आक्रमण गर्न तयार रहनेछौ। अमेरिकी रक्षा मन्त्री इरानका राष्ट्रपति मसूद पेजिस्क्यानले उक्त सम्झौतालाई ऐतिहासिक भनेका छन्। सम्झौतामा सबै मोर्चामा युद्ध अन्त्य गर्ने उल्लेख भए पनि लेबनानमा हिंसात्मक घटनाहरू जारी छन्। इजरायली ड्रोन हमलामा एकजना मारिएको र एक घाइते भएको लेबनानको सरकारी संचार माध्यमले जनाएको छ। इजरायलले फौजी कार्यवाहीमा बुधबार आफ्नो एक सैनिक मारिएको बताएको थियो। मस्कोमा हालसम्मकै ठूलो ड्रोन हमला गरिएपछि रूसका विदेश मन्त्रीले आफ्नो देशले युक्रेन विरूद्ध नियमित रूपमा भीषण आक्रमणहरू गर्ने बताएका छन्। सर्गेई लाभरोभले युक्रेनी फौजको लड्ने क्षमतालाई लक्षित गरी आक्रमणहरू गरिने बताए। यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विगतमा रूसले गरेको आक्रमणको बदलामा मस्कोको तेल रिफाइनरी र अन्य निशानाहरूमा गरिएको आक्रमण पूर्ण रूपमा जायज रहेको बताएका थिए। युक्रेनले मस्को क्षेत्रमा व्यापक बमबारी गर्दा कुपत्निया तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको थियो। संयुक्त राष्ट्रसंघले द्वन्द क्षेत्रहरूमा बालबालिका विरूद्ध भएका मानवाधिकार उल्लंघनका अधिकांश घटनामा अघिल्लो वर्ष सरकारी फौजहरू दोषी रहेको जनाएको छ। अभिलेख राख्न थालिएको 3 दशक यता पहिलो पटक यस्तो प्रवृत्ति देखिएको उसको भनाइ छ। र संयुक्त अरब एमिरेट्स सामाजिक सञ्जालको प्रयोगमा उमेरको न्यूनतम सीमा तोक्ने पहिलो देश बनेको छ। यूएईले 15 वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालका खाता बनाउन प्रतिबन्ध लगाउने नियम अनुमोदन गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 पारित गरेको छ। विधेयक पारित हुनुअघि त्यसमाथि सामान्य तथा मन्त्रालयगत शीर्षकहरूमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहसँग रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ भने अर्थमन्त्री स्वर्णिम वाग्लेले दिए। एक रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। त्यसअघि सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका निम्ति प्रस्तावित बजेटले राज्य बजार र नागरिक बीचको सम्बन्धलाई पुनर्परिभाषित गर्न खोजेको बताए। बजेटले खर्चको सूची मात्र नभई आगामी दशकको आर्थिक रूपान्तरणको खाका प्रस्तुत गरेको उनको दावी थियो।
1: सक्षम राज्य, गतिशील निजी क्षेत्र, उत्पादक श्रम शक्ति र अवसरको समान पहुँच, यिनै 4 आधारमा आगामी दशकको नेपालको आर्थिक रूपान्तरण सम्भव छ भन्ने विश्वास यो बजेटको केन्द्रमा रहेको छ। हामीले प्रस्तुत गरेको बजेट पूर्ण छ भनेर हामी दावी गर्दैनौ। तर हामीले एउटा कुरा सचेत रूपमा गरेका छौं, हामीले यथास्थितिको व्यवस्थापन गर्ने होइन, परिवर्तनको दिशा तय गर्ने प्रयास गरेका छौं।
0: आजको बैठकमा प्रधानमन्त्रीसँग सम्बद्ध मन्त्रालयहरूको विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिन केही सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गरेका थिए, तर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी तोकिएको पत्र प्राप्त भएको जानकारी गराएपछि मन्त्री वाग्लेले सम्बन्धित प्रश्नहरूको जवाफ दिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै राज्यको व्ययभार बढ़ने गरी सम्पत्ति छानबिन आयोग गठन गरिएको भन्ने सांसदहरूको जिज्ञासाको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री वाग्लेले भने,
1: यो स्थायी प्रकृतिको आयोग होइन, यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाहीका लागि नेपाल सरकार समक्ष सिफारिश गर्ने मात्र हैसियत राख्दछ। यसले चाहिँ संवैधानिक आयोगको रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने बेहोरा म स्पष्ट गर्न चाहन्छु।
0: त्यस्तै सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले सड़क सुरक्षालाई विगतका तुलनामा उच्च प्राथमिकतामा राखेको दावी गरे।
4: अहिले हामीले 3 वर्षको सड़क सुरक्षा योजना हामीले बनाएको छ र त्यसमा भरपूर बजेट पनि राखेको छ। अर्को हामीले जिल्ला जोड्ने एक लेनको सड़क धेरै दुर्घटना हुने सिंगल लेनको सड़क भएको कारणले गर्दा त्यो सबैलाई कम्तीमा पनि एक्सकाभेसन गरेर रिटर्निङ स्ट्रक्चरसम्मको काम सबै सिंगल लेन जिल्ला सदरमुकामसम्मको सड़कलाई गर्ने भनेर 11 अर्ब बजेट विनियोजन गरिएको छ।
0: त्यसै गरी परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न देशसँग प्राथमिकता अनुरूप फरक फरक रणनीति अवलम्बन गर्ने दिशामा सरकार केन्द्रित रहेको बताए। आर्थिक कूटनीतिमा आधारित परराष्ट्र सम्बन्धबारे उनले भने,
5: अबको यो नयाँ आर्थिक वर्ष आइसकेपछि कुन देशबाट हामी कति वैदेशिक लगानी भित्राउन सक्छौ, एफटीआईको टार्गेट ट्र्याकिङका कुराहरू पनि हामी अबको आर्थिक वर्षदेखि हामी शुरू गर्छौ।
0: विनियोजन विधेयक बहुमतले पारित गर्नुअघि प्रतिनिधि सभाको बैठकले विधेयकका सम्बन्धमा विभिन्न सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती सम्बन्धी प्रस्तावहरूलाई अस्वीकृत गरेको थियो। यद्यपि उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने बाँकी छ। अब अर्को विषय, अल निन्यो मौसमी प्रणालीको प्रभावका कारण यस वर्षको मनसून थप चुनौतीपूर्ण हुन सक्ने ठम्याउँदै सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले बताएका छन्। मौसमविदहरूले यस वर्षको मनसूनमा नेपालमा औसतभन्दा कम वर्षा हुने तर केही स्थानमा छोटो अवधिमै अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नेपालमा अबका केही दिनभित्रै मनसून प्रवेश गर्ने ठानिएको छ। सम्भावित जोखिमको आकलन र तयारीको अवस्थाबारे छलफल गर्न गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा आज प्राधिकरणको बैठक बसेको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा यस पटकको सम्भावित जोखिमलाई कसरी मूल्यांकन गरिएको छ भनेर सोधेका छौं।
2: अहिले हाम्रो प्रारम्भिक आकलन के छ भने 56,000 घरधुरी प्रभावित हुने र 2,25,000 व्यक्ति चाहिँ प्रभावित हुने भन्ने अहिलेको हाम्रो प्रारम्भिक आकलन हो यो जोखिमको आकलन। र हामी त्यही आकलनलाई हिसाब गरेर हामी विभिन्न मन्त्रालयहरूले विभिन्न विभागहरूले कसले कसले के गर्ने भनेर सबैले आफ्नो आफ्नो कार्ययोजना बनाएर काम गर्नको लागि रेडी अवस्थामा, जस्तै सड़क अवरुद्ध हुन सक्छ, नदीहरू चाहिँ त्यो तटबन्धहरू कतिपय ठाउँमा फुट्न सक्छ होइन, कतिपय ठाउँमा खोलाको सतह बढेर बाढी आउन सक्छ, यस्ता कुराहरू छ नि। ती सम्भावित ठाउँहरूको आकलन गरेर जस्तै एउटा मोबाइल एप बनाएर हामीले सड़क कहाँ कहाँ अवरुद्ध भएको छ भनेर त्यसबाट चाहिँ हेरेर अनि जस्तै डोजरहरू पनि अग्रिम रूपमा लगाएर राख्ने त्यस्ता प्रबन्धहरू मिलाएका छौँ अहिले।
0: अब यस पटक चाहिँ अल निन्योको पनि चर्चा छ, यो एउटा विशेष किसिमको मौसमी प्रणाली जसमा चाहिँ शुरूमा पानी कम पर्ने तर पछि केही ठाउँमा अधिक वर्षा हुन सक्ने किसिमका आकलनहरू भइराखेका छन्। यो समग्र जोखिममा चाहिँ त्यसले के कति फरक पार्ने तपाईँहरूको अनुमान छ?
2: एकदम फरक पार्ने नै अनुमान छ, किनभने सरदरमा कम पानी पर्ने र कतिपय ठाउँमा बढी पानी पर्ने र दुईटा पानी पर्ने समयको बीचको ग्याप हुन्छ नि, त्यो ग्यापमा चाहिँ बढी गर्मी हुने क्या, बढी तातो हुने, भनेपछि त हरेक हिसाबले जोखिम भयो नि। यहाँनिर अहिले चाहिँ सम्भावित सुक्खालाई पनि ध्यान दिएर तयारी गर्नु पर्यो।
0: यसमा चाहिँ पहिलेको अथवा अघिल्ला वर्षहरूको मनसुनका क्रममा हुने तयारी भन्दा यसपटक चाहिँ फरक र अनुकूल तयारी भइराखेको छ भनेर आश्वस्त हुने आधार चाहिँ के हुन्छ? त्यसो भए
2: पहिलाको जुन मनसुनको अवधि हुन्छ त्यो अवधिमा मानिसको मृत्यु हुने र धन र जनको क्षति हुने संख्या र गत वर्षकै हेरियो भने त सट्टै घटेको छ। त्यही हामीले के भने पहिलेको भन्दा अहिलेको चाहिँ संख्या घटाउने हो क्या, जस्तै विपदको घटना घटाउने हो, विपदबाट हुने धनजनको क्षति घटाउने हो र मानवीय मृत्यु हुन नदिने हो। यसको लागि हामीले चाहिँ जस्तै पनि अब कहीँ पहिरो गएको रहेछ भने हामीले तुरुन्तै त्यो पहिरोलाई त्यो दिन पहिरो गएको बेलामा यातायात त हामीले अवरुद्ध गर्नुपर्ने हुन्छ, मान्छेलाई त्यहाँ जान दिनु भएन। स्कुल कलेजहरूको कुरा आउँछ, त्यहाँ एकदमै गर्मी भयो भने दुई चार दिन छुट्टी दिने पनि गर्नुपर्ने हुनसक्छ कि भन्दा हाम्रो तयारी चाहिँ अलिक फरक खालको हुने भयो र हामीले यसपालि अलिक बढी अलर्ट भएर बस्नुपर्ने अवस्था रह्यो। तर कम्पेरेटिभली यो अहिलेको विपद चाहिँ अलिकति अनुमान योग्य छ। भनेको के भने यो बेलामा पानी पर्छ यो बेलामा भनेर हामीलाई थाहा छ नि, हामी त्यही अनुसार तयारी गरेका छौँ। तर पनि अब नदीको बहाव बढ्छ भन्नेसम्म थाहा भयो, तर नदीले कुन ठाउँमा कसरी काटेर कसरी जान्छ भन्ने कुरा त्यो त फेरि ठ्याक्कै अनुमान गरेको मिल्छ भन्ने पनि भएन। वैकल्पिक परिस्थितिको लागि पनि हामी तयार भएर बस्नुपर्छ, चुनौती हुन्छ नै, त्यो चुनौतीलाई हामीले सम्बोधन गर्ने हिसाबले हामी काम गर्नुपर्छ।
0: र अब अन्त्यमा चाहिँ यो अघिल्ला अघिल्ला वर्षहरूमा कतिपय सुरक्षा निकाय बीचको समन्वय, त्यस्तै स्थानीय प्रदेश र संघ बीचको सहकार्य र समन्वय आदि इत्यादिमा चाहिँ केही कमजोरीहरू देखा पर्ने गरेका विवरणहरू आउने गरेका थिए। त्यस्ता विगतका कमजोरीहरू अथवा विगतका अनुभव लाई चाहिँ कसरी सम्बोधन गर्दै हुनुहुन्छ संक्षेपमा?
2: अहिले हामीले यो विभिन्न प्रदेशको संयन्त्रलाई अहिलेदेखि नै एक्टिभेट गरिरहेछौँ, हामीले भनिरहेछौँ। अनि गोदाम घरहरू अहिले फेरि यो कतिपय गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण भएको छ। हामीले सामग्री कहीँ पठाउनु पर्यो भने प्रदेश सरकारलाई भनेर अनि उहाँहरूको मार्फत पठाउँछौँ। अनि स्थानीय तहमा पनि अलरेडी अहिले यो बेलिओसी भनेर इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय तहमा पनि राखेको छ र पहिलो सम्बोधन उहाँहरूले नै गर्ने भनेको छ। भन्दा हामीले अहिले एकदम सिरिज अब दिनमा चारवटा पाँचवटा भन्न हरेक पालिका छानेर जुम मिटिङ गरेर त्यहाँको सबै मान्छेहरूलाई एक ठाउँमा राखेर नगरपालिकाका प्रमुखज्यू उपप्रमुखज्यू गाउँपालिकाका अध्यक्षज्यू उपाध्यक्षज्यू सबैलाई लगेर हामीले राखेर ल है हामी यसरी जाने हो है र हाम्रो फोन नम्बरहरू यो यो छ, कन्ट्याक्ट नम्बर यो यो छ, जुनसुकै बेला पनि हामीलाई कन्ट्याक्ट गर्नु भनेर हामीले भनिरहेर मनसुन आउनुभन्दा अगाडिको दुई हप्ता चाहिँ पुरै यो समन्वयमै खर्च गरेको छ क्या। हामीले टाइमहरू त्यसमा दिइरहेछौँ नि, त्यही समन्वय अलिक पहिला अलिक कम भयो कि भनेर यसपालि चाहिँ अलिक बढी चाहिँ हामीले समन्वय नै गरियो भने राम्रो हुन्छ है, कमान्ड सेन्टर र सिचुएसन रुमहरू बनाएर काम गर्नुपर्छ भनेर भनिरहेछौँ हामीले।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइराला। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्य गर्ने उद्देश्यले एउटा समझदारी पत्रमा हस्ताक्षर गरेपछि होर्मुज जलमार्गबाट अन्तर्राष्ट्रिय पानी जहाजहरूको आवत जावत शुरू भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसूद पेजिस्कियानले हस्ताक्षर गरेको उक्त 14 बुँदे सम्झौतामा आगामी 60 दिनभित्र अन्तिम सहमति हुने गरी थप वार्ता गर्ने प्रतिबद्धता जनाइएको छ। नेपालले पनि उक्त समझदारीको स्वागत गरेको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: समझदारी पत्र नाम दिएको 14 बुँदे दस्तावेजमा इरानले भविष्यमा पनि परमाणु अस्त्र नबनाउने शर्त छ। यसैबीच अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले उक्त समझदारी पत्रका शर्तहरू इरानले पालना नगरे अमेरिकाले अझै कठोर प्रतिबन्धहरू लगाउने बताए। इरानले आफ्नो परमाणु अस्त्रको महत्वाकांक्षा त्याग नगरेको खण्डमा युद्ध मन्त्रालयले लडाई पुनः शुरू गर्ने उनले चेतावनी दिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, हामीले यो साँच्चीकै समझदारी पत्र हो या असमझदारी पत्र हो थाहा पाउनेछौ। उनले सम्झौताको पाठ हेर्दाखेरि इरानले परमाणु अस्त्र हासिल नगर्ने कुरा दोहोर्याएको छ जुन तेहरानले वर्षौंदेखि भन्दै आएको हो। इरानले आफू विरूद्धका प्रतिबन्धहरू फुकुवा गर्न र रोगका सम्पत्ति फिर्ता लिन परमाणु कार्यक्रमलाई निष्क्रिय बनाउन छूटहरू दिनुपर्ने देखिन्छ। तर सम्झौताको खाकाले तेहरानलाई कच्चा तेल र अन्य पेट्रोलियम पदार्थ निर्यात गर्न र 300 अर्ब डलर पुनर्निर्माण कोषमा प्राप्त गर्न बाटो खोलिदिएको छ। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोएन भन्छन्, अहिले हामी यस्तो बिन्दुमा पुगेका छौं जहाँ इरान र अमेरिकाको सत्ताले मध्यस्थकर्ता मार्फत एक अर्का समान भएको हिसाबमा वार्ता गरेर यो सम्झौता गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: एटिन्जेलसम्म यहाँहरूले लन्डनबाट प्रसारण हुने बीबीसी नेपाली सेवा सुन्दै हुनुहुन्थ्यो। रेडियो अन्नपूर्ण 93 थुप्रो सारमा
1: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: टाइम चेक।
4: यति बेला रातिको 9 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र अरविन्दसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, रोयल ट्रेकलाई विश्वस्तरीय गन्तव्य बनाउने निधि। पोखरा बस पार्कमा खाली भएको घटहरामा चल्यो डोजर, सुकुम्बासी बस्ती भने वैकल्पिक व्यवस्था भएपछि मात्रै हटाइने। राष्ट्रपा विधानमा वरिष्ठ नेता थप्ने सहमति, बालेनलाई सोझै मनोनित गरिने। 92 करोड़को बजेटलाई 2 अर्ब भनेपछि गण्डकीका अर्थमन्त्री शेरचन्दले मागे सदनमै माफी, आगामी दिनमा यस्ता प्राविधिक विषयमा सचेत रहने संकेत। खेतीको चटारोमा मल र बर्खामा सुरक्षा खोज्दै गण्डकी प्रदेशका सांसद गराए सरकारको ध्यान आकर्षण। लेखनाथ खानेपानी 25औं वर्षमा प्रवेश, सरकारले गर्नुपर्ने काम उपभोक्ता मार्फत गर्नु खुशीको कुरा भएको महानगर प्रमुख आचार्यको भनाई। मेमोरी चिपको लागत बढेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने, अमेरिका इरान शान्ति सम्झौताका मुख्य 14 बुदा सार्वजनिक र पोखरामा भोलि हुने चंगा अलिस्टार फुटसलको तयारी पूरा। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस साप्ताहिक रूपमा मनाउने योजना अनुसारका कार्यक्रम पोखरामा जारी। पोखरा महानगरपालिकाले आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार, वातावरण संरक्षण, डिजिटल सुशासन र सामाजिक विकासलाई प्राथमिकतामा राखेको छ। विशेष गरी पोखराको पर्यटन प्रवर्धनको लागि रोयल ट्रेक सहित विभिन्न पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ। पोखरा महानगरपालिकाको 19औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख धनराज आचार्यले महानगरले पोखरालाई नेपालको पर्यटन राजधानीका रूपमा थप स्थापित गर्दै पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको जनाउनुभयो। पोखरा भ्रमण वर्षको सफलतापछि पर्यटक आगमनमा वृद्धि भएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि पर्यटन मैत्री योजना अघि बढ़ाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। पर्यटन क्षेत्रको विकासको लागि बहुप्रतिष्ठित रोयल ट्रेकलाई थप व्यवस्थित र आकर्षक बनाउने योजना अघि सारिएको छ। महानगरले अन्तर्राष्ट्रिय सहयोगमा सञ्चालन हुने अर्बन रेजिलियन्स लाइब्रेटी अन्तर्गतको रानीवन इको ट्रेल तथा फवातालको सुधार आयोजना सञ्चालन गर्ने जनाएको छ। रानीवन इको ट्रेल परियोजना रोयल ट्रेकसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको र यसले ट्रेकिङ मार्गको स्तरोन्नति, पर्यटक सुविधाको विस्तार तथा प्राकृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। यसै गरी महानगरले पातले छाँगो क्षेत्रमा सिसाको पुल निर्माण, बेगनासतालमा जल क्रीडा परियोजना, हर्पन खोलामा साहसिक पर्यटन सम्बन्धी अध्ययन, ताल संरक्षण तथा सौन्दर्यीकरणका कार्यक्रम अघि बढ़ाउने नीति लिएको छ। यी आयोजनाले पोखराको पर्यटनलाई विविधीकरण गर्दै रोयल ट्रेक क्षेत्रसम्म पर्यटकको बसाई अवधि बढ़ाउन सहयोग पुग्ने विश्वास गरिएको छ। पर्यटन पूर्वाधार विस्तारसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको लागि पहल जारी रहने नीति पनि महानगरले लिएको छ। यसले विदेशी पर्यटकलाई पोखरा र रोयल ट्रेक क्षेत्रमा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ। नीति तथा कार्यक्रममा फेवाताल संरक्षणलाई पनि उच्च प्राथमिकता दिइएको छ। तालको सीमांकन, मध्यवर्ती क्षेत्र विकास, जैविक इन्जिनियरिङ मार्फत संरक्षण तथा ताल क्षेत्रको व्यवस्थापनलाई निरन्तरता दिइने उल्लेख छ। फेवाताल र रोयल ट्रेक दुवै पोखराका प्रमुख प्राकृतिक आकर्षण भएकाले यी योजनाले समग्र पर्यटन क्षेत्रलाई लाभ पुग्ने अपेक्षा गरिएको छ। पूर्वाधार विकासतर्फ महानगरले वडा केन्द्र जोड्ने सड़क स्तरोन्नति, रिङ रोडको विस्तृत परियोजना प्रतिवेदन डीपीआर, बस पार्क निर्माण, डिजिटल बस टर्मिनल, पदमार्ग र फुटपाथ व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। त्यसै गरी हरित यातायात, साइकल रिङ रोड, विपद जोखिम न्यूनीकरण केन्द्र, वनस्पति उद्यान, पुरानो पोखरा सम्पदा संरक्षण तथा पर्यावरण मैत्री विकासका कार्यक्रम समेत आगामी वर्षको प्राथमिकतामा परेका छन्। महानगरले पर्यटन, वातावरण संरक्षण र आधुनिक पूर्वाधारलाई एकीकृत गर्दै पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। रोयल ट्रेक क्षेत्रको स्तरोन्नति र त्यससँग जोड़िएका पर्यटकीय परियोजनाहरू आगामी वर्षको नीति तथा कार्यक्रमका प्रमुख आकर्षणका रूपमा रहेका छन्। पोखरा महानगरपालिकाले पोखरा बस पार्क क्षेत्रभित्रका टहरा भत्काउन शुरू गरेको छ। पोखरा बस पार्क क्षेत्रभित्र पर्ने ठाउँमा बनाइएका संरचना महानगरले बिहिबार डोजर लगाएर भत्काएको छ। महानगरले दिएको समयसीमा घरिएपछि बिहिबार महानगर टहरा भत्काउन 3 वटा डोजर लिएर पुगेको थियो। सो डोजरले बस पार्कको उत्तरी क्षेत्र पृथ्वी राजमार्गसँग जोड़िएको क्षेत्र र दक्षिणी क्षेत्र सुकुम्बासी बस्तीभन्दा पश्चिमतर्फको भागमा रहेका घर टहरा भत्काइएको छ।
भत्काइएका घरचौरा व्यक्तिले लालपूर्जा भएको जग्गामा बनेको हो। यदि विश्व जग्गा बसपार्क भित्री पर्दछ। 2032 सालमा बसपार्क बनाउन 205 रोपनी जग्गा खरिद गरिए पनि कसैलाई एयरपोर्ट बनाउन जग्गा अधिग्रहण गर्दा त्यसको सट्टा भर्नामा दिइएको त कतिपयलाई उपत्यका नगर विकास समितिको निर्णयबाट सोझै दिइएको पाइएको छ। त्यस्तै कतिपयले दबाव प्रभाव र पहुँचको भरमा पनि लालपूर्जा बनाएको आरोप लाग्दै आएको छ। सोही जग्गामा बनाएका घरचौहरामा बिहिबार डोजर चलेको हो। राजमार्गको दक्षिणपट्टि मूल रोडसँग जोड़िएको करिब 40-45 घर टहरा तथा दक्षिणतर्फको करिब 100 घर टहरा भत्काइएको पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक इन्स्पेक्टर पुरूषोत्तम थापाले जानकारी दिनुभएको छ। महानगरले दिएको समयसीमाभित्रै त्यस क्षेत्रका व्यवसायी तथा घरधनीले घर तथा टहरा छाडिसकेका थिए। सो क्षेत्र खाली गराउन महानगर र स्थानीयवासीबीच सहमति भएको थियो। स्थानीयले महानगरले दिएको समयसीमाभित्र घर टहरा भत्काउने र महानगरले स्थानीयवासीको लागि आवश्यक वैकल्पिक व्यवस्था गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार स्थानीयले घर टहरा खाली गरेका थिए। सो खाली घर टहरा भत्काउन पुग्दा स्थानीय कोही पनि देखिएनन् भने अवरोध समेत गरेनन्। खाली घर टहरामा महानगरको डोजर चलेपछि पृथ्वी चोकको पूर्वी क्षेत्रमा पर्ने सो क्षेत्र उजाड बनेको छ। खाली घर टहरामा चलेको डोजर पेट्रोल पम्पमा पुगेपछि भने रोकिएको थियो। अति प्रचलनशील पदार्थ पेट्रोल पम्पमा डोजर चलाउनुभन्दा पेट्रोल पम्प धनीलाई पेट्रोल पम्प सार्नका लागि समय दिएपछि त्यहाँ डोजर नचलेको हो। त्यहाँ केही दिनपछि मात्रै डोजर चल्ने पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक थापाले बताउनु भएको छ। आज खाली घर र टहरामा मात्रै चलाउने आदेश रहेको उहाँले भन्नुभएको छ। महानगरले बसपार्क क्षेत्रभित्रको बाँसतोला कम्प्लेक्स पनि आज भत्काएन। भोलिसम्मको म्याद दिएकाले नभत्काइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनु भएको छ। सहमति अनुसार दिइएको समयसीमाभित्र आफ्नो सामान व्यवस्थापन गरिसक्न अनुरोध गरिएको उहाँले बताउनु भएको छ। बिहिबार भत्काइएका घर टहराको अवशेष तथा सामग्रीहरू शुक्रबार हटाइने जनाइएको छ। पोखरा बसपार्कको जग्गामा रहेका सुकुम्बासी बस्ती भने तत्काल नहटाइने भएको छ। वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासी बस्ती नहटाउने महानगरले तयारी गरेको हो। यसअगाडि सुकुम्बासी बस्ती तत्काल हटाउने भन्दै महानगरले बारम्बार सूचना निकालेर ताकेता गरेको थियो। तर सुकुम्बासीले वैकल्पिक व्यवस्था नभएसम्म नहट्ने अडान लिएपछि महानगर डोजर लगाउने निर्णयबाट पछि हटेको हो। सुकुम्बासी तथा वैकल्पिक व्यवस्थाको लागि महानगरले विभिन्न उपसमिति बनाएको छ। महानगरले सुकुम्बासी तथा वैकल्पिक व्यवस्था गर्नुपर्ने लालपूर्जा भएकाहरूको लागि पनि जग्गा छानबिन गर्न जग्गा सिफारिश समिति, जग्गा तथा सुकुम्बासी व्यवस्थापन सम्बन्धी कार्य, लालपूर्जा भएका जग्गा धनीहरूको वितरण प्रक्रिया तथा क्षेत्रफल एकिन गरी सिफारिश गर्न न्यायिक निरूपण समिति तथा सुकुम्बासी एकिन गरी सिफारिश गर्ने छानबिन समिति, जग्गाको प्राविधिक जाँच तथा जग्गामा प्राविधिक जटिलता, मोठमा लालपूर्जा कायम रहे नरहेको पत्ता लगाउन अध्ययन परीक्षण तथा सिफारिश समिति बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको विधानमा पहिलोपटक वरिष्ठ नेताको पद सिर्जना गरिने भएको छ। आगामी महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा वरिष्ठ नेता थप्ने सहमति गरिएको हो। राष्ट्रपतिमा हाल प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेता हुनुहुन्छ, तर पार्टीको विधानले उहाँलाई चिन्दैन। बालेन राष्ट्रपतिमा विलय हुँदा पदाधिकारी बस्न नचाहेपछि सभापतिपछिको वरियतामा रहने गरी वरिष्ठ नेताका रूपमा व्यवस्थापन गरिएको थियो। यो पदलाई अब वैधानिकता दिने आज बसेको सचिवालय बैठकमा सहमति जुटेको हो। वरिष्ठ नेता सेरेमोनियल रूपमा मात्रै रहने पार्टीका एक पदाधिकारीले बताउनु भएको छ। यो पदमा निर्वाचन नहुने ती पदाधिकारीको भनाइरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री बालेन नै वरिष्ठ नेता बन्नुहुनेछ। उहाँलाई वरिष्ठ नेतामा निरन्तरता दिने समझदारी पहिल्यै भएको बुझिएको छ। बालेनले राष्ट्रसभामा शक्तिशाली पद लिने चाहना देखाउनु भएको छैन। आज बसेको सचिवालय बैठकले एकजना सहमहामन्त्री पनि थप्ने निर्णय गरेको छ। यसअगाडि चार सहमहामन्त्रीको व्यवस्था रहेकोमा अब पाँचजना पुर्याइने भएको छ। त्यसमा एकजना महिला हुनुपर्नेछ। उपसभापति, सहप्रवक्ता र सहको सदस्यमा पनि एक महिला अनिवार्य गरिएको छ। गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले बजेट भाषणका क्रममा तथ्याङ्कमा भएको गम्भीर त्रुटिलाई लिएर प्रदेशसभामा माफी माग्नु भएको छ। पर्यटन तथा उद्योग मन्त्रालयका लागि छुट्याइएको बजेटको अङ्क फरक परेपछि उहाँले सदनमा उभिएर आत्मालोचना गर्नुभएको हो। पर्यटन तथा उद्योग मन्त्रालयका लागि समग्रमा 92,49,00,000 रूपियाँ विनियोजन भएको थियो, तर मन्त्री शेरचनले बजेट भाषण पढ्ने क्रममा उक्त मन्त्रालयका लागि 2 अर्ब रूपियाँ विनियोजन गरिएको बताउनु भएको थियो। बजेट वक्तव्यको बुदा नम्बर 56 92,49,00,000 रूपियाँ हुनुपर्नेमा अङ्क अन्यथा बन्न गएको उहाँले स्वीकार गर्नुभयो। मन्त्रीले पढेको भाषणकै प्रतिमा 2 अर्ब रूपियाँ लेखिएको भए पनि बजेटको अनुसूचीमा भने 92,49,00,000 रूपियाँ रहेको थियो। आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दा भएको यो त्रुटिलाई उहाँले मन्त्रालयको कमजोरीका रूपमा लिनुभएको छ। मन्त्री शेरचनले कमजोरी महसुस गर्दै आगामी दिनमा यस्ता प्राविधिक विषयमा सचेत रहने संकेत गर्नुभएको छ। तर मन्त्री शेरचनले बजेट भाषण पढ्ने क्रममा उक्त मन्त्रालयका लागि 2 अर्ब रूपियाँ विनियोजन गरिएको बताउनु भएको थियो। बजेट वक्तव्यको बुदा नम्बर 56 92,49,00,000 रूपियाँ हुनुपर्नेमा अङ्क अन्यथा बन्न गएको उहाँले स्वीकार गर्नुभयो।

0: जलको सहज उपलब्धता र मनसून जन्ने विपदबाट जोगिन पूर्व तयारी गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। बिहिबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले जनताका प्रत्यक्ष सरोकारका विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठले असार महिना शुरू भएसँगै नेपालमा मनसून भित्रिन लागेको र किसानलाई धान रोप्ने चटारो परेको उल्लेख गर्नुभएको छ। तराईका किसानले धान रोप्ने बेला आवश्यक रासायनिक मल पाउन सकेका छैनन्। मलका लागि भौतारिनुपर्ने अवस्था छ, उहाँले भन्नुभएको छ। उहाँले सम्बन्धित मन्त्रालयले किसानको माग अनुसार मल आपूर्तिको लागि तत्काल पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। बर्खा लागेसँगै हुने प्राकृतिक विपद र जोखिमपूर्ण बस्तीको व्यवस्थापनको लागि सीताकुमारी सुन्दास र सुशीला सिमखडाले आवाज उठाउनुभयो। सुन्दासले जोखिममा रहेका बस्तीलाई प्रदेश र स्थानीय सरकारको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। सिमखडाले गोर्खा लगायतका पहाड़ी जिल्लामा बाढ़ी र पहिरोको कारण सड़क र बस्ती जोखिममा रहेको बताउनुभयो। प्रदेशसभा सदस्य श्यामराजा महतले तनहुँका विभिन्न नदी किनारमा तटबन्ध र सिंचाई कुलो निर्माण गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले साङ्ले खोला, सेती नदी, बराई खोला, क्याङ्गी र कोत्रे खोला आदिमा बाँध बाँधेर खेतीयोग्य जमीन जोगाउनु पर्ने बताउनुभयो। प्रदेशसभा सदस्य दमयन्ती रूचालले बजेट निर्माण गर्दा ठूला कृषि फार्म र उद्योगहरूसम्म सड़क तथा सिंचाई सुविधा पुर्याउन नछुटाउन आग्रह गर्नुभयो। नवलपुरका होङसी सिमेन्ट, दाउन्ने एग्रो फार्म, हिडन भ्याली र सफल फार्म लगायतका उद्योगले राज्यलाई कर तिर्नुको साथै हजारौंलाई रोजगारी दिएको भन्दै उहाँले यस्ता क्षेत्रको संरक्षणमा बजेट विनियोजन गर्नुपर्ने उल्लेख गर्नुभयो। प्रदेशसभा सदस्य बिन्दु पौडेलले कालीगण्डकी करिडोरमा हुने सड़क दुर्घटना न्यूनीकरणको लागि सीसी क्यामेरा र गति मापनको व्यवस्था गर्न माग गर्नुभयो। प्रदेशसभाको यो बैठकमा सदस्यले उठाएको विषयले ग्रामीण भेगका किसान र विपदका जोखिममा रहेका सर्वसाधारणको समस्यालाई मुख्य रूपमा उजागर गरेको छ। पोखरामा पछिल्लो समय चोरीका लागि काठमाडौँबाट आउने गरेको कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताउनु भएको छ। शान्ति सुरक्षा सम्बन्धी अन्तर्क्रिया तथा नागरिक सुनवाई कार्यक्रममा एसपी कार्कीले पछिल्लो समय पोखरामा भएका ठूला चोरीहरूमा काठमाडौँबाट चोरहरू आएको बताउनु भएको छ। मुहार थोक टोल विकास संस्था पोखरा सातको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की पोखरा महानगरपालिका पोखरा साथ वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा भएको कार्यक्रममा स्थानीयले पोखरामा पछिल्लो समय चोरीका घटना बढ़ेको बताएका थिए। एसपी कार्कीले पोखरामा पछिल्ला चोरीका सिलसिला हेर्दा काठमाडौँबाट पोखरा आउने, पोखरामा चोरी गर्ने र फेरि काठमाडौँ फर्किने गरेको बताउनुभयो। उहाँले चोरीको नयाँ ट्रेन आएसँगै प्रहरीलाई अनुसन्धान गर्न धेरै समय लाग्ने गरेको बताउनुभयो। उहाँले सुरक्षाको पहिलो प्रहरी स्वयं आफै भएको बताउँदै स्थानीयहरू आफू पनि सचेत रहन आग्रह गर्नुभयो। टोलमा सीसी क्यामेरा जडान गर्न बत्ती राख्न पोखरामा स्थानीयहरू नै लाग्ने गरेको उहाँको भनाइ छ। कार्कीले पोखरामा एउटै घरबाट 50 तोला सुन चोरी भएको बताउँदै ठूलो मात्रामा सुन भए घरमा नराख्न अनुरोध गर्नुभएको छ। उहाँले सुनलाई लकरमा राख्न सुझाव दिनुभएको छ। एसपी कार्कीले महिलाहरूलाई पनि धेरै सुन लगाएर बाहिर ननिस्कन अनुरोध गर्नुभएको छ। पछिल्लो समय सुनको मूल्य बढ़ेर बहुमूल्य धातु भएको भन्दै चोरी गर्नेहरूको ध्यान सुनतर्फ गएको बताउनुभयो। सुनले गर्दा ज्यानै जाने खतरा हुन सक्ने उहाँको भनाइ छ। कार्यक्रममा पोखरा साथका वडाध्यक्ष राममोहन आचार्यले पोखरा महानगरपालिकाका वडाहरूलाई उज्यालो वडा बनाउन आफूहरू लागि परेको बताउनुभयो। उहाँले वडाका मुख्य चोक चोकमा सीसी क्यामेरा जडान गर्ने लक्ष्य महानगरले अगाडि बढ़ाएको बताउनुभयो। उहाँले चोरीलाई रोक्नको लागि स्थानीयहरू नै लाग्नुपर्ने बताउँदै आफ्नो टोलमा बेला बेलामा गस्ती गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवराज भट्टराईले आफ्नो टोलमा नयाँ मानिस आएमा त्यसको निगरानी राखेर प्रहरीलाई खबर गर्नुपर्ने बताउनुभयो। शान्ति सुरक्षा कायम राख्न प्रहरी र समुदाय मिलेर अगाडि बढ़नुपर्ने उहाँको भनाइरहेको थियो। रातो बंगला फाउण्डेशनले गण्डकी प्रदेशको पोखरामा गुणस्तरीय प्रारम्भिक बाल शिक्षा किन र कसरी विषयक दुई दिने प्रादेशिक सम्मेलन आयोजना गर्नुभएको छ। असार 12 र 13 गते कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सञ्चालन हुने यो सम्मेलनले गुणस्तरीय शिक्षाको लागि स्थानीय र राष्ट्रिय स्तरका अनुभवहरू आदान प्रदान गर्ने लक्ष्य राखिएको छ। ललितपुरमा 2059 सालमा दर्ता भएको रातो बंगला फाउण्डेशनले विगत लामो समयदेखि विद्यालय शिक्षाको गुणस्तर सुधार्न सहयोगी भूमिका खेल्दै आएको छ। यो संस्थाले मुख्यत शिक्षक तालिम, अभिभावक शिक्षा, शैक्षिक सामग्री सहयोग, विद्यालय पुननिर्माण र कक्षा कोठा व्यवस्थापन जस्ता कार्यहरूमा विशेष जोड़ दिँदै आएको छ। फाउण्डेशनले यसअघि सन् 2003 राष्ट्रिय सम्मेलन र 2013, 2019 तथा 2024 अन्तर्राष्ट्रिय सम्मेलनहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो।

0: हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ,
1: गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट
3: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
1: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ।
0: पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल नक्कली सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553 8 34।

0: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, नेपाल परिवार नियोजन संघ कास्कीले शुरू गरेको यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान पोखरा महानगरपालिका वडा नम्बर 12 स्थित अमरसिंह नमूना माविमा सञ्चालन गरिएको छ। कास्कीका 24 वटा विद्यालय तथा कलेजमा सञ्चालन गर्ने लक्ष्यसहित भदौ 17 गतेदेखि शुरू गरिएको अभियानको 21 औं कार्यक्रम भएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभएको छ। सो विद्यालयमा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नम्बर 12 कार्यालयले सहयोग गरेको हो। लेखनाथ खानेपानी उपभोक्ता संस्था 25 औं वर्षमा प्रवेश गरेको छ। संस्थाले सफलतापूर्वक सेवा प्रवाह गर्दै 17,811 धारा मार्फत लेखनाथ क्षेत्रका करिब 79,400 जनसंख्यालाई खानेपानीको वितरण गर्दै आएको छ। यसैबीच संस्थाले आफ्नो स्थापना दिवसका अवसर पारेर रजत जयन्ती, 21 औं वार्षिक साधारण सभा तथा 6 औं अधिवेशन गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मुहान संरक्षण तथा खानेपानी व्यवस्थापन वर्तमान समयको प्रमुख चुनौती भएको उल्लेख गर्दै यसको समाधानको लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भयो। लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने धारणा उहाँले राख्नु भएको थियो। कास्की नेत्रहीन संघले दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक पहुँच र सिकाईलाई प्रविधि मैत्री बनाउने उद्देश्यले 5 लाख रूपियाँ बराबरका सहायक प्रविधि तथा शैक्षिक सामग्री वितरण गरेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत एकीकृत सेवा कार्यालय कास्कीको आर्थिक सहयोगमा अमरसिंह माध्यमिक विद्यालय र कुणहर आधारभूत विद्यालयको स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले प्रविधिको विकाससँगै दृष्टिविहीन विद्यार्थीहरूले आधुनिक सिकाई सामग्री प्राप्त गर्नु ठूलो अवसर भएको बताउनुभयो। उहाँले सामग्रीको सही उपयोग गर्न सके त्यसले विद्यार्थीको जीवन परिवर्तन गर्न सक्ने उल्लेख गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले सबै विद्यार्थीलाई समान र सहज वातावरणमा शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ विद्यालयले निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले दृष्टिविहीन विद्यार्थीको शिक्षामा सहयोग पुर्याउन विभिन्न संघ संस्था तथा प्रदेश सरकारको साथ महत्वपूर्ण रहेको उल्लेख पनि गर्नुभयो। कार्यक्रम अन्तर्गत 1,000 पुस्तकसम्म भण्डारण गरेर सुन्न सकिने डिजी प्लेयर, कक्षा 1 देखि 12 सम्मका ब्रेल पाठ्य पुस्तक, ब्रेल पेपर, स्लेट, स्टाइलस, ब्रेल शब्द फर्म, नेपाली तथा अंग्रेजी वर्णमालाका ब्रेल प्लेट, एभाकस, अंग्रेजी पजल तथा गणित विज्ञान सम्बन्धी सामग्री वितरण गरिएको थियो। विद्यार्थीहरूको सुरक्षित हिण्डुलको लागि सेतो छडी समेत प्रदान गरिएको छ। कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले यस्ता सहायक सामग्रीले दृष्टिविहीन विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्ने र उनीहरूको सिकाई प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा एकीकृत सेवा कार्यालय कास्कीका प्रमुख राजेन्द्र छेत्रीले सामग्रीको प्राप्ति मात्र ठूलो कुरा नभई यसको पूर्ण सदुपयोग हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य लक्ष्मण सुवेदी, कुणहर आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दकिशोर बराल, संघका उपाध्यक्ष सुनिता गेवाली, सचिव सुशील गोदार तथा विद्यार्थी सुप्रिया पौडेल लगायतले बोल्नु भएको थियो। पोखराको कञ्चन क्यापिटल प्रालीले आयोजना गरेको रक्तदान कार्यक्रमबाट 68 युनिट रगत संकलन भएको छ। संस्थाको 7 औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको पहिलो रक्तदाता रोमिका बुद्धाचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको थियो। बुद्धाचार्यलाई कञ्चन क्यापिटलका अध्यक्ष नितिन भद्राचार्यले ब्लड ब्याग हस्तान्तरण गर्नुभएको थियो। अर्चलपुट स्थित कञ्चन डिपार्टमेन्टल स्टोर परिसरमा भएको कार्यक्रममा संस्थामा आबद्ध कर्मचारीसहित विभिन्न व्यक्तिले रक्तदान गरेका थिए। संस्थाले विगत 4 वर्षदेखि वार्षिक उत्सवको अवसरमा नियमित रूपमा कार्यक्रम गर्दै आएको बताइएको छ। राप्रपाले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ। पार्टी कार्यालय धुम्बाइरामा आज बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी मक्सिर 26, 27 र 28 गति काठमाडौँमा महाधिवेशन आयोजना गर्ने सहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभएको छ। लगातार 4 कारोबार दिन घटेर हिजो स्थिर रहेको शेयर बजार आज फेरि घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 5.06 अङ्कले घटेर 2,700.47 बिन्दुमा झरेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 3,63 करोड़को कारोबार भएकोमा आज 347 वटा कम्पनीको 77,43,000 कित्ता सेयर 3,41 करोड़ रूपियाँमा किनबेच भएको छ। यसपालिको प्री मनसूनमा 45 वर्ष यताकै धेरै वर्षा मापन भएको छ। प्री मनसून सिजनमा नेपालमा औसत 226.3 मिलिमिटर पानी पर्ने गर्छ तर यस वर्ष औसतको 145.5% अर्थात 339.7 मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सन् 1981 देखि 126 वटा वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार माने प्री मनसूनको विश्लेषण गर्दै आएको छ। यसअगाडि प्री मनसूनको समयमा औसतभन्दा माथि सबैभन्दा धेरै पानी सन् 1990 परेको रेकर्ड रहेको छ। अहिलेको वर्षाले सन् 1990 रेकर्डलाई पनि तोडेको छ। अन्नपूर्ण हाइलाइट्समा भवन राष्ट्रिय प्रसंग आइफोन निर्माता अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने तयारी गरिरहेको छ। एप्पलमा प्रयोग हुने मेमोरी चिपको लागत बढ़ेकोले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रसिद्ध अमेरिकी अखबार वाल स्ट्रीट जर्नलसँगको अन्तर्वार्तामा सीईओ कुकले एप्पलका उत्पादनहरूमा कहिलेदेखि मूल्य बढ़ने र कुन उत्पादनहरू प्रभावित हुनेछन् भन्ने बारेमा बताउनु भएको छैन। आउँदो सेप्टेम्बरमा बजारमा आउने आइफोन 18 पनि प्रभावित हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन। मोबाइल फोन जस्ता स्मार्ट उपकरणमा मेमोरी चिप अत्यावश्यक हुन्छ, तर पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र वृद्धिले मेमोरी चिपको मूल्य बढ़ाएको छ। अमेरिका र इरानबीच प्रारम्भिक 14 बुधे समझदारीको मस्यौदा सार्वजनिक भएको छ। यसमा तत्काल युद्ध अन्त्य गर्ने, एकअर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने तथा शत्रुतापूर्ण गतिविधि रोक्ने सहमति उल्लेख छ। अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने, समुद्री यातायात पुनः सञ्चालन गर्ने, प्रतिबन्ध फुकुवा गर्ने तथा क्रमशः आफ्ना सैन्य बल फिर्ता लैजाने विषय पनि समावेश छन्। त्यसैगरी इरानको तेल तथा पेट्रोकेमिकल निर्यातलाई छूट दिने, रोक्का सम्पत्ति फुकुवा गर्ने र आर्थिक पुनर्निर्माण तथा विकासका लागि करिब 300 अर्ब डलरको सहयोग योजना अघि बढ़ाउने उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग। प्रोडक्शनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चंगा प्रोडक्शनले पोखरा रंगशालाको कवर्ड हलमा भोलि आयोजना गर्ने चंगा अल स्टार फुटसल 2026 प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई एउटै मैदानमा जमघट गराउने गरी सो प्रतियोगिता आयोजन गर्न लागि बताइएको छ। प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू आबद्ध चारवटा टोलीले सहभागिता जनाउने छन्। खेल भोलि दिउँसो 3 बजेबाट पोखरा रंगशालामा शुरू हुने आयोजकले जानकारी दिएका छन्। ह्याण्डबल खेलाड़ी प्रज्वल पौडेल सम्मानित हुनुभएको छ। पोखरा 3 नदीपुर भीसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका छात्र प्रज्वल पौडेल बंगलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा तेस्रो हुन सफल भएको उपलक्ष्यमा सम्मान गरिएको हो। विद्यालयको कक्षा 12 अध्ययनरत पौडेल गएको हप्ता बंगलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघको इन्टरनेशनल ह्याण्डबल फेडरेशन ट्रफी आईएचएफ अन्तर्गत उक्त प्रतियोगिता खेल्न जानुभएको थियो। तेस्रो हुनुभएका पौडेललाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरूङले जानकारी दिनुभएको छ। पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउने अभियान अन्तर्गत कास्की जिल्ला खेलकुद विकास समितिमा ओलम्पिक दिवस मनाइएको छ। आज कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, जिल्ला संघका पदाधिकारी, प्रशिक्षकहरूको सहभागितामा कार्यक्रम भएको हो। कार्यक्रमको सहजीकरण नेशनल ओलम्पिक एकाडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरूङले गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुनुभएका कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङले खेलकुदसँग सम्बन्धित यस्ता कार्यक्रम खेलकुदको विकासको लागि उपयोगी हुने उल्लेख गर्नुभयो। कार्यक्रममा एकाडेमीका अध्यक्ष गुरूङले माइन्डफुलनेस मेडिटेशन तथा ओलम्पिक अभियानका विषयमा प्रस्तुतिकरण राख्दै खेलकुद केवल मनोरञ्जन, जित र हारसँग मात्र सम्बन्धित नभई समाज रूपान्तरणको महत्वपूर्ण माध्यम भएको बताउनुभयो। कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डीबी नेपालीले यस्ता कार्यक्रमहरू स्वयं खेलाड़ी र अभिभावकलाई समेत प्रदान गर्नुपर्ने धारणा राख्नुभएको थियो। गुरूङले कार्यक्रममा प्राचीन ओलम्पिकको इतिहास, उत्पत्ति, विकासक्रम तथा अन्तर्राष्ट्रिय एकताका प्रतीकका रूपमा यसको महत्वबारे प्रस्तुतिकरण राख्नु भएको थियो। सोही क्रममा नेपालमा पनि नेपाल ओलम्पिक कमिटिको सहयोगमा नेशनल ओलम्पिक एकाडेमीको आयोजनामा पोखरामा असार 2 देखि 9 गतेसम्म विभिन्न कार्यक्रम आयोजना भइरहेको जानकारी समेत एकाडेमीका अध्यक्ष गुरूङले दिनुभएको थियो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, रोयल ट्रेकलाई विश्वस्तरीय गन्तव्य बनाउने नीति। पोखरा बसमार्गमा खाली भएको घरटहरामा चल्यो डोजर, सुकुम्बासी बस्ती भने वैकल्पिक व्यवस्था भएपछि मात्रै हटाइने। राज्यसभा विधानमा वरिष्ठ नेता थप्ने सहमति, बालेनलाई सोझै मनोनित गरिने। 92 करोड़को बजेटलाई 2 अर्ब भनेपछि गण्डकीका अर्थमन्त्री शेरचन्दले मागे सदनमै माफी, आगामी दिनमा यस्ता प्राविधिक विषयमा सचेत रहने संकेत। खेतीको चटारोमा मल र बर्खामा सुरक्षा खोज्दै गण्डकी प्रदेशका सांसद गराए सरकारको ध्यान आकर्षण। लेखनाथ खानेपानी 25 औं वर्षमा प्रवेश, सरकारले गर्नुपर्ने काम उपभोक्ता मार्फत गर्नु खुशीको कुरा भएको महानगर प्रमुख आचार्यको भनाए। मेमोरी चिपको लागत बढ़ेपछि एप्पलले आफ्ना उत्पादनहरूको मूल्य बढ़ाउने, अमेरिका इरान शान्ति सम्झौताका मुख्य 14 बुधा सार्वजनिक र पोखरामा भोलि हुने चंगा अल स्टार फुटसलको तयारी पूरा। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस साप्ताहिक रूपमा मनाउने योजना अनुसारका कार्यक्रम पोखरामा जारी। हवस् त यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र अरविन्द सँगै राजारामलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।
1: रेडियो अन्नपूर्ण 93.4।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhannu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
2: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: नेपालीको गौरव,
6: नेपालीको पहिचान,
5: पालिखे ढाका टोपी,
6: जसले शिरको शोभा बढाउँछ।
5: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
7: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल,
5: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
6: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
5: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट SIP सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। SIP मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प SIP योजना शुरू गर्नुहोस्।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार। शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी महेन्द्रपुर खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सम्बन्धी नेपाल भूतपूर्व खेलाडी मञ्चको जरुरी सूचना। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 2026 सुखद उपलक्ष्यमा नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा 18 साप्ताहिक र मासिक 5 किलोमिटर दौड प्रतियोगिता 2083 आयोजना गरिएको हुनाले सम्पूर्ण धावक महानुभावहरूलाई सहभागिताको लागि अनुरोध गर्दछौ। दौड़का मुख्य विधाहरू 5 किलोमिटर 16 वर्ष मुनिका छात्र छात्रा दौड, 5 किलोमिटर खुल्ला महिला तथा पुरुष दौड र पोखरा महानगरपालिका वडा नम्बर 1 का आमा समूहको लागि 3 किलोमिटरको दौड। प्रतियोगिता मिति यही असार 6 गते शनिबार। स्थान पोखरा महानगरपालिका वडा नम्बर 1 पुरानो टुडीखेल राष्ट्रिय माविको गेट अगाडि। समय उपस्थिति 6:30 बजे। दौड सुरु हुने समय बिहान ठिक 7 बजे। दर्ता गर्ने अन्तिम मिति यही असार 5 गते दिउँसो 2 बजेसम्म। कार्यक्रमको मुख्य प्रायोजक पोखरा महानगरपालिका वडा नम्बर 1 को कार्यालय, वार्षिक प्रायोजक प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, संस्थाहरू नेपाल ओलम्पिक एकेडेमी, राष्ट्रिय ओलम्पिक एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर 7, आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा 4 गैरापाटन। विस्तृत जानकारीको लागि फोन 061-588-716, 573-520, वेबसाइट www.pokhramarathon.org। पुनश्च मासिक दौड़मा दर्ता गरिसकेका धावकले पुनः दर्ता गर्नु नपर्ने।
8: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
9: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
1: विपद को पूर्व तैयारी गरौं, जनधन को क्षति कम गरौं, वर्षायाममा बाढी र पहिरो को जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
10: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
9: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ।
10: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
9: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
10: फोन 5308 15,
9: 5308 15,
10: मोबाइल नम्बर 9856228071। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो
6: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड, नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
9: हेलो के छ तेरो खबर?
10: ठिक छु यार, सन्चै छस्?
9: अँ सन्चै छु, अब भिसा लागेपछि त पार्टी दिने होला नि।
10: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
9: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
10: मैले पनि किन्नु छ के, सँगै किनौ न।
9: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार,
10: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
9: ए अँ अँ मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ,
7: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने
11: एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कूल देखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9464667887
12: कन्ना आज फेरि हेर्नुहोस्

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।